0: रेडियो अन्नपूर्ण 93.4
1: रंग बहार
2: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: वर्जर पेंसे घर रंगा उन्होंस का लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउन होस
2: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 बंदा बड़ी आकर्षक उपहार रूपनी घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
1: वर्जर पेंस
3: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि
3: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
4: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
3: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
4: ल त्यसो भए त बुक गरिहाल्नुस् फेरि अहिले अर्कोले बुक गर्ला नि
3: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्द पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98-513-55-928 विजिट www.landmarknepal.com
7: दुर्गाको किटाउको दुख्न छिम्मै दूर गर्ने झन्डु बाम
8: एक बाम तीन काम झन्डु बाम
7: दुर्गाको किटाउको दुख्ने छिम्मै आरा
2: झन्डु बाम अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
7: झन्डु बाम
9: संस्कृति चिनाउन दौडौं इतिहास सम्झाउन दौडौं साहस जगाउन दौडौं प्रकृति जोगाउन दौडौं श्री नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ कास्कीकोट सराङकोट जुप्राङकोट अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान इतिहासको विरासत साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़ मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक रिपोर्टिङ समय बिहान 6 बजे दौड़ शुरू बिहान ठिक 7 बजे उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा। विस्तृत जानकारीका लागि फोन 061588716 98560884, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको व्यवसायी अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किन्न संसार हो त्यही जान न।
0: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
3: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9850631412, 9864667887।
4: तन्ना आजै फेरि हाल्नुहोस्।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
6: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

0: नमस्कार, बिहान छ बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्म 2083 साल असोज 18 गते आइतबार, तदनुसार सन् 2026 अक्टोबर 4 तारीक नेपालसम्म 1146 असोज कृष्ण पक्ष अष्टमी तिथि। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineanapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। नेपाली कंग्रेसको 15 महाधिवेशनको तयारी पूरा, देउवा उपस्थित नभए गगन थापाले उद्घाटन गर्ने। गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढ़ी पहिरोको क्षतिबारे संघ सरकारको ध्यानकर्षण, घरेलु मदिरा उत्पादन र राइड शेयरिंग संचालनमा सहजीकरण गर्न आग्रह। सुनचादी व्यवसायका समस्याप्रति राज्य गम्भीर हुनुपर्ने, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गौतमको भनाई। व्यवसायमा रहेका विविध नीतिगत जटिलता र राज्यको हेर्ने दृष्टिकोणबारे चिन्ता व्यक्त। कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसोम सड़क मरमतका लागि इन्धन अभाव, दुई दिनदेखि सड़क बनाउने काम प्रभावित। कास्कीमा अपरेशन 365 जारी, हालसम्म यो अभियान अन्तर्गत 882 सवारी साधन नियन्त्रणमा। सुपर भोइस अफ त्रिवेणी किट्सको सेमी फाइनलको लागि 31 प्रतिभा छनौट, सेमी फाइनलको प्रतिस्पर्धा कार्तिक 14 गते हुने। बेलायतमा कोविडका कारण अस्पताल भर्ना हुनेको संख्या झण्डै 50% बढ़्यो। ट्रम्पको धम्कीपछि G7ले 10 करोड़ ब्यारेल तेल र डिजल निकासा गर्ने र तेस्रो पर्वतीय दौड़को तयारी तीव्र, हालसम्म 18 जिल्लाका 80 धावक सूचीकृत। एसियाली खेलकुद क्रिकेटमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो स्वर्ण पदक।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाण्डौ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिंगटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
4: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-0329।

अब समाचार विस्तारमा नेपाली कंग्रेसले 15 महाधिवेशन आजदेखि काठमाण्डुमा शुरू हुँदैछ। कंग्रेसले यो महाधिवेशनलाई नीति चयनको अधिवेशनका रूपमा अगाडि बढ़ाउने प्रयत्न गरेको छ। 18 देखि 22 असोजसम्म चल्ने महाधिवेशनको तयारी बारे पार्टी प्रवक्ता देवराज चालिसेले महाधिवेशनलाई केवल नेता चयनमा मात्र सीमित नराखी नीति चयन अधिवेशनका रूपमा अगाडि बढ़ाउने प्रयत्न गरिएको बताउनु भएको छ। यसले कंग्रेसलाई संस्थागत र सुदृढ़ बनाउन मद्दत पुर्याउने उहाँले बताउनु भएको छ। उहाँका अनुसार उम्मेद्वारी मनोनयन दर्ता हुनु अघि महाधिवेशनको सर्वोच्च निकायले विधान संशोधन प्रस्तावमा छलफल गरी निर्णय गर्ने र विधान संशोधन समितिले तयार पारेको र केन्द्रीय समितिले छलफल गरी ल्याएको प्रस्ताव अनुसार पद संशोधनको अन्तिम अधिकार महाधिवेशन हलको रहने बताउनु भएको छ। आइतबार दिउँसो उद्घाटन सत्र हुनेछ। बन्द सत्रमा कंग्रेसको आगामी नीति कार्यक्रम तथा समसामयिक प्रतिवेदन पेश गरिने र सभापतिले आगामी 5 वर्षको लागि राजनीतिक आर्थिक उत्पादन रोजगार तथा विदेश नीति सम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र पेश गर्ने जानकारी दिनुभएको छ। सोमबार दिउँसो 2 देखि 6 बजेसम्म मनोनयन दर्ताको तालिका छ। उम्मेद्वारको नामाङ्कन गर्ने समयभन्दा अगाडि विधान संशोधन भइसक्नेछ। 7,700 भन्दा बढ़ी प्रतिनिधिले भाग लिने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ। 3500 दर्ता शुल्क तिरेर रजिस्ट्रेशनको व्यवस्था गरिएको छ। केन्द्रीय सदस्य रमेश प्रसाद धमलाको संयोजकत्वमा रहेको आवास व्यवस्थापन समितिले प्रतिनिधि बस्नको लागि विभिन्न होटल बुकिङ गरिएको छ।

नेपाली कंग्रेसले पन्ध्रौं महाधिवेशनको तयारी पूरा भएको जनाएको छ। महाधिवेशन स्थलमा हिजो पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले महाधिवेशनको तयारी पूरा भइसकेको जानकारी दिनुभएको हो। चालिसेका अनुसार महाधिवेशनको उद्घाटन सभापतिले नै गर्ने परम्परा रहे पनि यसपटक पूर्व सभापति शेरबहादुर देउवा मार्फत गराउने प्रयास गरिएको छ, तर देउवा उपस्थित नभएमा सभापति गगन थापाले नै उद्घाटन गर्ने उहाँले बताउनु भएको छ। महाधिवेशनमा सभापति गगन थापाले पार्टीको आउँदो कार्यपत्र, उपसभापति विश्व प्रकाश शर्माले समसामयिक र महामन्त्री प्रदीप पौडेलले संगठनात्मक प्रतिवेदन पेश गर्ने प्रवक्ता चालिसेले बताउनु भएको छ। सकभर सर्वसम्मत नेतृत्व चयन गर्ने र नभए लोकतान्त्रिक प्रक्रियामा जाने भन्दै उहाँले नेता भन्दा नीति चयनको अधिवेशन बनाउनमा जोड़ दिने बताउनु भएको छ। यसैबीच महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको छ। पार्टी कार्यालय सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो। हरेक प्रतिनिधिले 3500 रूपियाँमा झोला पाउने प्रवक्ता चालिसेले बताउनु भएको छ। आज उद्घाटन हुने महाधिवेशन अन्तर्गत 19 र 20 गते बन्द सत्र हुनेछ। 21 र 22 गते चुनावी प्रक्रियामा महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयनको लागि उम्मेद्वारको मनोनयन दर्ता सोमबार हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपदपछिको उद्धार, राहत र पुनर्निर्माणका लागि संघ सरकारको ध्यान आकर्षण गराउनु भएको छ। गत साताको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोबाट गण्डकी प्रदेशमा 30 भन्दा बढ़ीको मृत्यु भएको थियो भने पुल, सड़क, विद्यालय, सरकारी कार्यालय र घरहरू गरी भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। मुख्यमन्त्री पाण्डेले अर्थ मन्त्री सोडिम वाग्ले र भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग भेट गरी असोज 9 देखि 11 गतेसम्मको बाढ़ी पहिरोबाट गण्डकी प्रदेशका मनाङ, म्याग्दी, बागलुङ, पर्वत लगायत जिल्लामा पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन गरिनुपर्नेमा जोड़ दिनुभएको छ। भेटका क्रममा मुख्यमन्त्री पाण्डेले बाढ़ी पहिरोका कारण अवरूद्ध भएका राष्ट्रिय राजमार्ग तथा रणनीतिक सड़क तत्काल संचालनमा ल्याउन आवश्यक रहेको बताउनु भएको छ। बेनी जोमसोम, कोरला सड़क, मध्य पहाड़ी लोकमार्ग, कालीगण्डकी करिडोर, बेसी शहर, मनाङ सड़क लगायतका सड़कमा ठूलो क्षति पुगेकाले तत्काल मरम्मत तथा पुनर्निर्माण आवश्यक रहेको उहाँले बताउनु भएको छ। राष्ट्रिय राजमार्गमा पर्ने सड़क तथा दुई जिल्ला जोड्ने मुख्य सड़कका पक्की पुलदेखि सड़क खण्ड नै पहिरोले बगाएको छ। झोलिङ्गे पुलहरू पनि धेरै ठाउँमा बगेको छ। चाड़पर्वको समय नजिकै गर्दा सड़क तत्काल मरम्मत गरी सञ्चालनमा ल्याउन सकिएन भने दशैंका बेला नागरिकले ठूलो शास्ति बेहोर्नुपर्ने अवस्था आउन सक्छ, मुख्यमन्त्री पाण्डेले भन्नुभएको छ। प्रादेशिक सड़क तथा तत्काल मरम्मत गर्नुपर्ने वैकल्पिक सड़कमा प्रदेश सरकारबाट काम अगाडि बढ़िरहेको जानकारी दिँदै वहाँले राष्ट्रिय राजमार्ग तथा संघीय सरकारको क्षेत्राधिकारभित्र पर्ने सड़क र पुलको मरम्मत तथा पुनर्निर्माणलाई तीव्रता दिन भौतिक पूर्वाधार विकास मन्त्री लम्सालसँग आग्रह गर्नुभएको छ। मुख्यमन्त्री पाण्डेले बाढ़ी पहिरोबाट सबैभन्दा ठूलो क्षति गण्डकी प्रदेशमा भएको भन्दै क्षतिग्रस्त स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरी प्राथमिकताका साथ राहत, पुनस्थापना र पुनर्निर्माणका कार्यक्रम संचालन गर्नुपर्ने बताउनु भएको छ। मानवीय क्षतिसँगै सरकारी संरचना, सड़क, पुल, विद्यालय लगायत सार्वजनिक पूर्वाधारमा ठूलो क्षति पुगेकाले प्रदेश र स्थानीय तहलाई पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन गरिदिन पनि उहाँले अर्थमन्त्री वाग्लेको ध्यान आकर्षण गराउनु भएको छ। भेटका क्रममा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले निर्माण गरेको घरेलु मदिरा सम्बन्धी कानून कार्यान्वयन संघीय अन्त शुल्क सम्बन्धी व्यवस्था स्पष्ट नहुँदा समस्या देखिएको बताउनु भएको छ। प्रदेश सरकारले कानून बनाएर कार्यान्वयनमा लैजान खोजेको छ, तर अन्त शुल्क सम्बन्धी अधिकार संघ सरकारको भएकाले त्यस विषयमा स्पष्टता नहुँदा कार्यान्वयनमा समस्या देखिएको छ उहाँको भनाइ छ। प्रदेश सरकारको कानून कार्यान्वयनमा देखिएको अन्त शुल्क सम्बन्धी समस्या समाधानका लागि आवश्यक सहजीकरण गरिदिन उहाँले अर्थमन्त्री सोडिङ वाग्लेसँग आग्रह गर्नुभएको छ। यस्तै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले देशमै पहिलो पटक राइड सेयरिङ सेवालाई व्यवस्थित गर्ने गरी कानूनी तथा नीतिगत प्रक्रिया अगाडि बढ़ाएको तर कानूनमा संघ सरकारबाट समस्या देखिएको बताउनु भएको छ। राइड सेयरिङ प्रदेशको एकल अधिकारको विषय भएकाले प्रदेश सरकारले आवश्यक कानूनी व्यवस्था गरी कानूनमा लैजान खोजेको उहाँले बताउनु भएको छ। त्यसै गरी औषधि तथा औद्योगिक प्रयोजनको लागि गाँजा खेती सम्बन्धी कानून निर्माण गरी प्रदेश सरकारले प्रक्रिया अगाडि बढ़ाएको जानकारी दिँदै यस क्रममा देखिएका कानूनी तथा प्रशासनिक
चुनौती समाधानका लागि संघीय सरकारबाट आवश्यक सहजीकरण गर्न पनि मुख्यमन्त्री पाण्डेले ध्यान आकर्षण गराउनु भएको छ। भेटका क्रममा अर्थमन्त्री वाग्लेले विपदपछिको पुनर्निर्माण तथा अन्तशुल्क लगायतका विषयमा आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यस्तै भौतिक पूर्वाधार विकास मन्त्री लम्सालले राष्ट्रिय राजमार्गमा बाढ़ी पहिरोका कारण पुगेको क्षतिको मूल्यांकन भइरहेको र आवश्यक प्रक्रिया पूरा गरी मर्मत तथा पुनर्निर्माणको काम छिटो अगाडि बढ़ाउने बताउनु भएको छ।

गत साताको वर्षापछिको बाढ़ी पहिरोका कारण अवरूद्ध बनेको चीन र भारत जोड्ने बेनी जोमसोम कोरला सड़कको म्याग्दी खण्डमा मरमतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ। असोज 8 देखि 11 गतेसम्मको निरन्तर वर्षापछि आएको बाढ़ी पहिरोले मालढुङ्गाबाट घाँसासम्म करिब 50 किलोमिटर दूरीमा 46 भन्दा बढ़ी ठाउँमा सड़क अवरूद्ध बनाएको थियो। मुस्ताङबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको भुरूङ तातोपानी र पर्वतको मालढुङ्गाबाट म्याग्दीको राहुघाट खण्डमा मरमत पछि एकतर्फी यातायात सञ्चालन भएको छ। रघुगंगा गाउँपालिका 3 तिलकेनी चौर स्थित राहुघाट जलविद्युत आयोजनाको विद्युत गृह र स्विच यार्ड परिसरमा रहेको ज्ञान टिटावर हटाउन भएको ढिलाइ र मौजूदा इन्धन सकिएपछि मरमतमा चुनौती सिर्जना भएको बेनी जोमसोम कोरला सड़क आयोजनाका प्रमुख तेजस्वी शर्माले बताउनु भएको छ।

0: नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा कास्की क्षेत्र नम्बर 3 सभापतिमा प्रकाश बराल निर्वाचित हुनुभएको छ। गण्डकी प्रदेश सभा सदस्य समेत रहनुभएका बरालले सभापतिका उम्मेद्वार विष्णु बहादुर छेत्रीलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो। यसैगरी क्षेत्रीय सचिवमा शीतल अधिकारी र सहसचिव महिलामा सरिता केसी भट्टराई निर्वाचित हुनुभएको छ। कास्की क्षेत्र नम्बर 1 सभापतिमा सरोज केसी र क्षेत्र नम्बर 2 नवीन राज बराल निर्वाचित भइसकेका छन्। कास्की 3 महाधिवेशन प्रतिनिधि महिलातर्फ सीता अधिकारी, हीरा भट्टराई, पूनम भट्ट भट्टराई र पवित्र थापा निर्वाचित भएका छन्। खुला 10 मनोज गुरूङ, युवराज कुंवर, खिमलाल बास्तोला, आयनदेल गुरूङ, मीन बहादुर गुरूङ, शंकर ढुंगाना, शुक्रराज शर्मा, डाक्टर कृष्ण प्रसाद पौडेल, भरत बहादुर अधिकारी र वीरेन्द्र गुरूङ निर्वाचित भएका छन्। वीरेन्द्र गुरूङसँग बराबरी मत ल्याएका जीवननाथ पौडेल गोला प्रथामा पराजित भएका थिए। श्रमिकतर्फ जीत बहादुर गुरूङ पेशागत विषय विज्ञमा, इन्जिनियर याम कृष्ण पौडेल, युवा महिलातर्फ युनिका तामाङ, युवा खुल्लातर्फ विकास थापा र विज्ञान राज सुवेदी विजयी भएका छन्। अपाङ्गतातर्फ रामचन्द्र तिमिलसिन्हा, दलिततर्फ उदय कुमार नेपाली, प्रजातन्त्र शहीद परिवारतर्फ भेषराज पराजुली, दलित खुल्लातर्फ मन बहादुर विश्वकर्मा, महाधिवेशन प्रतिनिधि समानुपातिक दलित महिलामा गौमाया नेपाली, आदिवासी खुल्लातर्फ ललित गुरूङ र आशबहादुर गुरूङले जीत हात पारेका छन्। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: संस्कृति चिनाउन दौड़ौ, इतिहास सम्झाउन दौड़ौ, साहस जगाउन दौड़ौ, प्रकृति जोगाउन दौड़ौ। श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंचको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्की कोट, सरानकोट, झुप्राङ कोट, अर्मला कोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्की कोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा। विस्तृत जानकारीका लागि फोन 061588716, 98560884, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251 9891190।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै
0: पनि पोखरा। फोन 0615881598251 9891190।
1: पोखरामा एकमात्र EMBA कलेज।

0: ग्याप हुन पर्ने अधिकांश बैंक इन्सुरेन्स कर्पोरेट अफिस का सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 0165674558577903 मौकाको फाइदा उठाउनुहोस्
1: फ्रिस्टाइल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
2: हँ यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
1: किन आत्तिनु पर्यो फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
2: साँच्चै हो र
1: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट
3: असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या
1: विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
2: हो त
1: हत्तेरी हो नि बरु आजै गइहालौ फ्रिस्टाइल आयुर्वेद केन्द्र फ्रिस्टाइल हस्पिटल तेस्रो तल्ला गैरापाटन चार पोखरा फोन 061-450-424 98-84-46-525
4: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरहैम्पटन यूके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सिक्योरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेशनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98-02-85-17-17 98-02-85-17-17
5: दिव्य नयन आँखा घर क्लिनिक प्राली
6: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
7: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
6: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-0077-9763-36-816
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन डाक्टर वन्दना श्रेष्ठ
10: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर प्रवीण थापा डाक्टर सुभाष गुरुङ
11: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
11: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ
10: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
11: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
10: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पियुष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट

0: Dr. Bhupendra Kumar Tulachan, Dr. Vishal Gurung, Consultant Physician Dr. Anumol Paudel.
1: Ward, ICU, NICU, General and Laparoscopy Surgery Seva, Post Op Seva, Physiotherapy, Endoscopy, Colonoscopy, ECO, TMT, Holter, PFT, Uroflometry, Dialysis Seva, Ra, Akopuchar Seva, 24 Ghanta Emergency Seva Sate, Anne Visesagya Doctor Harudwara, Seva Pradan Garieku, Zan Karigar of the Show.
2: 24 Ghanta Pathology Seva Uplab the Show. Bistri Jan Karikulagi, Padmasri Hospital and Allied Sciences Prali, Pokhara No New Road, Phone Sunne Ekseti, Pasnabe Ekse Boisati, Pasnabe Ekse Tirsati.
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
3: हार जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेसन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
4: छाला, यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयू सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ईसीजी, EEG, PTA,
4: Physiotherapy, Uroflometry,
3: Chemotherapy,
4: Surachit Garbhavatan Seva,
3: Whole Body Checkup, Health Package,
4: Metro City Hospital Prali, Pokhara 8, Srijana Chowk, Kaski,
3: Phone 061-572-648-572-849.
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-592-162-592-163।
7: हेलो
8: हजुर, नमस्कार।
7: हेलो
8: नमस्कार काका, सुन्नु भएन?
7: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
8: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
7: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
8: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
7: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
8: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्ने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
7: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342 433-640।
9: होम केयर सेवा, होम केयर सेवा,
10: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
9: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
10: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
9: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
10: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
9: सुत्केरी नवजात शिशुको हेरचाह,
10: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
9: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
10: डाक्टर ल्याब सेवा,
9: औषधि डेलिभरी सेवा,
10: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, चिल्लेढुङ्गा पोखरा, निभागल्ली र बुढी बजार, फोन
0: 0961411777 मोबाइल 9856079277। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
11: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
0: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9851010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

विषयमा पुनः हाइलाइट्समा स्वागत छ। अब बाँकी रहेका समाचारहरू, प्रधानमन्त्री बालेन्द्र शाहले अब हरेक नागरिकलाई आवासको सुनिश्चित गरिने बताउनु भएको छ। उहाँले निम्न र मध्य आय भएका सबै नागरिकको सुरक्षित आवासको अधिकारलाई कानूनी रूपमै सुनिश्चित गर्न भवन ऐन दोस्रो संशोधन विधेयक 2083 संघीय संसद सचिवालयमा दर्ता गरिएको जानकारी दिनुभएको छ। विधेयकले निम्न आय भएका नागरिकको आवासको सुनिश्चिततादेखि मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित घरको सुनिश्चितसम्मका व्यवस्था समेटेको प्रधानमन्त्रीले सामाजिक सञ्जालबाट जानकारी दिनुभएको छ। सरकारले हरेक नागरिकको आवासको अधिकारलाई कानूनी रूपमा सुनिश्चित गर्ने उद्देश्यले नयाँ भवन ऐन ल्याउन लागेको उहाँले बताउनु भएको छ। उहाँले लेख्नु भएको छ, पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन 2083 विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएको छ। विधेयकले निम्न आय भएका परिवारका आवासको ग्यारेन्टी गर्ने तथा मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित आवास सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरेको छ। मन्त्रालयले दर्ता गरेको विधेयकमा पहिलो पटक घर निर्माण गर्ने नेपाली नागरिकलाई सरकारले तोकेको टाइप डिजाइन तथा मापदण्ड अनुसार घर निर्माण गर्न आवश्यक नदी जन्ने तथा प्रकृति जन्ने निर्माण सामग्री निशुल्क उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको उहाँले उल्लेख गर्नुभएको छ। त्यसै गरी गोठ निर्माणका लागि निवेदन दिने नागरिकलाई समेत आवश्यक प्रकृति जन्ने सामग्री निशुल्क उपलब्ध गराउने व्यवस्था समेटिएको छ। गरीब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000 रूपियाँ र प्रदेश सरकारबाट 25,000 रूपियाँ गरी कुल 75,000 रूपियाँ अनुदान उपलब्ध गराउने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ। साथै विपद असुरक्षित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सरकारले नयाँ घर निर्माण गरिदिने व्यवस्था पनि विधेयकमा समेटिएको छ। नयाँ भवन ऐन तथा नियमावलीले मध्यम आय भएका नागरिकका लागि सुरक्षित भूकम्प प्रतिरोधात्मक र आधारभूत मापदण्ड पूरा भएका स्मार्ट घर निर्माण तथा उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरेको छ। 20 लाखदेखि 75 लाख रूपियाँसम्म लागत पर्ने यस्ता घर 900 देखि 1,300 प्लिन्थ क्षेत्रका हुने प्रस्ताव गरिएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। नागरिकले सहुलियतपूर्ण ऋण मार्फत यस्ता घर प्राप्त गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। प्रारम्भिक रूपमा 5 लाख रूपियाँ अग्रिम भुक्तानी गरी 15 वर्षसम्म मासिक 11,000 रूपियाँ किस्ता तिर्ने गरी घर उपलब्ध गराउने व्यवस्था विधेयकमा राखिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्तिको ज्ञान विवेक चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम हुनुपर्ने बताउनु भएको छ। उहाँले शिक्षाको प्रमुख विशेषता व्यक्तिलाई आफ्नो समाज संस्कृति इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने हुनुपर्ने जिकिर गर्नुभयो। सेन्ट जेभियर्स स्कूल गोदावरी र जावलाखेलको 75 औं वार्षिक उत्सवको अवसरमा सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले शिक्षाको वास्तविक उद्देश्य केवल परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित हुन नसक्ने हुन नहुने बताउनु भएको छ। उहाँले भन्नुभयो, शिक्षा व्यक्तिको ज्ञान विवेक चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम हो। त्यही भएर शिक्षा व्यक्तिलाई आफ्नो समाज संस्कृति इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने हुनुपर्छ उहाँको भनाइ छ। नेपालको पश्चिमी भूभागबाट यस वर्षको मनसून बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागले शनिबारदेखि पश्चिमी क्षेत्रबाट मनसून बहिर्गमन शुरू भएको जनाएको छ। विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण भूभागबाट मनसून पूर्ण रूपमा बाहिरिएको छ। लुम्बिनी र गण्डकी प्रदेशको पश्चिम क्षेत्रबाट पनि धेरै मात्रामा मनसून बाहिरिएको छ, जसका अन्य भूभागमा भने मनसून क्रमशः कमजोर हुँदै गइरहेको विभागका मौसमविद निष्ठा निरौलाले जानकारी दिनुभएको छ। मनसून बाहिरिए पनि पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ। पूर्वी क्षेत्रको मौसम कमजोर त भएको छ, तर पानी पर्न सक्ने सम्भावना पनि रहेको निरौलाको भनाइ छ। मनसून बहिर्गमन हुँदैमा पानी वर्षा रोकिन्छ भन्ने हुँदैन, पश्चिमी वायुको प्रभावले वर्षा हुन सक्छ। मनसूनी वायु कमजोर हुँदै गइरहेको हुँदा आगामी दशैंमा झरी पर्ने सम्भावना भने नरहेको विभागको अनुमान छ। निरौलाले भन्नुभयो, सामान्य रूपमा हेर्दै दशैंमा पानी पर्ने देखिँदैन यदि मौसम फेरबदल भएन भने। विभागले मनसून बहिर्गमन प्रक्रिया तथा पश्चिमी वायुको सम्भावित प्रभावबारे नियमित अनुगमन गरिरहेको छ।

मुङलिन नारायणगढ़ सड़क खण्डमा पहिरो जाने र सड़क भाँसिने समस्या बढ़ेपछि यात्रा कष्टकर बनेको छ। दशैं नजिकै गर्दा यस सड़क खण्डमा सवारी साधनको चाप बढ़ेको छ। वर्षाका कारण ठाउँ ठाउँमा पहिरो झर्ने र सड़कमा क्षति पुग्ने क्रम नरोकिदा यात्रुले शास्ति खेप्नु परेको हो। गत एक महिनादेखि तुइन खोला, नाम्सी खोला, केराबारी लगायतका स्थानमा पटक पटक पहिरो खस्दै आएको छ। सिमलताल र 21 किलो क्षेत्रमा सड़क भाँसिएपछि कतिपय स्थानमा एकतर्फी रूपमा सवारी साधन संचालन भइरहेको छ। पहिरो र सड़कको अवस्थाका कारण कुन बेला सवारी साधन रोकिन्छ भन्ने निश्चित नहुँदा यात्रुमा थप समस्या भएको छ। डिभिजन सड़क कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यस सड़क खण्डमा साना ठूला गरी एक दर्जन भन्दा बढ़ी स्थानमा पहिरो गएको छ। तत्काल सवारी संचालन गर्न मिल्ने गरी सड़क मरमत गरिए पनि वर्षा र सवारी साधनको अत्यधिक चापका कारण दीर्घकालीन मरमत तथा पुनर्निर्माण गर्न कठिन भएको उहाँले बताउनु भएको छ। तत्कालका लागि सवारी साधन संचालन गर्न मिल्ने गरी मरमत गरिएको छ। दीर्घकालीन समाधानका लागि अहिले काम गर्न सकिएको छैन, उहाँको भनाइ रहेको छ।

बौद्ध अर्गौं सदनको अध्यक्षमा मोती प्रसाद गुरूङ निर्वाचित हुनुभएको छ। संस्थाको 49वां वार्षिक साधारण सभा तथा 23वां अधिवेशनले उहाँको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको हो। कार्य समितिमा सदस्यमा बिल बहादुर गुरूङ पोखरा 13, सचिव बिल बहादुर गुरूङ पोखरा 7, सदस्यमा क्याप्टेन भूविन्द्र प्रसाद गुरूङ, पञ्चकुमारी गुरूङ, लक्ष्मण सुब्बा गुरूङ, सपना गुरूङ, ओम प्रसाद गुरूङ, कन्या कुमारी गुरूङ, खिम बहादुर गुरूङ र लक्ष्मी गुरूङ रहेका छन्। अध्यक्षले सदस्य मध्येबाट उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्ने व्यवस्था रहेको छ।

0: पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई नेपाल सुन चाँदी रत्न तथा आभूषण व्यवसाय संघ कास्कीले बधाई तथा सम्मान गरेको छ। रोयल दिदीबहिनी किचन उत्तमचंग पोखरामा शनिबार आयोजित एक विशेष समारोहका बीच नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको हो। नेपाल सुन चाँदी रत्न तथा आभूषण व्यवसाय संघ कास्कीका अध्यक्ष मन बहादुर सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले सुनचाँदी व्यवसायमा रहेका विविध नीतिगत जटिलता र राज्यले हेर्ने दृष्टिकोणबारे चिन्ता व्यक्त गरेका छन्। कार्यक्रमका प्रमुख अतिथि एवं पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शोभा गौतमले व्यवसायका समस्या समाधानका लागि पोखरा उद्योग वाणिज्य संघ सदैव प्रतिबद्ध रहेको बताउनु भएको छ। उहाँले भन्नुभयो, सुनचाँदी व्यवसाय केवल व्यापार मात्र नभई यो हाम्रो परम्परा, रोजगारी, कला र आभूषणसँग जोड़िएको संवेदनशील क्षेत्र हो। राज्यले व्यवसायलाई संघको दृष्टिकोणले हेर्नु हुँदैन, उहाँको भनाइ छ। पोखरा उद्योग वाणिज्य संघका महासचिव सुदीप प्रधानाङ्गले सुन चाँदी व्यवसायहरूले नेपाली कला र कारिगरीलाई विश्वभर चिनाउन ठूलो योगदान पुर्याएको चर्चा गर्नुभएको छ। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
2: अर्थात यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
1: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
3: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिस इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6089, 452-715।
7: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
8: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
9: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
8: त्यसैले साधारण एमआरआई होइन, 3D टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा
9: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
8: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध। उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री एमआरआई नै गराउ, समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850607729।
10: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
11: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
10: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
12: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
13: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
14: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
13: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
14: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। भिजिट www.landmarknepal.com।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9850681331, 9764115। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
14: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1161-578-162।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नआतिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
2: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्तनलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
1: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप, विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी पोखरा 1 हरिचोक।
2: फोन 06158653 छ। मोबाइल 98560053 छ, 98560053 छ। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
4: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
5: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जालास यार, आजको पास त उतै होलास यार।
4: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 98560 48082 98461 48082।

0: समाचार अपन हाइलाइट्समा स्वागत छ। बाँकी रहेका समाचारहरू। कास्की प्रहरीले अपरेशन 365 अन्तर्गत हालसम्म कुल 882 सवारी साधन नियन्त्रणमा लिएको छ। उक्त कार्यवाहीमा 36 जना मानिस नियन्त्रणमा लिई कार्यवाही गरिएको छ। पछिल्लो समय 11 सवारी साधन नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्की तथा माथत समेतका कार्यालयबाट शुक्रबार राति पोखराका विभिन्न स्थानमा चेक जाँच गर्दा स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने थप 11 मोटरसाइकल नियन्त्रणमा लिइएको थियो। इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरी टोलीले तालचोक क्षेत्रबाट 7 मोटरसाइकल, वडा प्रहरी कार्यालय बैदामबाट लेक साइड र राष्ट्र बैंक चोक क्षेत्रबाट 1 मोटरसाइकल, वडा प्रहरी कार्यालय बगरबाट नदीपुर क्षेत्रबाट 1 मोटरसाइकल र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले अमरसिंह चोक क्षेत्रबाट 2 मोटरसाइकल नियन्त्रणमा लिएको हो। पोखरामा आयोजित सुपर भोइस अफ त्रिवेणी किड्सको चौथो संस्करणमा 31 जना बाल प्रतिभा सेमी फाइनलमा फाइनलका लागि छनौट भएका छन्। शनिबार भएको प्रतिस्पर्धाबाट 42 जना प्रतिस्पर्धी मध्ये 31 जना छनौट गरिएको कार्यक्रम संयोजक सुनिल बरालले जानकारी दिएका छन्। त्रिवेणी संगीतालय पोखरा कास्कीले बाल प्रतिभाको खोजी अभियान अन्तर्गत आयोजना गरेको यो प्रतियोगिता अन्तर्गत शनिबार पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकालको प्रमुख आतिथ्यमा क्वार्टर फाइनलको प्रतिस्पर्धा भएको थियो। पोखरा महानगरपालिका 31 स्थित बेगनासालमा नुहाउने तथा पौडी खेल्ने क्रममा हिजो यस साँझ एक युवक डुबेर मृत्यु भएको छ। सल्यान घर भई हाल पोखरा महानगरपालिका 14 खसीबजार बस्दै आएका अन्दाजी 24-25 वर्षीय नरेश विकको तालमा डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल कालिका गण पोखराका गणपति वसन्त बहादुर सिंहले जानकारी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले वनस्थलीबाट केन्द्रीय कार्यालय सार्ने भएको छ। शनिबार बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय कार्यालय सार्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। बेलायतमा एक हप्तामै कोविड संक्रमणका कारण अस्पताल भर्ना हुनेहरूको संख्या झण्डै 50% बढ़ेको छ। एक्सएफजी भेरिएन्टको प्रभाव बढ़दै जाँदा लन्डन सबैभन्दा धेरै प्रभावित भएको टाइम्स नाउले जनाएको छ। विभिन्न संचार माध्यमका रिपोर्टहरूका अनुसार बेलायतको हेल्थ सेक्युरिटी एजेन्सीको नयाँ तथ्याङ्कले प्रति 1,00,000 जनसंख्यामा अस्पताल भर्ना हुने साप्ताहिक दर 0.81 बढ़ेर 1.20 पुगेको देखाएको छ। यसमा लन्डनमा सबैभन्दा उच्च अर्थात 79% वृद्धि देखिएको छ। इन्धनको बढ़दो मूल्यका कारण आपूर्तिमा उत्पन्न दबाव कम गर्न G7 देशहरू 10 करोड़ ब्यारेल कच्चा तेल तथा डिजल निकासा गर्न सहमत भएका छन्। यो पछिल्लो कदमले आउँदा दिनमा डिजलको पर्याप्त आपूर्ति सुनिश्चित गर्ने अमेरिका सहित ठूलो अर्थतन्त्र भएका राष्ट्रहरूको समूहले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजल निर्यातमा प्रतिबन्ध लगाउने धम्की दिनुभएको थियो। यो कदमले आउँदो नोभेम्बरमा हुने मध्यावधि चुनाव अघि अमेरिकी उपभोक्तामाथि परेको मूल्यको दबाव कम गर्न सक्ने भए पनि अन्य देशमा पनि डिजलको मूल्य बढ़ाउने थियो।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: अब खेल समाचार। पर्यटनको राजधानी पोखरामा आउँदो शनिबार आयोजना हुने तेस्रो संस्करणको खुल्ला पर्वतीय दौड़ प्रतियोगिताको तयारी तीव्र पारिएको छ। प्रतियोगिताका लागि हालसम्म 18 जिल्लाका 80 बढ़ी धावकले नाम दर्ता गराइसकेको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। प्रतियोगिताका लागि असोज 21 गते राति 12 बजेसम्म पोखरा क्लिक अनलाइन मार्फत नाम दर्ता गर्न सकिने आयोजकले जनाएको छ। जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। निशिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा हिजो भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हरायो। भारतले दिएको 212 रनको लक्ष्य पछ्याएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमाएर 192 रन बनायो। पाकिस्तानका हसन नवाजले 96 रन बनाए। भारतका अक्षर पटेल, वाशिङटन सुन्दर र शिवम दुबेले 2-2 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको भारतले 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनाएको थियो। भारतका अभिषेक शर्माले 61, तिलक वर्माले 51 रन बनाए। पाकिस्तानका अहमद दानियाल र अराफत मिहान्सले 2-2 विकेट लिएका थिए। अन्नपूर्ण हाइलाइट्सको अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। नेपाली कंग्रेसको 15 महाधिवेशनको तयारी पूरा, देउवा उपस्थित नभए गगन थापाले उद्घाटन गर्ने। गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढ़ी पहिरोको क्षतिबारे संघ सरकारको ध्यान आकर्षण। घरेलु मदिरा उत्पादन र राइड सेयरिङ संचालनमा सहजीकरण गर्न आग्रह। सुनचाँदी व्यवसायका समस्याप्रति राज्य गम्भीर हुनुपर्ने, पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष गौतमको भनाई। व्यवसायमा रहेका विविध नीतिगत जटिलता र राज्यले हेर्ने दृष्टिकोणबारे चिन्ता व्यक्त। कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसोम सड़क मरमतको लागि इन्धन अभाव, 2 दिनदेखि सड़क बनाउने काम प्रभावित। कास्कीमा अपरेशन 365 जारी, हालसम्म यो अभियान अन्तर्गत 882 सवारी साधन नियन्त्रणमा। सुपर भोइस अफ त्रिवेणी किड्सको सेमी फाइनलको लागि 31 प्रतिभा छनौट, सेमी फाइनलको प्रतिस्पर्धा कार्तिक 14 गते हुने। बेलायतमा कोविडका कारण अस्पताल भर्ना हुनेको संख्या झण्डै 50% बढ़्यो। ट्रम्पको धम्कीपछि G7 ले 10 करोड़ ब्यारेल तेल र डिजल निकास गर्ने र तेस्रो पर्वतीय दौड़को तयारी तीव्र। हालसम्म 18 जिल्लाका 80 धावक सूचीकृत। एसियाली खेलकुद क्रिकेटमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो स्वर्ण पदक। 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
5: रेडियो अन्नपूर्ण 93.4।
6: संस्कृति चिनाउन दौडौ, इतिहास सम्झाउन दौडौ, साहस जगाउन दौडौ, प्रकृति जोगाउन दौडौ। श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंचको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्की कोट, सराङकोट, झुप्राङ कोट, अर्मला कोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्की कोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा। विस्तृत जानकारीका लागि फोन 061-588-716, 98-560-88-44, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: कफी रेडी।
4: वाव, थैंक यू। यो साज लाई अच्छे सुगंधित बनाउँछु मंगलदीप सेंट 3-in-1 के साथ।
3: I love it too.
4: हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
3: मंगलदीप सेंट 3-in-1 Perfume like fragrance.
5: रंग बहार रंग बहार
6: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
5: वर्जर पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
5: घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ। वर्जर पेन्स

0: तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिक्षामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
5: ओहो नासर बे, कति छाब डिजाइन बे मारे खान किन नि खनि तोला
6: खनै दिवा ना सर्वे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुलारी तोला।
5: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई दिसानारी बेल्ले छ्याबा पोपिम ओछे।
6: हजुर किमे झोको लाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
5: जग मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो।
6: समुदाय रवा ताक रिवा ज्याला जाति क्रिवा छतैरा नत खैमा बिलन चन्न यामो
5: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
6: छतैरा त तान नि बिम्द
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।
8: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817 98025817।
9: होम केयर सेवा होम केयर सेवा।
10: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
9: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
10: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
9: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
10: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
9: सुत्केरी नवजात शिशुको हेरचाह,
10: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
9: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
10: डाक्टर ल्याब सेवा,
9: औषधि डेलिभरी सेवा,
10: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777 मोबाइल 98560-89-77।
11: ओहो छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
12: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
11: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
12: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
11: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
12: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
11: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
10: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
10: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
13: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
9: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
13: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
9: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
13: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
9: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
13: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
14: वार्ड आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई फाइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
10: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
12: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
10: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
12: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
10: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट, रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-027-29।
15: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
16: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9560333405, 9560333405।

0: लगाउने स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला ज्ञान मसाला।
1: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब न आत्तिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
2: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायत।
1: यी असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य

0: 9856000536 पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: कान तथा घाटी रोग को अपरेशन,
1: 24 घंटा एम्बुलेंस, इमरजेंसी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
0: सुविधा संपन्न आईसीयू सेवा,
1: डिजिटल एक्सरे,
0: सिटी स्कैन सेवा,
1: वीडियो एक्सरे, इको कार्डियोग्राफी,
0: इंडोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
1: फिजियोथेरापी, यूरोफ्लोमेट्री,
0: केमोथेरापी,
1: सुरक्षित गर्भपतन सेवा,
0: होल बॉडी चेकअप, हेल्थ पैकेज,
1: मेट्रो सिटी हॉस्पिटल प्राली, पोखरा 8 सृजना चौक कास्की,
0: फोन 061-572-648 572-849।
2: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
3: भूमि, वन र प्राकृतिक स्रोत संघको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
2: जल, जमीन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
3: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
2: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
3: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
2: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
3: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नम्बर 169 र युएन ड्रिफ्ट कार्यान्वयन गर।
2: नेपाल आदिवासी जनजाति महासंघ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेखसाइटमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज एनकाउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6899 452-715
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल

संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सरानकोट, झुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा। विस्तृत जानकारीका लागि फोन 061-588-716, 98-560-88-44, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, रेडियो अनुपूर्ण 93.4 मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाहर्जमा हामी यति बेला उपस्थित छौं आजको बैठक लिएर। प्राविधिक साथी अरविन्द सहित म सञ्जय, समसामयिक अनि सामाजिक विषयवस्तुमाथि हामी छलफल गर्ने गर्छौं, कुराकानी गर्ने गर्छौं। आज हामी विशेष गरेर युवा उद्यमको विषयमा कुराकानी गर्नेछौ। युवाहरू स्वदेशमै व्यवसाय गर्ने जुन सम्भावना छ त्यो विषयमा हामी चर्चा गर्नेछौ। आजको समयमा नेपाली युवाका लागि विदेश जाने विकल्पसँगै स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच पनि विस्तारै बलियो बन्दै गएको छ। रोजगारीको खोजीमा ठूलो संख्यामा युवा विदेश जाने क्रम जारी रहे पनि विदेशमा सिकेको सिप अनुभव र कमाएको पुँजीलाई नेपालमै लगानी गरेर उद्यम शुरू गर्ने युवाहरूको संख्या पनि बढ़दो छ। विशेष गरी होटल, रेस्टुरेन्ट, कफी शप, कृषि, पर्यटन, प्रविधि तथा सेवा क्षेत्रमा युवाको आकर्षण देखिन थालेको छ। नेपालमा व्यवसाय गर्न सम्भावना छैन भन्ने निराशाजनक सोचका बीच आफ्नै क्षमता, सृजनशीलता र मेहनतमा विश्वास गर्दै स्वदेशमै व्यवसाय सञ्चालन गर्ने युवाहरूको लागि अहिलेको समय चुनौतीसँगै अवसरको समय पनि हो। तर व्यवसाय शुरू गर्नु मात्र पर्याप्त हुँदैन। बजारको अध्ययन, लगानीको व्यवस्थापन, ग्राहकको आवश्यकता बुझ्ने क्षमता, गुणस्तरीय सेवा, दक्ष जनशक्ति, सरकारी नीति, कर प्रणाली, बढ़दो प्रतिस्पर्धा, महँगी र व्यवसाय निरन्तरताका अनेकौं चुनौतीसँग उद्यमीले सामना गर्नुपर्छ। पोखराको अमरसिंह चोक खत्री चोकमा सञ्चालनमा रहेको कावा हाउसले पनि युवा उद्यमशीलताका एउटा उदाहरण प्रस्तुत गरेको छ। कफी संस्कृतिको विस्तारसँगै नेपाली बजारमा कफी सब व्यवसायको सम्भावना कस्तो छ, युवाहरू किन यस क्षेत्रमा आकर्षित भइरहेका छन्, विदेशमा अवसर खोज्नुभन्दा नेपालमै व्यवसाय गर्न सकिन्छ भन्ने आत्मविश्वास कसरी विकास गर्न सकिन्छ, व्यवसाय शुरू गर्दा र सञ्चालन गर्दा आइपर्ने वास्तविक अप्ठ्याराहरू के छन् र सफल उद्यमका लागि राज्य, बैंक तथा वित्तीय संस्था र समाजबाट कस्तो सहयोग आवश्यक छ, यिनै विषयमा केन्द्रित रहेर आज हामी कुराकानी गर्दैछौ। हामीसँग यति बेला स्टुडियोमा हुनुहुन्छ युवा उद्यमी, युवा व्यवसायी कावा हाउसका संचालक श्रीकृष्ण नेपाने। हामीसँग स्टुडियोमा हुनुहुन्छ। उहाँसँग युवा उद्यमशीलता, नेपालमा व्यवसायको सम्भावना, विदेशबाट फर्किएर स्वदेशमै उद्यम गर्ने सोच, व्यवसायका चुनौती तथा युवाको बढ़दो आकर्षण लगायतका विषयमा कुराकानी गर्छौं। सर, नमस्कार, यहाँ स्वागत छ
2: कार्यक्रममा।
1: सबभन्दा पहिले चाहिँ अब तपाईँ एउटा युवा व्यवसायी, विशेष गरेर लामो समय विदेशमा होइन आफ्नो अनुभव हासिल गरेर स्वदेश फर्किएपछि स्वदेशमै केही गर्नुपर्छ भनेर तपाईँले व्यवसाय सञ्चालन गर्नुभयो र अहिले कावा हाउस भनेर कफी सपको शुरूआत गर्नुभएको छ। विशेष गरेर यो अलिकति परिचय पृष्ठभूमि बताइदिनुहोस् न, तपाईँले आफ्नो यो व्यवसायको यात्रा कसरी शुरूआत गर्नुभयो, व्यवसाय देशमै स्वदेशमै बसेर चाहिँ यो व्यवसाय गर्नुपर्छ भन्ने चाहिँ सोच कसरी आयो?
2: यस्तो छ सञ्जयजी, म चाहिँ बाहिर करिब 14 वर्ष बसेँ। म 2007 म चाहिँ पोल्यान्ड गएको थिएँ र करिब करिब 2019 म बाहिर बसेँ। 24-36 घन्टा पनि काम गऱ्यौँ हामी, पछि आफ्नै व्यवसाय पनि सञ्चालन गऱ्यौँ। लामो समय चाहिँ विदेशी भूमिमा बिताइरहँदा त्यहाँ आफूले गरेका मेहनत, सङ्घर्षहरू मैले मात्रै नभइकन सिङ्गो नेपाली समाजले बाह्य मुलुकमा गएर गरेको मेहनत र परिश्रम आफ्नै देशमा चाहिँ गरियो भने त्यसबाट चाहिँ आर्थिक उपार्जनका हिसाबले केही कमी होला, तर अन्य अवयवहरूको हिसाबले चाहिँ ठुलो आफूलाई पनि र सिङ्गो समाजलाई पनि सहयोग पुग्छ भन्ने किसिमको मैले अनुभूत गरेँ। र म नेपाल चाहिँ 2018 अन्तिमतर्फ नेपाल फर्किएँ। र नेपाल फर्किसकेपछि मेरो यो नेपालमा चाहिँ सुरु गरेको पहिलो व्यवसाय होइन, तथापि अहिले चाहिँ अलिकति अघि नै यहाँले पृष्ठभूमिमा भन्नुभयो यो कावा हाउसको पृष्ठभूमि के हो, कसरी यसको सुरुवात भयो भन्ने विषयमा। यो कावा भनेको तपाईँको चाहिँ यसको मिनिङ कफी हो, यो स्लाभिक वर्ड हो। पोल्यान्ड लगायतका पूर्वी युरोपहरूमा कफीलाई कावा भनिन्छ। मेरो पनि पोल्यान्डमा लुम्बिनी रेस्टुरेन्ट एन्ड कावा हाउस भन्ने पोल्यान्डमै सञ्चालन भएको रेस्टुरेन्ट थियो, चाहिँ त्यही बाहिरबाट त्यो नाम चाहिँ मैले टिपेर आफ्नै फ्रेन्चाइज आफैसँग भनौँ न त्यसरी यो सुरुवात गरेको हुँ। सम्भावना नेपालमा छ।
1: कफी सप नै व्यवसायको रूपमा रोज्नुको मुख्य कारण चाहिँ के हो?
2: यस्तो छ, मैले अघि नै भने मेरो यो पहिलो व्यवसाय होइन र यो मात्र पनि होइन,
1: अरू
2: पनि थिए र अहिले पनि म चाहिँ के गरिरहेको छु भने त्यो महिला आमाहरू दिदीबहिनीहरूले लगाउने कपाल बाँध्ने चाहिँ त्यो स्क्रन्चिज हुन्छ नि रबर पेन्ट, त्यो हामी सिल्कको प्योर सिल्कको नेपालमा उत्पादन गर्छौँ, यहाँ बनाउँछौँ हामी बायो हब नामक कम्पनीद्वारा त्यो उत्पादन गर्छौँ। यसमा बायोलक्जर भन्ने इटालियन ब्रान्डको कम्पनी चाहिँ जुन युरोपमा सञ्चालित छ हामी त्यसलाई चाहिँ सप्लाई गर्छौँ यहाँबाट, र पोल्यान्ड लगायतका पूर्वी युरोपका बजारहरूमा नेपालमा उत्पादन भएका ती कपाल बाँध्ने रबर ब्यान्डहरू छन्, हाम्रो चाहिँ प्रमुख व्यवसाय त्यो हो। त्यो सँगसँगै अब त्यतिले मात्रै चाहिँ काम त पुग्दैन हेर्नुहोस्, होइन काम पुग्दैन भनेको अर्थात् सधैँ व्यस्त भइँदैन, त्यसमा आफूले सिलाउने आफूले होइन, सिल्क रेशम किराबाट सिल्क उत्पादन गर्ने आफूले पनि होइन, कसैले सिल्क उत्पादन गर्नुभएको छ हामी त्यो सिल्क कलेक्ट गर्छौँ, अर्डर अनुसारको सामान चाहिँ गार्मेन्टमा चाहिँ सिलाउन दिन्छौँ, उहाँले सिलाइदिनुहुन्छ, लजिस्टिक मार्फत त्यो पठाइदिन्छौँ होइन, अनि हामी त्यसरी हामी उत्पादक कम्पनी मात्रै भयो, त्यो कारणले अन्य व्यवसाय पनि केही गर्नुपर्छ भन्ने चाहिँ सोच थियो। यो कफी सप चाहिँ मेरो एउटा ड्रिम प्रोजेक्ट पनि हो, म हस्पिटालिटीमा रमाउने मान्छे, फुड एन्ड बेभरेजमा लामो समय भएर काम गरेको मान्छे, त्यो कारणले गर्दा कफी एउटा पेय पदार्थ नभइकन तपाईँको र मेरो मित्रतालाई अझ गाढो बनाउने, मेरो र मेरो श्रीमतीको सम्बन्धलाई अझ सुमधुर बनाउने, यो तपाईँ र तपाईँका वरिपरिका जो जति हुनुहुन्छ उहाँहरूलाई जोड्ने जोडिने एउटा माध्यम आजको जियो यो युगमा कफी बनेको छ, त्यो कारणले नै मैले कफी सप सुरु गरेँ।
1: अब अहिलेको अवस्थामा चाहिँ नेपालमा व्यवसाय गर्ने वातावरणलाई चाहिँ तपाईँले कसरी मूल्याङ्कन गर्नुहुन्छ?
2: यस्तो वातावरण चाहिँ पहिला भन्दा चाहिँ सहज छ, पहिला पनि नभएको त होइन वातावरण थियो, तर पहिला केही कानुनी झन्झटहरू अलिकति बढी थिए भन्ने पनि सुनिन्थ्यो, केही भोगेको पनि हो, अहिले त्यो चाहिँ प्रक्रियागत रूपमा झन्झट अलिकति कम भएको छ, केही चाहिँ हुन त अब सम्पूर्ण कानूनहरू अहिले चाहिँ परिवर्तित सरकारले चाहिँ त्यसलाई परिवर्तन गरेर नयाँ सिराबाट सुरु गर्न सकिसकेको अवस्था छैन, त्यो समयावधि पनि भएको छैन, तथापि पुरानै प्रणाली पुरानै कर्मचारी पुरानै कार्यालयहरू भए पनि उहाँहरूको पनि काम गराएको शैली तौर तरिका सोच बदलिएको छ, त्यो कारणले पनि चाहिँ काम गर्न व्यवसाय सुरु गर्न सजिलो छ।
1: कुन कुन युवाहरूलाई चाहिँ कुन कुन क्षेत्रमा अलिक बढी होइन अवसर देख्नुहुन्छ?
2: यस्तो छ, अवसर हरेक क्षेत्रमा तपाईँले के देख्नुहुन्छ होइन, अब तपाईँ चाहिँ एउटा सफल सञ्चारकर्मी हो, ल सञ्जय मल्लले राम्रोसँग चाहिँ सञ्चारमा काम गरिरहेछ भनेर मैले एउटा पोडकास्ट सुरु गर्छु भन्यो भने म त्यहाँ फेलियर हुन्छु क्या, किनभने मैले तपाईँको सिको मेरो प्यासन हो कि होइन, म त्यो विषयमा अलिकति विज्ञ छु कि छैन, अलिकति दखल राख्छु कि राख्दिनँ, मेरो रुचिको विषय कति हो भन्ने हेर्नु पर्यो, त्यो हेरियो भने यो र त्यो भन्ने छैन, ती बहाना मात्रै हुन्, तपाईँलाई रुचि हुनु पर्यो, सबभन्दा ठुलो कुरा चाहिँ तपाईँको रुचि इच्छा शक्ति हुनु पर्यो, अनि त्यसपछि चाहिँ अरू प्लानिङहरू हरेक क्षेत्रमा तपाईँ जेमा पनि काम गर्न सक्नुहुन्छ।
1: विदेशमा आज पनि रोजगारीका लागि जाने युवाहरूको ठूलो लाम छ होइन, ठूलो संख्यामा चाहिँ विदेशी नै युवाहरू रहेका छन् र विदेशी नै सोचमा पनि थुप्रै युवाहरू होइन लामबद्ध बनेका छन्। तपाईँको विचारमा चाहिँ नेपालमै व्यवसाय गरेर आमदानी र भविष्य बनाउन कतिको सम्भव देख्नुहुन्छ?
2: सम्भव त छ, तपाईँलाई एउटा चाहिँ फ्याक्ट भनौँ सञ्जयजी, मेरो एकजना आफ्नो चाहिँ भाइ, मेरो श्रीमतीको चाहिँ भाइ पढ्ने मेरो ससुराली भिनाजु, म पोर्तुगल जाँदैछु, पोर्तुगल जान लागेको, 18-20 लाख रुपियाँ खर्च हुँदैछ, तपाईँले केही सल्लाह सुझाव दिनुहोस् कसरी काम गरौँ भन्नुभएको थियो, म लामो समय युरोपमै बसेको भएर। अनि मैले उसलाई के भने भाइ 18-20 लाख रुपियाँ खर्च गरेर तिमी पोर्चुगल जान्छौ र भविष्य खोज्छौ, त्यो पैसा तिमीले कहिले उठाउँछौ, त्यो आफू गएको लगानी कहिले उठाउँछौ त्यो पनि गएको छ, त्यो उठाउनै गएको छ। एउटा त तिमी त्यहाँ गएर सफल हुन्छौ भन्ने चाहिँ विषय गएको भयो। त्यो कारणले गर्दा 18-20 लाख रुपियाँ यहीँ नेपालमा लगानी गर, केही काम सुरु गर, अनि साइडबाट सपोर्ट हामी पनि गर्छौँ यहाँ सुरुवात गर। भनेको म युरोप अमेरिका जान्छु भन्यो भने मेरो समाजले 50 लाख रुपियाँ एक दिनमा निकाल्छ दिन्छ, म यहाँ केही गर्छु भन्यो भने पत्याउँदैन, मलाई एक रुपियाँ पनि यो समाजले दिँदैन, मसँग पैसा छैन, मैले कसरी सुरुवात गरौँ भन्छु। समस्या यो हामी अहिले पनि नेपाली समाजमा तपाईँले र मैले पनि कोही मान्छे बाहिर जान्छु र काम गर्छु भन्यो भने यो सफल हुन्छ भनेर त्यसका लागि लगानी गर्न तयार छौँ। तपाईँ पनि तयार हुनुहुन्छ, म पनि तयार छु। तपाईँको आफ्नो आफन्तले म यहीँ केही गर्छु मलाई अलिकति सहयोग गर्नु पर्यो भन्यो भने तपाईँ फेरि सोच्नुहुन्छ, किनभने उसले यहाँ गर्छ कि गर्दैन, अनि त्यसपछि यहाँ राज्यले चाहिँ के कस्ता नीतिहरू ल्याउँछ, यहाँ ऊ सफल हुन्छ कि हुँदैन, कतै मेरै पनि लगानी डुब्ने त होइन भन्ने तपाईँलाई पनि डर हुन्छ। र अहिले युवाहरूलाई चाहिँ समस्या भनेको त्यो, किनभने सुरु गर्न थालेको युवासँग आफैसँग आमदानी गरिराखेको चाहिँ सञ्चित रकम हुँदैन, सहयोग परिवारबाट लिने हो, साथीभाइसँग लिने हो, होइन त्यो रकम हुँदैन। वित्तीय संस्थामा जान पनि केही स्टार्टअप तपाईँको त चाहियो, समस्या त्यो हो, अरू कुनै पनि किसिमको समस्याहरूमा देख्दिनँ।
1: विदेश जाने त्यो एउटा किसिमको होइन कल्चर सँगसँगै विदेशबाट फर्किएर स्वदेशमै केही गरौं भन्ने सोच तपाईँ जस्तै बोकेका युवाहरू पनि होइन पछिल्लो क्रममा पंक्तिबद्ध रूपमा चाहिँ धेरै नै होइन संख्या बढ़िरहेको पनि देखिन्छ। तपाईँलाई यो परिवर्तन कस्तो लाग्छ?
2: यस्तो छ, परिवर्तन त अलिकति पहिला पनि यो हामीले पनि बाहिर बस्दा पनि सोच बनाएका हौ, पर्याप्त तपाईँले भने जस्तो चाहिँ सोचै बनाउने खालको परिवर्तन भइसकेको छैन सुन्दरजी, एकदम चाहिँ यथार्थमा भन्दा सुरुवात चाहिँ भएको छ। अब युवाहरू चाहिँ विदेश प्लान हुने होइन, विदेशमा गइसके पनि जान चाहिँ आवश्यक छ, केही सिक्नुपर्छ, सिप हासिल गर्नुपर्छ, त्यहाँ सिकेका ज्ञान सिपहरू केही सञ्चित गरेका रकमहरू चाहिँ नेपालमै आएर लगानी गर्नुपर्छ। पहिला पनि मान्छेहरू आउने जाने चाहिँ क्रम हुन्थ्यो, जस्तो कि भने विदेशमै लगानी हुन्थ्यो क्या, मैले पनि उहाँ लगानी गरेको थिएँ, उहाँ चाहिँ पेसा व्यवसाय गरेको थिएँ, किनभने नेपालमा चाहिँ हुँदैन कि भन्ने खालको चाहिँ त्यो भ्रम थियो। अहिले पछिल्लो समयमा युवाहरूमा के सोच भएको छ भने अब हामी लगानीका लागि नेपाल सुरक्षित छ, नेपालमा चाहिँ लामो ठुलो आन्दोलनपछि परिवर्तन भएको छ, जनउत्तरदायी सरकार छ, अब पटक पटक कहिलेको सरकारमा चाहिँ तानातान खिचातानी हुने, पोलिसी चेन्ज हुने खालको प्रवृत्तिको अन्त्य भएको छ। त्यो कारणले गर्दा अब हामी चाहिँ नेपालमा काम गर्न, नेपालमा लगानी गर्न, आफू पालिने र आफ्नालाई पाल्न हामी सक्षम हुन्छौँ भन्ने खालको एउटा चेत युवावर्गमा पलाएको छ, र उहाँहरू पनि नेपाल फर्केर चाहिँ काम आफ्ना व्यवसाय सुरु गर्न थाल्नु भएको छ। यो एकदमै सकारात्मक छ र यसलाई अझ बढी प्रभावकारी बनाउन सरकारले पनि केही चाहिँ नयाँ कदमहरू चाल्नुपर्ने छ, जसका लागि चाहिँ अहिले नेपाल सरकार तयार छ र गृह कार्य पनि गरिरहेछ।
1: अब काओ हाउस सञ्चालनमा आएपछि भनौँ न यसका चाहिँ विभिन्न पक्षहरू, यसमा एउटा लक्षित वर्गहरू होलान् तपाईँको फोकसलाई लक्षित गरेर यो वर्ग चाहिँ काओ हाउसमा आउँछन् कफी खानको लागि भन्ने पनि होला, तपाईँले जुन खालको सोच राखेर काओ हाउस सञ्चालन गर्नुभएको थियो त्यो अहिलेसम्म चाहिँ त्यो बाटोतर्फ गएको छ कि छैन, वा त्यस्तो ठुलो चुनौतीहरू चाहिँ यो सञ्चालन गर्न?
2: मैले बुझेँ तपाईँले भन्न खोजेको, म स्पष्ट बुझेँ, सम्भवतः तपाईँलाई पनि याद छ होला एक दुई पटक एक दुई ठाउँमा तपाईँ हामी पनि सँगै बसेर गफिरह्यौं। मैले काओ हाउस सुरु गर्नुभन्दा पहिला चाहिँ 5-6 महिना को समय हुन त त्योभन्दा पहिलाको पनि, तर 5-6 महिना चाहिँ निरन्तर बिहान उठेर साइक्लिङ गर्दै साइकल लिएर अलमोस्ट पोखरामा चाहिँ सञ्चालित चाहिँ कफी सपहरूमा जाने, कफी खाने, साथीभाइहरूलाई त्यहाँ बोलाउने, त्यहाँको सूक्ष्म चाहिँ अवलोकन गर्ने, अध्ययन गर्ने र ती कफी सपहरू कसरी सञ्चालन भइरहेका छन्, ती व्यवसायीहरूका चाहिँ ग्राहकहरूको हुन् र एउटा क्याफेमा छिरिसकेको ग्राहकले कति समय बिताउँछ, कति पैसा खर्च गर्छ र उसले त्यहाँ के चाहन्छ भन्ने कुराको चाहिँ मैले चाहिँ अध्ययन गरेँ। म हस्पिटालिटीमा भए पनि बाहिर काम गरेँ, मैले नेपालमा त चाहिँ गरेको थिइनँ नै। अनि त्यो अध्ययन गरिसकेपछि मेरो एउटा चाहिँ लक्षित समूह, मेरो मैले कफी सप सञ्चालन गरिसकेपछि यहाँ आउने खालका चाहिँ मान्छेहरू यो वर्गका हुन्छन् भन्ने खालको एउटा परिकल्पना गरेँ। त्यो किसिमको चाहिँ क्याफेभित्रको चाहिँ त्यहाँको वातावरण पनि त्यही किसिमको चाहिँ मैले बनाएँ र आज कब हाउस सञ्चालन गरेको 4 महिना प्लस प्लस हुँदैछ। हामी जुन हिसाबले चाहिँ योजना बनाएर काम गरेका छौँ नि त्यो मार्गमा छौँ। हामी चाहिँ विचलित हुनपर्ने किसिमको चाहिँ कुनै पनि कारणै चाहिँ छैन, हामी सन्तुष्ट छौँ, हामी चाहिँ निरन्तर अगाडि बढ्नलाई कुनै पनि किसिमको त्यस्तो अप्ठ्यारो छैन। मात्र तपाईँले चाहिँ व्यवसाय, कुनै पनि किसिमको व्यवसाय सुरु गर्ने बेलामा चाहिँ तपाईँको योजना, तपाईँको लक्षित समूह को सबै हिसाब किताब चाहिँ गर्नुपर्छ है। देखासेखिको भावमा केही सुरुवात चाहिँ गर्नुहुन्न, पहिला चाहिँ बजारको चाहिँ अध्ययन गर्नुपर्छ होइन। त्यो अध्ययन गरिसकेपछि अनि सफल हुनलाई चाहिँ समस्या छैन जस्तो लाग्छ मलाई।
1: कफी सप व्यवसायमा चाहिँ ग्राहकको रुचि र व्यवहारमा पछिल्लो समय चाहिँ कस्तो खालको परिवर्तन हुन तपाईँ लागि भन्नुभयो होइन, मैले अध्ययन गरेर नै कफी सप सञ्चालन गरेको हो होइन भनेर भन्नुभयो, परिवर्तन चाहिँ कस्तो देख्नु भएको छ?
2: मैले सुरुमा तपाईँको र मेरो आजको व्यवसायको सुरुमा भनेको थिएँ नि, तपाईँको र मेरो यो सम्बन्धलाई होइन अझै अझै प्रगाढ बनाउने, मेरो श्रीमतीको र मेरो प्रेमिल सम्बन्धलाई अझै प्रेमिल बनाउने एउटा माध्यम हो कफी भनेको थिएँ नि मैले। तपाईँ हामी जीवनको लगभग आधाआधी जीवन बाँचेका मान्छे त यो भन्दैछौँ भने अहिलेको युवा पुस्ता के भन्ला? उनीहरूको युवा पुस्ता भनेर मैले चाहिँ टिनेजरलाई मात्रै लक्षित गरेको होइन, तपाईँ हामी पनि युवा पुस्ता, सुरुमै तपाईँले युवा उद्यम अथवा व्यवसाय भन्नुभएको थियो, फेरि उमेर मात्र नभइकन युवा भनेको सोच पनि हो। कफी अहिले मैले भने नि, कफी केवल पिउने पेय पदार्थ मात्र भएन, यो तपाईँ हाम्रो जीवनको अपरिहार्य चिज बन्यो अहिले आएर। अब यसको फाइदा बेफाइदा के लाउँदै जाने भने, यसको बेफाइदा भन्ने एउटा पनि भेटिनँ मैले। म कफी व्यवसायी भएर म प्रमोसन गर्लागि भनिरहेको छैन, यो तपाईँले पनि तथ्य चाहिँ खोज्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ, डक्टरसँग कन्सल्ट गर्न सक्नुहुन्छ होइन। चाहिँ त्यो आफूलाई कति आवश्यक छ त्यति मात्रामा कफी पिउनु पर्यो, कति बेला पिउने, कसरी पिउने होइन, त्यो त्यसको चाहिँ ज्ञान पनि हुनु पर्यो। कफीका कुनै पनि बेफाइदा छैनन्, यसका सम्पूर्ण कुराहरू यसको फाइदा छ। र यो चाहिँ सम्बन्धलाई प्रगाढ बनाउने एउटा चिज भएको कारणले आजको बैठक होइन मिटिङहरू अफिसका चाहिँ तपाईँको कार्यालयमा हुँदैनन्, प्रायः जसो क्याफेमा हुन्छन् क्या। तपाईँ हामी चाहिँ यो सबै सेटअप भएको कारणले यहाँ बस्नु पर्या हो, तपाईँ र म पनि यी गफगाफ क्याफेमा गर्न रुचाउँथ्यौँ होला सायद होइन, अगाडि टक्कको चाहिँ कफी होस् अथवा एस्प्रेसो एउटा सर्ट होस् होइन, अनि कफी खाँदै गफ गर्न पाइयोस्, त्यसको मजा छुट्टै हुन्छ। त्यो खालको चाहिँ सोच अहिलेको युवा पिँढीमा पनि चाहिँ विकसित भएको छ। दिनको एउटा कफी नखाइकन दिन कटाउन नसक्नेको जमात चाहिँ ठुलो छ।
1: यो कल्चर छ नि, जस्तो पोखरामा कफी कल्चरको चाहिँ कफी संस्कृतिको विकासलाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ? अझै यो व्यवसायको विस्तारको सम्भावना चाहिँ कस्तो देख्नुहुन्छ?
2: यस्तो छ, यो व्यवसायको विस्तारको सम्भावना त जहिले पनि रहन्छ, म त चाहिँ सकारात्मक रूपमै चाहिँ लिन्छु। यो पोखरा पर्यटनको एउटा चाहिँ हब पनि हो होइन, अब पर्यटनहरूको चाहिँ नेपालमा छिरेको कुनै पनि विदेशी मूलको नागरिक पोखरा नआइकन चाहिँ फर्किन्छ भने त्यो नेपाल आएन कि, त्यो खालको चाहिँ मान्यता छ, म त्यो राख्छु। त्यो भएपछि सबै पोखरा त आउनै पर्यो, पोखरा आइसकेपछि यहाँको चाहिँ पेरिफेरीमा चाहिँ जाने कुराहरू अलग भए। र त्यस सँगसँगै चाहिँ जब युरोप अमेरिकाबाट मान्छेहरू चाहिँ नेपाल चाहिँ आए, नेपाल आइसकेपछि उनीहरूले सँगसँगै त्यो कफीको कल्चर पनि भित्र आयो। अब हामी कहिलेबाट कसरी कफीको चाहिँ सुरुवात भयो, कसरी चाहिँ यसलाई पिउन सुरु गरियो भन्नेतर्फ चाहिँ छुट्टै एउटा सेसन चाहिँ आवश्यक भयो भने गरौँला पनि, होइन त्यो चाहिँ सम्भव सायद आवश्यक छ पनि। आज अब अलिक समय पनि नपुग्ला म त्यता गइन। त्यो सुरुवात कहिलेबाट भयो भन्ने चाहिँ गौण विषय हो। आजको चाहिँ यो मार्केटमा के छ कस्तो छ भन्ने विषय जुन तपाईँले अघि राख्नु भएको थियो, अब का कफी व्यवसायीहरू कतिपय मात्र चाहिँ कफी तपाईँको बेच्ने क्याफेमा बेच्ने मात्र नभइकन त्यो चाहिँ चेरी उत्पादन गर्ने, कफीको बोट लगाउने, त्यो कफी उत्पादन गर्ने, त्यसलाई प्रशोधन गरेर अनि क्याफेमा ल्याएर चाहिँ त्यो बिन्सको रूपमा क्याफेमा ल्याएर चाहिँ त्यसबाट कफी उत्पादन गरेर बेच्ने त्यो प्रक्रियामा समेत चाहिँ अहिले कफी व्यवसायी साथीहरूले चाहिँ त्यसमा समेत हात हाल्नु भएको छ। हामी पनि त्यो खालको अध्ययन गरेर चाहिँ काम गरेका हौ। अबका कफी व्यवसायीहरूले केवल कफी मात्र बेच्नु नभइकन कफी उत्पादन गर्ने, फेरि कफी उत्पादन गर्ने, मैले कफी उत्पादन र बिक्री वितरणसम्म गएँ भनेर तपाईँले पनि त्यही चाहिँ गर्छु भनेर चाहिँ भएन। अब त्यसमा पनि ज्ञान हुनु पर्यो, अब चाहिँ ठाउँ चाहिँ हुनु पर्यो, होइन यथेष्ट ठाउँ चाहियो कफी लगाउनको लागि, त्यो प्रशोधन गर्नका लागि, होइन एउटा चाहिँ चेरीबाट रससम्म ल्याउनका लागि ती प्रोसेस थाहा पाएको हुनु पर्यो, जानेको हुनु पर्यो, ती उपकरणहरू हुनु पर्यो। त्यसले गर्दा केही साथीहरू चाहिँ त्यतापट्टि अलि बढी तल्लिन हुने, केही यता लाग्ने गरे भन्ने सम्भावना अत्यन्त छ। हामी अभावमा छौँ, आज पनि पोखराको बजार त्यो कफीको बिन्सको अभावमा छ। अभावमा छ भनेपछि सम्भावना कति होला भन्नुहोस् न, चाहिँ कफी बजारमा चाहिँ छ्याल ब्याल छ, बिकेकै छैन, बिन्सहरू लथालिङ्ग छ भने हो सम्भावना कम भयो, होइन? तपाईँले निरन्तर रूपमा चाहिँ बेचिरहनु भएको त्यो कफीको बिन्स कहिलेसम्म पाउनुहुन्छ कि अथवा कुनै समयमा त्यसको सर्टेज हुन्छ कि भन्ने एउटा चिन्ता तपाईँमा छँदैछ भनेपछि यसका सम्भावनाको विषयमा त कुरा गर्नै परेन।
1: अब यो व्यवसाय गर्दाखेरि अब अलिकति लोकेसनले पनि एउटा किसिमको अर्थ राख्ला, होइन? तपाईँ अमरसिंहको खत्री चोकमा चाहिँ यो कावा हाउस भनेर सञ्चालन गरिराख्नु भएको छ, त्यहाँ चाहिँ अघि हामीले अलिकति लक्षित वर्गको होइन समूहको सन्दर्भलाई पनि कोट्यायौं। त्यहाँ चाहिँ तपाईँले कावा हाउस सञ्चालन गरिरहँदाखेरि ग्राहकहरूले आफ्नो प्रतिक्रिया चाहिँ कुन अर्थमा दिइरहेका छन्, कसरी दिइरहेका छन्?
2: लोकेसनको हिसाबमा चाहिँ तपाईँको अहिले थोरै तपाईँको सिटी सेन्टरबाट अलिकति टाढा होस् या नजिक होस् भन्नेले चाहिँ त्यति फरक पार्दैन। पार्किङको यथेष्ट सम्भावना भएको ठाउँ हुनु पर्यो, पार्किङको हामी कहाँ त्यहाँ चाहिँ व्यवस्था छ। हामी चाहिँ त्यो अन्डरग्राउन्डमा चाहिँ त्यो भवनकै अन्डरग्राउन्डमा पनि पार्किङ छ, तर त्यहाँ चाहिँ सीमित चाहिँ सवारी साधन मात्रै पार्किङ गर्न मिल्ने भयो, तर बाहिर पनि सडकमा पनि चाहिँ यथेष्ट चाहिँ ठाउँ छ। हाम्रो ठाउँमा पुगेर पार्किङ गर्न पाइएन, एक राउन्ड लाउन पर्यो भनेर चाहिँ गुनासो गर्नु नपर्ने खालको चाहिँ त्यहाँ पार्किङ छ। सबैभन्दा पहिला त तपाईँले चाहिँ व्यवसायहरू सुरु गर्ने बेलामा अब कुन कुन प्रकृतिको गर्नुहुन्छ, होइन? त्यसले पनि फरक पर्छ होला। जस्तो रेस्टुरेन्टहरू, होटल, क्याफेहरू, इभन चिया पसलहरू, जेसुकै गर्दा पनि हस्पिटालिटी, फुड एन्ड बेभरेजको कामहरू गर्ने बेलामा पार्किङको चाहिँ त एकदमै सबभन्दा ठुलो समस्या भनेको पोखरामा पार्किङको छ। त्यो पार्किङ चाहिँ मिल्यो भने लोकेसन मिल्यो मेरा लागि, बुझ्नु भने म पनि कहीँ गएँ भने त्यहाँ पार्किङ मिल्यो भने मेरो लागि लोकेसन मिल्यो। त्यो भएपछि अरू चाहिँ विषय त त्यसपछि तपाईँको क्याफेको डेकोरेसन कुन कुन किसिमको गर्नुभएको छ। एउटा टेबलमा हामी यहाँ बसेर चाहिँ त्यो प्राइभेट रुम चाहिँदैन, तपाईँ र म यहाँ बसेर गफ गर्दै गर्दा पल्लो टेबलमा बसेर चाहिँ कफी खानेहरूलाई र गफ गर्नेहरूलाई हामीले गरेको चाहिँ वार्तालापले उहाँहरूलाई असर नगरोस् र उहाँहरूले गरेको वार्तालापले हामीलाई असर नगरोस्, त्यो खालको चाहिँ बसाई सिटिङको व्यवस्थापन क्याफेभित्र हुनु पर्यो, होइन? अनि त्यसपछि एउटा महत्त्वपूर्ण कुरा के हो भने नि सञ्जयजी, क्याफेहरूले रेस्टुरेन्टहरूले जुनसुकै उसले पनि त्यो चिज बेच्ने होइन खास। म अब चाहिँ कफी व्यवसाय भएको कारणले काबा हाउसमा हामी कफी बेच्ने भन्दा पनि हामी त्यहाँ सेवा बेच्ने हो। हामी कहाँ आउने चाहिँ पाहुनाहरूलाई चाहिँ खुसी भएर चाहिँ निस्कने किसिमको वातावरणको सिर्जना गर्दैनौँ हामी, होइन। उहाँहरू चाहिँ कहीँ कहीँ बसेर दुई चार घण्टा बसेर चाहिँ मिटिङ गर्नुहुन्छ, काम गर्नुहुन्छ भने पनि चाहिँ उहाँहरूलाई चाहिँ त्यहाँ निशुल्क रूपमा पानी उपलब्ध गराउने, बेला बेलामा गएर टेबल सफा गरिदिने लगायतका काम चाहिँ हाम्रो त्यहाँ सहकर्मी साथीहरूले कर्मचारीहरूले गरिरहनु भएको हुन्छ। त्यही कारणले गर्दा यी कुराले चाहिँ भन्नुपर्छ।
1: व्यवसाय सुरु गर्दा तपाईँको परिकल्पना वा सोच र अहिले चाहिँ व्यवसाय सुरु गरिसकेपछि तपाईँले जुन खालको वास्तविकता भोग्नु भएको छ नि त्यो अनुभव चाहिँ कतिको फरक पाउनु भएको छ?
2: मैले यस्तो भए, मैले चाहिँ जुन ठाउँमा र जुन चाहिँ व्यवस्थापनले काम गरिरहेको छु त्योमा मेरो चाहिँ मैले सुरु गर्ने बेलामा चाहिँ त्यो अलिकति सोचिनँ। प्रसङ्ग त निस्केको थियो तर होइन ठिकै छ भन् यति भए हुन्छ भन्ने चाहिँ भयो। एउटा सानसानो 15-20 जना चाहिँ अट्ने मिटिङ हल जस्तो छुट्टै जहाँ चाहिँ कुनै एउटा चाहिँ सामाजिक संस्थाको बैठकहरू पनि बस्न सकियोस्, त्यस्तै एउटा हल, अब प्राइभेट रुम होइन कि, एउटा सानो हल पनि भएको भए अझ ठिक हुन्थ्यो कि त्यो हलको व्यवस्थापन गर्नमा कहीँ कतै म चुकेँ कि भन्ने चाहिँ लाग्छ। अरू त सबै ठिकठाक गइरहेको छ
1: अहिले चाहिँ। खास गरी अब यो बजार पनि छ, व्यवसायको सम्भावना पनि छ भनेर भनिन्छ, तर नेपालमा व्यवसाय गर्ने क्रममा चाहिँ खास गरी अझै एउटा दक्ष जनशक्ति, श्रम शक्ति वा कर्मचारी व्यवस्थापनमा अलिक समस्या छ भनेर पनि होइन व्यवसाय साथीहरूले गुनासो गरिरहेको हुन्छ। तपाईँले चाहिँ यो यसको समस्या चाहिँ कस्तो देख्नुहुन्छ?
2: यस्तो छ, तपाईँले कर्मचारी राख्ने होइन क्या, तपाईँले कामदार राख्नुभयो भने समस्या हुन सक्छ। त्यो तपाईँ कहाँ काम गर्दिन आयो भने समस्या हुन्छ। ऊ मैले धान्ने व्यवसाय यो भन्ने मानसिकताले आयो भने त्यो समस्या हुँदैन। त्यसको लागि चाहिँ तपाईँको दक्ष जनशक्तिको अभाव त छ नै होइन। दक्ष जनशक्तिको अभाव पनि मेटाउनको लागि तपाईँले अध्यक्ष जनशक्तिलाई दक्ष जनशक्ति बनाउँछु मेरा लागि भन्ने खालको त व्यवस्थापन गर्नु पर्यो। अब चाहिँ यति समय काम गरेको एक्सपिरियन्स चाहियो भन्यो भने त तपाईँको फेरि त्यो नयाँ सिकाहरू भएकोले चाहिँ कहिले चाहिँ अवसर पाउने, त्यो कारणले चाहिँ फ्रेसरलाई पनि सिकाउँदै लग्नुपर्छ। कामदारको समस्या चाहिँ छ। अब हाम्रो जस्तो चाहिँ व्यवसायमा त आउने जाने छोड्नेहरूको चाहिँ अलिकति त्यो हुन्छ, विशेष गरी चाहिँ अहिलेको चाहिँ युवाहरू यहाँ बारिस्ता सिक्ने एक्सपिरियन्स बटुल्ने अनि त्यसपछि यहाँ चाहिँ प्लस टू गरिसकेपछि फेरि ब्याचलरको लागि बाहिर जाने, त्यहाँ जाँदा काम लाग्छ भनेर पनि आउनेहरूको संख्या बढी हुन्छ। तपाईँले त्यो भन्नुहुन्छ म कहाँ आउने चाहिँ एउटा बारिस्ता 5-6 महिनाभन्दा नटिक्ला, त्यो समयमा मैले अर्को तयार पार्नुपर्छ भन्ने खालको मानसिकता तपाईँको भयो भने ऊ टिकिरह्यो बसिरह्यो गइरह्यो भने ठिक छ, नभए ब्याकअपमा तपाईँको छ। त्यो खालको चाहिँ काम गरिसके पनि त्यस्तो समस्या चेन्ज फेन्ज त भइरहन्छ, त्यस्तो नपाउने नै भन्ने चाहिँ त छैन।
1: कार्यक्रमको लगभग अन्त्यतिर आइसकेका छौँ, हामीले अलिकति व्यवसायिक कुराकानी पनि गर्यौँ, युवा व्यवसायहरूलाई अलिकति उत्प्रेरित हुने खालका कुरा पनि गर्यौँ। खास गरी अब यो व्यवसाय सुरु गर्न चाहने तर ठूलो लगानी गर्न नसक्ने युवाले चाहिँ सानो लगानीबाट कसरी सुरुवात गर्न सक्छन्?
2: यस्तो अघि नै मैले भने नि लगानी ठूलो चाहिँदैन, अब तपाईँको सोच चाहिँ ठूलो चाहिन्छ, होइन। सोच ठूलो बनाउनुहोस्, लगानी सानोले पनि काम गर्छ। सबभन्दा पहिला चाहिँ तपाईँ के काम गर्ने हो, के गर्न चाहनुहुन्छ, त्यसको चाहिँ 5-7 वटा चाहिँ चिजहरू टिप्नुहोस् र त्यसलाई चाहिँ विश्लेषण गर्नुहोस्। भोलि तपाईँको चाहिँ व्यवसायमा तपाईँले जे गर्नुभएको छ त्यहाँ एकजना पनि कर्मचारी भएन, कोही पनि भएन भने तपाईँले त्यो धान्न सक्ने कि नसक्ने, एक्लै पनि केही समय धान्न सक्ने कि नसक्ने, त्यो हुनुभयो एउटा। अनि तपाईँले लगानी यति नै गर्छु भन्ने जुन सोच बनाउनु भएको ल मानौ तपाईँले 10 लाख रुपियाँ लगानी गरेर काम गर्छु भन्नुभएको छ तपाईँसँग 10 लाख छ भने तपाईँ फेलिएर हो क्या तपाईँ 5 लाख रुपियाँ लगानी गर्नुहोस् 6 लाख लगानी गर्नुहोस् त्यो 4 लाख 5 लाख चाहिँ केही रकम ब्याकअपमा राख्नुहोस् र त्यो अपरेसन 5-6 महिना 7 महिना तपाईँले त्यहाँबाट प्रफिट कमाउनुहुन्छ भन्ने छैन त्यो कारणले गर्दाखेरि ब्याकअपमा केही चाहिँ सुरक्षित राख्नुहोस् र जुनसुकै क्षेत्रमा चाहिँ लगानी गर्नुभन्दा पहिला त्यसमा अध्ययन गर्नुहोस् केही समय गएर अध्ययन गर्नुहोस् तपाईँले गर्न खोजेको के हो त्यो कस्तो वर्गलाई आवश्यक हो तपाईँको लक्षित समूह कुन हो अनि त्यो तपाईँकैमा आउने के त नि बजारमा चाहिँ अब बोक्रामा भन्यो भने हजारौँ कफी सप छन् कफी खानको लागि तपाईँ काबा हाउस किन जाने त्यो त मैले बनाउनु पऱ्यो नि तपाईँले आज काबा हाउस ल्याउनु यार कफी खान भन्ने खालको त्यो सोच तपाईँभित्र आउने वातावरण त मैले बनाउनु पऱ्यो नि त्यो त्यसको चाहिँ पहिले अध्ययन गरिसकेपछि सानो थोरै सानो लगानीबाट पनि सुरुवात गर्न सकिन्छ र त्यसलाई चाहिँ बढाउँदै अगाडि लग्दा चाहिँ पछाडि सजिलो हुन्छ
1: अहिले कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ अन्तमा यहाँलाई भन्न मन लागेको कुरा के छन् व्यवसायको सम्बन्धमा
2: अनि त्यस्तो सबै सोध्नुभयो त सबै सोध्नुभयो ठिक छ सबै राम्रो छ नयाँ युवा साथीहरूले पनि लगानी गर्न चाहनुहुन्छ भने म फेरि पनि यहाँहरूलाई अनुरोध गर्छु पहिला आफूले काम गर्न खोजेको क्षेत्रमा चाहिँ अध्ययन गर्नुहोस् केही अध्ययन गर्नुहोस् तपाईँले गर्न खोजेको काम र त्यसका चाहिँ समस्याहरू त्यो समाधानका उपायहरू के छन् त्यो विषयमा परिवारसँग छलफल गर्नुहोस् तपाईँको परिवारले चाहिँ समर्थन गर्नुभएको छैन अथवा सहयोग गर्नुभएको छैन भने तपाईँलाई गाह्रो हुन्छ त्यसमा चाहिँ काम गर्नुभयो भने पक्कै सफल हुनुहुन्छ र चाहिँ अन्तिममा जति पनि रेडियो अन्नपूर्ण सुनेर बस्नु भएको छ सबैलाई चाहिँ यो मेरो धर्म पनि हो कब हाउस म कफी खानको लागि निम्ता गरेँ
1: समय र कुराकानीको लागि
2: धेरै धन्यवाद सञ्जयजी तपाईँको लागि पनि
1: आजको लागि कार्यक्रमबाट विदा माग्नुपर्ने समय भइसकेको छ आज हामीले युवा उद्यम युवा व्यवसायका सम्बन्धमा चर्चा गर्यौं खास गरी व्यवसाय शुरू गर्दा र सञ्चालन गर्दा आइपर्ने वास्तविक अप्ठ्यारोहरू के छन् सफल उद्यमका लागि के कुराहरू आवश्यक पर्छ भन्ने सन्दर्भ नेपालमा व्यवसायको सम्भावना विदेशबाट फर्किएर स्वदेशमा उद्यम गर्ने सोच व्यवसायका चुनौती तथा युवाको बढ्दो आकर्षण लगायतका विषयमा कुराकानी गर्यौं जसमा कुराकानीको लागि हामीसँग युवा उद्यमी एवं युवा व्यवसायी कावा हाउसका संचालक सुकेशन नेपाल हामीसँग यो कुराकानीमा जुटिरहनु भएको थियो यिनै कुराकानीसँगै प्राविधिक साथी अरविन्द सहित सञ्जय बिदा हुन्छु नमस्कार।

संस्कृति चिनाउन दौडौ, इतिहास सम्झाउन दौडौ, साहस जगाउन दौडौ, प्रकृति जोगाउन दौडौ। श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्की कोट, सराङकोट, झुप्राङ कोट, अर्मला कोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्की कोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा। विस्तृत जानकारीका लागि फोन 061-588-716, 98-560-88-44, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-71।

0: Report.
1: Good morning and very warm welcome to our guest, audience and listeners. It's me, Sangeeta, technically supported by Irving. You are tuned 93.4 MHz. Samasamayik bishayama kurakani garne krammaa, आज हामी बौद्ध अध्ययन तथा अनुसन्धान केन्द्र बुद्धिस्ट स्टडीज एण्ड रिसर्च सेन्टर को यही असोज 20 गते मंगलबारका दिन सिल्भर पार्टी प्यालेसमा एउटा विशेष कार्यक्रम हुँदैछ। त्यही कार्यक्रमको सेरोफेरोमा रहेर हामी यसै संस्थाका अध्यक्ष श्री डाक्टर मेक बहादुर खत्रीज्यूसँग कुराकानीमा जुट्नेछौं। यहाँलाई स्वागत छ कार्यक्रममा।
2: धन्यवाद।
1: यो बौद्ध अध्ययन तथा अनुसन्धान केन्द्र, यो भनेको ठ्याक्कै भन्नुपर्दाखेरि के हो र यसको स्थापनाको औचित्य के रहेको छ?
2: यो बौद्ध प्रश्नको लागि सबभन्दा पहिला हार्दिक धन्यवाद दिन चाहन्छु। बौद्ध अध्ययन तथा अनुसन्धान केन्द्र भनेको आफैमा शब्द पनि प्रष्ट छ। यसले बौद्ध विषयसँग सम्बन्धित बौद्ध साहित्य, बौद्ध संस्कृति, बौद्ध सम्पदाको अध्ययन अनुसन्धान गर्ने, विशेष गरी गण्डकी प्रदेशलाई फोकस गरेर यसको अध्ययन अनुसन्धान गर्ने उद्देश्यले स्थापित भएको एउटा संस्था हो। यसमा हामीले यो संस्था गठन हामी हाम्रो गत वर्ष 2082 पुसमा स्थापना भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता गरेको छ।
1: अब यो अध्ययन अनि अनुसन्धान केन्द्र भनेर यो जुन स्थापना गर्नुभएको छ, यो स्थापना गरिरहँदाखेरि हुन त अब यो शब्दहरूले नै बोलिरहेको छ। यो बौद्ध गतिविधि बारे अध्ययन पनि गर्ने र अनुसन्धान पनि गर्ने, यसले चाहिँ नि कस्तो खालको क्याटेगोरी भनौँ न, एज फ्याक्टर अथवा कुनै जातीय फ्याक्टर अथवा धर्मसँग के कस्तोलाई समेट्ने समेट्नका लागि यो अनुसन्धान केन्द्र?
2: विशेष गरी हामीले बौद्ध साहित्य, संस्कृति र सम्पदालाई हामी बढी फोकस गर्छौं। यसमा यो एउटा अनुसन्धान गर्ने, अर्को अध्ययन गर्ने भन्ने छ। यसको साथसाथै हामीले सम्बन्धित विद्यालय, विश्वविद्यालय भयो, शैक्षिक संस्थाहरूसँगको सम्बन्धन र समन्वयमा शैक्षिक कार्यक्रम, बौद्धसँग सम्बन्धित शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने। र अर्को महत्वपूर्ण पाटो के छ भनेपछि, यसमा हामीलाई यो यसका जुन बुक्सहरू पढ्नको लागि पठनीय किताबहरूको जुन आवश्यकता छ, जुन ग्याप छ, त्यसलाई पूरा गर्नको लागि किताबहरू प्रकाशन गर्ने, लाइब्रेरीहरू लाइब्रेरी स्थापना गर्ने, त्यो अब डिजिटल पनि हुनसक्छ, पुस्तकको पनि हुनसक्छ। यसका साथसाथै विभिन्न स्वास्थ्यका कार्यक्रमहरू सञ्चालन गर्ने देखि लिएर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यका साथ स्थापना भएको र यिनै कार्यक्रमको सेरोफेरोमा रहेर यो बौद्ध अध्ययन तथा अनुसन्धान केन्द्र अगाडि बढ्ने हामीले जमर्को लिएका छौं।
1: हुन त अब गण्डकी प्रदेशभित्रका बौद्ध गतिविधिहरूलाई समेटिएर कार्यक्रम गरिने भएको छ र यो जुन अब तपाईँले भन्नुभयो कि पाठ्यक्रमहरू पनि बनाउने भनेर, जुन बौद्ध अध्ययन गर्नका लागि विभिन्न विगत 2500 वर्ष अगाडि देखेका धर्म ग्रन्थ साहित्यहरू काफी छैनन् र फेरि पनि अनुसन्धान किन र केका लागि?
2: यो आफैमा के छ भनेपछि, समय परिवर्तनशील छ, समाज परिवर्तनशील छ, ती कुराहरूमा हामी परिवर्तित समाज र परिवर्तनशील हाम्रो सबै जनशक्ति सबैलाई सम्बोधन गर्नको लागि र यसमा सबैलाई एकबद्ध गोलबद्ध गरेर अगाडि बढाउनको लागि यो संस्था आवश्यक भएको हुनाले हामी अगाडि बढेका हौं र विशेष गरी यो गण्डकी प्रदेशमा बौद्धसँग सम्बन्धित यो सम्पदा, साहित्य र संस्कृतिको एकदम गहन अध्ययन गर्नुपर्ने जुन ग्याप हामीले देखेका छौं, त्यसको फुलफिलको लागि हामीले यसमा बढी फोकस गरेका
1: हुन त अब 2500 वर्ष अगाडिदेखिका धर्म ग्रन्थ त्रिपिटकदेखि सबै साक्षी नै छन्। तर पनि यहाँले भन्नुभयो जस्तै समयसँगै परिवर्तित कुराहरूलाई चाहिँ नि अलिकता प्राक्टिकल र युवा वर्ग अनि अहिलेका वर्गहरूलाई चाहिँ यो अझ इजी वेमा सप्लाई गर्ने भनौँ न, होइन अब तपाईँले इनार कुवाबाट निकालेर त्यो घर घरको धारामा चाहिँ नि इजी वेबाट, पहिला अब पधेरमै जानुपर्ने थियो भने अब चाहिँ तपाईँको हरेकको रूम रूममा नै धाराको त्यो लाइन आओस् भने जस्तो एउटा यो बौद्ध अध्ययन चाहिँ इजी बनाउन खोज्नु भएको हो कि?
2: हो त्यो हाम्रो प्रयास रहनेछ।
1: अनि यो क्षेत्रमा यो अब हुन त कति कुराहरू त लिपिबद्ध नै छन्, तर पनि जातीय बौद्ध अनि जातीयलाई समेट्नुको उद्देश्य चाहिँ के हो?
2: धन्यवाद। हामीले यो कार्यक्रमको सन्दर्भमा भन्नु पर्दाखेरि हामी अब जाति भन्दा पनि समुदायमा हामी लागेका छौं। विभिन्न समुदायहरू छन्। बौद्ध धर्म आफैमा एउटा सर्वव्यापी होइन, सबैले मान्ने धर्म भए पनि त्यो भित्रका विभिन्न समुदायहरू छन्। ती समुदायहरूले आफ्नो तरिकाले आफ्नो संस्कृति छ, आफ्नो भोगाई छ, आफ्नो
1: विबद्ध नै छन्, तर पनि जातीय बौद्ध अनि जातीयलाई समेट्नुको उद्देश्य चाहिँ के हो?
2: धन्यवाद। हामीले यो कार्यक्रमको सन्दर्भमा भन्नु

0: विविधता हुने भएको हुनाले त्यसलाई सम्बोधन गर्नुपर्छ भन्ने उद्देश्यका साथ र त्यसलाई अगाडि ल्याउनुपर्छ, त्यसलाई रेकर्डेड बनाउनुपर्छ भन्ने उद्देश्यका साथ हामी अगाडि बढेका छौं।
1: हिजोको दिनमा जुन सम्पदा यो समुदायहरूले जे जस्ता आफ्नो संस्कृति संस्कारहरूलाई अवलम्बन गर्दै आउनु भएको छ, तर पनि बीचमा आएर कति कुराहरू चाहिँ नि नबुझिकन नजानिकन पनि उहाँहरूले इम्प्लिमेन्ट गरिरहेको र अप्नाइरहेको अवस्था पनि हामीले देख्न सुन्न त पाइरहेकै छौं। यो कुराहरूलाई चाहिँ नि तपाईँहरूले अध्ययन गरिरहँदा यसलाई चाहिँ नि ठ्याक्कै यो हो, यस्तो हो रहेछ, यस्तो थियो रहेछ, अब त यस्तो गर्नु पर्दो रहेछ भन्नलाई कतिको सहज महसुस गर्नु भएको छ? किनभने मान्छेको त त्यो छ नि, अब तपाईँको बिरालो बाँधेर श्राप भन्नेको जस्तो हामी यस्तो कुराहरू सुनिरहेको र अब त्यो चाहिँ नि जानी नजानी कन्टिन्युटी दिइरहेको यो क्षणमा आएर बौद्ध अनुसन्धान केन्द्रले कसरी जनमानस अनि समुदायलाई यो कुराको विश्वास दिलाउँछ अथवा यो कुरालाई कतिको प्र्याक्टिकल वेमा यो समाजमा इम्प्लिमेन्ट कतिको इजी हुन्छ जस्तो लाग्यो तपाईँलाई?
0: हाम्रो संस्थाको उद्देश्य भनेको तथ्यगत कुराहरू अगाडि ल्याउने, अध्ययन गर्ने, अनुसन्धान गर्ने भनेर त्यस पछाडि अगाडि लागेका छौं। हामीले के छ ती समाजमा भएका कुराहरू, रीतिरिवाजहरू कसरी अगाडि बढेका छन्, कुन कुरा प्र्याक्टिसमा छ भन्ने कुराहरूलाई हामी समाज समक्ष ल्याउने जमर्को गर्दैछौ। त्यसमा यो राम्रो यो नराम्रो भन्ने कुराहरू समाजलाई नै हामी छोडिदिन्छौं, त्यसको अध्ययन त्यसको त्यसलाई कसरी लिने भन्ने कुरा हो। तर हाम्रो उद्देश्य भनेको अध्ययन गर्ने, अनुसन्धान गर्ने, त्यसलाई बाहिर ल्याउने हाम्रो प्रयास रहन्छ।
1: भने यो यस्तो यस्तो यस्तो रहेछ भनेर मात्र अगाडि ल्याउने कुरा भयो, यसमा कुनै चेन्जेसहरू र यसलाई यसरी गर्नुपर्छ भन्ने कुरा होइन।
0: के हुन्छ भनेपछि यो अध्ययन अनुसन्धानले के गर्छ भनेपछि कुनै पनि तथ्यगत कुराहरूलाई संकलन गर्ने, त्यसलाई त्यसको इभ्यालुएसन गर्ने, त्यसको अनि त्यसको डाटा एनालाइसिस गर्ने र त्यसको फ्याक्ट फाइन्डिङ गरेर समाजमा ल्याउने, प्रकाशन गर्ने हाम्रो उद्देश्य रहन्छ। त्यसभित्र रहेर यसका विभिन्न किसिमका हाम्रा भित्र रहने गतिविधिहरू हुन्छन्, ती कुराहरूलाई प्रत्यक्ष रूपमा हाम्रो कामहरू भनेको तथ्यलाई बाहिर ल्याउनु नै रहनेछ। यो राम्रो यो नराम्रो भन्दा पनि के कसरी चलिरहेको छ त्यो तथ्यगत कुराहरूलाई बाहिर ल्याउने।
1: तपाईँहरूले यसरी तथ्यगत कुराहरूलाई बाहिर ल्याउनुहुन्छ। अहिलेको युवा पुस्ता भनेको असाध्यै क्युरियस छन् र उनीहरूले फ्याक्ट जान्न खोज्छन् र उहाँहरूलाई चाहिँ तपाईँहरूले ल्याएर छोडिदिनु मात्रै हुन्छ। तपाईँहरूको यो रिसर्चले यस्तो रहेछ भनेर अहिलेको समुदायमा यो छोडिदिन्छ। यो छोडिसके पछाडि युवा वर्गले त यसमा त प्रश्न गर्छ, युवा वर्गलाई यतिकै चुपचाप एक्सेप्ट गर्ने अबको युवाहरू छैनन् होइन। त्यसले गर्दाखेरि यसलाई तपाईँहरूले त दिनुहुन्छ, तर पनि यसमा आएका प्रश्नहरू, यसमा आएका क्युरियोसिटीहरूलाई चाहिने कसरी सम्बोधन गर्छ बौद्ध अध्ययन अनुसन्धान केन्द्रले? कि यो आएको हो, यो तपाईँहरूलाई यसरी हामीले राखिदिएका मात्रै छौं भनेर नै छोडिदिन्छ अथवा यसलाई चाहिँ प्रस्ट्याउने प्रयत्न गर्छ?
0: अब यसमा के छ भनेपछि हाम्रो तीनटा विषयलाई हामीले अघि नै मैले भनिहालेँ, यो तीनटा यस छ, साहित्य, संस्कृति र सम्पदा, यसको अध्ययन अनुसन्धान गर्ने, तथ्यगत कुरा बाहिर ल्याउने हो र तथ्यगत कुराहरू यो तरिकाले हामीले ल्याएछौं भनेर देखाउने हो। अब त्यसलाई यो किन हुन्छ के हुन्छ भनेपछि अनुसन्धान पनि सधैँ एकपटक गरेको अनुसन्धान एकदमै त्यो त्यही हो भन्न सकिँदैन, फेरि त्यसले नयाँ आयामहरू थपेको हुन्छ, समाज परिवर्तनशील छ, सबै कुरा थपेको हुनाले त्यसलाई यसरी जानुपर्छ भनेर अनुसन्धानका पाटोबाट हेर्ने दृष्टिकोणहरूलाई हामीले चेन्ज गर्ने हामी प्रयास गर्छौँ।
1: धन्यवाद। र तपाईँ आफ्नो व्यक्तिगत रूपमा कुरा गरिराख्नु पर्दा पनि यति लामो समय सरकारी कार्यमा रहनुभयो र अहिले आएर एउटा हुन त बौद्ध अध्ययन एउटा कुनै धार्मिक वर्गको होइन, यो विश्वव्यापी हो र यहाँले चाहिँ नि यो क्षेत्रमा यति लामो सरकारी क्षेत्रमा आबद्ध भएर अहिले आएर आफ्नो रिटायरमेन्टमा डाक्टर मेघबहादुर खत्रीले किन बौद्ध अध्ययन अनुसन्धान केन्द्रमा एउटा इनिसिएसन लिएर काम गर्दैछ, यो चाहिँ एकचोटि यो एउटा पर्सनल क्वेसन पनि र समुदायको पनि क्युरियोसिटी हुन सक्छ त्यसको लागि।
0: प्रश्नको लागि धन्यवाद। सबैभन्दा मलाई बढी सोधिने प्रश्न यो नै हो, त कसरी बौद्ध अध्ययन अनुसन्धानतिर लागिस् भनेर। सबभन्दा ठूलो कुरा के छ भनेपछि म आफैमा पीएचडी गरेको एउटा स्कलर भएको हुनाले अध्ययन अनुसन्धानमा रुचि अवश्य नै रहन्छ, र अर्को अध्ययन अनुसन्धानमा रुचि हुँदै गर्दाखेरि समाजमा

0: ग्याप कहाँ छ भन्ने कुराहरूको हामी हेर्दै जान्छौं। त्यसमा एउटा यो अध्ययन अनुसन्धान गर्नुपर्छ भन्ने कुराहरूको ग्याप देखिएको हुनाले यसमा हामी अगाडि बढ्नलाई मलाई अगाडि बढ्नलाई प्रेरित गरेको छ। अर्को कुरा अब बौद्ध अध्ययन अनुसन्धान भन्ने बित्तिकै बुद्धसँग जोडिने कुराहरू भयो। बुद्ध हाम्रो नेपालमा जन्म भएको हुनाले हामी एउटा भगवानको रूपमा पनि लिन्छौं। विशेष गरी अझ हाम्रो सनातन धर्ममा नवौं अवतारको रूपमा पनि लिने गरिन्छ। यो हाम्रो एउटा गर्वको विषय हो बुद्ध नेपालमा जन्मिनु। त्यो भएको हुनाले म एउटा अनुसन्धानको विद्यार्थी भएको नाताले यसमा अध्ययन अनुसन्धान गर्नुपर्छ भन्ने म भित्रैबाट एउटा प्रेरणा जाग्नु स्वाभाविक छ। अर्को कुरा बौद्ध साहित्य सम्पदा संस्कृति सबै नेपालका यी साझा सम्पदाहरू हुन्। यसलाई जगेर्ना गर्नु, यसको अध्ययन अनुसन्धान गर्नु, यसको यसलाई बाहिर ल्याएर समाजमा देखाउनु, विदेशमा अब सबैतिर प्रचार प्रसार गर्नु यो हामी सबै नेपालीको कर्तव्यभित्र पर्छ भन्ने मलाई लाग्छ। र यसको साथसाथै अब म समाजमा बस्ने समाज साथीहरूसँग पनि घुलमिल हुने एउटा यो सामुदायिक विषयमा सामुदायिक प्रहरी विषयमा पीएचडी गरेको हुनाले समुदायसँग यो समाजमा रहेका कुरुति विकृति विसंगतिहरूलाई बेलैमा पहिचान गरी त्यसलाई समाधान गरेर एउटा शान्तिपूर्ण समाज कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयको सेरोफेरोमा म अगाडि बढेको हुनाले मेरा साथीभाइहरू धेरै छन्, समुदायहरूसँगको सङ्गत छ। विशेष गरी बौद्ध अध्ययन अनुसन्धानसँग बौद्ध विषयसँग सरोकार राख्ने साथीभाइहरूको सङ्गत भयो, समुदायहरूको सङ्गतले पनि मलाई त्यतातर्फ प्रेरित गरेको छ। यसको साथसाथै सबैभन्दा ठूलो कुरो हामीले यसमा ग्याप देखेका छौं, यो ग्यापलाई फुलफिल गर्नुपर्छ भन्ने का साथ म भन्दा पनि हामी सबै साथीहरू मिलेर एउटा टीम लागेका छौं। त्यसमा मेरो जति भूमिका छ त्योभन्दा बढी भूमिका अरू साथीहरूको छ, टीमको छ, समितिको छ।
1: धेरै धन्यवाद दिन चाहन्छु। आज बुद्ध भगवान बुद्ध चाहिँ नि यो कुनै पनि धार्मिक वर्गको समुदायको नभइकन यो विश्वव्यापी छ र यसमा बुद्धका ती 84,000 धर्म ग्रन्थहरूमा हरेक क्षेत्रमा यो समुद्रमा भित्र पसे जस्तै गरिकन कुन फिल्डमा युवा वर्गलाई चाहिन्छ कि व्यवसायीलाई चाहिन्छ कि राजनीतिलाई चाहिन्छ कि हरेक खालका हामी यसमा चाहिँ अध्ययन गर्न सक्ने अवस्था छ। त्यसले गर्दा पनि यहाँले यो विषय रोज्नु भएकोले गर्दा पनि भोलि यो गण्डकी प्रदेशलाई मात्र नभइकन समस्त नेपाली वर्गलाई तपाईँहरूले जुन गर्नुभएको छ यो अध्ययनले चाहिँ नि एकदमै इजी वे आउट निस्कियोस् भन्ने हामी चाहन्छौ। र यही असोज 20 गते एउटा वृहत कार्यक्रम हुँदैछ तपाईँको यो पोखरा गण्डकी प्रदेश बौद्ध सम्पदा संस्कृति र साहित्यको विषयमा अध्ययन तथा अनुसन्धान गर्ने साथै विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको संस्था। यस संस्थाको कार्य अनुसार चाहिँ तपाईँहरूको यो गुरूङ, नेवार, तामाङ, थकाली, मगर, छन्ट्याल र हेल्मो समुदायको जन्मदेखि मृत्यु पर्यन्त पालना तथा अवलम्बन गर्ने धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू, जन्म, नामकरण, बाल्यकाल, शिक्षा, दीक्षा, विवाह, मृत्यु, अन्त्येष्टि तथा पुण्य स्मृति, जन्मदेखि मृत्युसम्मका बौद्ध जीवन संस्कार विषयक एक दिने अन्तर्क्रियात्मक गोष्ठी संस्कृतिविद डाक्टर जगमान गुरूङजीको प्रमुख आतिथ्यमा यही असोज 20 गते मंगलबारका दिन सिल्भर पार्टी प्यालेस वासोला थरमा हुन लागिरहेको छ, जो बिहान 8 बजेदेखि करिब करिब भनेको दिनभरि भने जस्तो नै कार्यक्रम हुने छ। यो कार्यक्रमको बारेमा बताइदिनुहोस् न हाम्रो श्रोतावर्गलाई।
0: धन्यवाद प्रश्नको लागि। मैले अघि नै भने यो बौद्ध अध्ययन अनुसन्धान केन्द्रले यो साहित्य, संस्कृति र सम्पदाको अध्ययन अनुसन्धान गर्छ। यसको सिलसिलामा हाम्रो उद्देश्यसँग सरोकार राख्ने संस्कृतिको विषयको बारेमा हामी अगाडि बढ्नुपर्छ भन्ने उद्देश्यका साथ हामी अगाडि बढेका छौं। त्यसैको सन्दर्भमा जन्मदेखि मृत्युसम्मका बौद्ध जीवन संस्कार विषय राखेर हामीले यो संस्कृतिको विषयमा हामीले अध्ययन गर्न लागेका छौं। यसमा हाम्रो के छ भनेपछि गुरूङ, नेवार, मगर, तामाङ, थकाली, छन्त्याल, हेल्मो सात समुदायको छुट्टा छुट्टै हाम्रो प्रस्तुतिकरण रहनेछ। यसमा हामीले के गरेका छौं भनेपछि प्रत्येकको यो यसमा जन्मदेखि मृत्युसम्म बौद्ध जीवन संस्कार भनेर त्यसमा अगाडि थपेका छौं। जस्तो गुरूङको जन्मदेखि मृत्युसम्म भन्ने त्यस्तै सम्मका बौद्ध जीवन संस्कार भनेर सातवटा विषयमा 30 मिनटको प्रेजेन्टेशन हुन्छ। यसमा के छ भनेपछि हाम्रो गुरूङ समुदायबाट पुष्प गुरूङ जो हाम्रो यो क्याम्पस प्रमुख हुनुहुन्छ, उहाँ बौद्ध बहुमुखी क्याम्पस काठमाडौँ बौद्धबाट हुनुहुन्छ, उहाँले प्रेजेन्टेसन गर्नुहुनेछ। त्यसको साथसाथै नेवारमा बसन्त महर्जन हुनुहुन्छ, काठमाडौँ लेखक पनि हुनुहुन्छ। जस्तो मगरबाट डाक्टर टेकबहादुर पुन हुनुहुन्छ, उहाँ भर्खरै यो यही विषयमा पीएचडी गर्नुभएको लुम्बिनी बौद्ध विश्वविद्यालयबाट। त्यस्तै दीपक तामाङ हुनुहुन्छ, यो तामाङ समुदायबाट। थकाली समुदायबाट हरिदोष तुलाचन हुनुहुन्छ र छन्त्याल समुदायबाट बम्बार छन्त्याल हुनुहुन्छ। त्यस्तै हेल्मो समुदायबाट पूर्णबहादुर लामा हुनुहुन्छ। अब यसको 30 मिनटको प्रेजेन्टेशन रहन्छ। त्यसको साथसाथै हामीले प्रत्येक विषयमा 10 मिनटको हामीले टिप्पणीको रूपमा हामीले समय छुट्याएका छौं। गुरूङ समुदायबाट टिप्पणी गर्नको लागि थुप्टेन अशोक हाम्रो गुरूङ लामा हुनुहुन्छ भनेपछि, नेवार समुदायबाट हाम्रो श्याम साके सर हुनुहुन्छ, मगर समुदायबाट हाम्रो श्रद्धेय भिक्षु ध्वजवन्त हुनुहुन्छ, त्यस्तै अब यो तामाङ समुदायबाट सुन्दर तामाङ हुनुहुन्छ, थकाली समुदायबाट आत्मा तुलाचन हुनुहुन्छ, त्यो छन्त्यालबाट मिम छन्त्याल हुनुहुन्छ भनेपछि, हेल्मो समुदायबाट दिलबहादुर लामा हुनुहुन्छ। यसरी हाम्रो प्रत्येक 30 मिनटको प्रेजेन्टेशन र 10 मिनटको टिप्पणीका साथ अगाडि बढ्दै गर्दाखेरि हाम्रो 15 मिनटको हामीले समय छुट्याएका छौं। लुम्बिनी बौद्ध विश्वविद्यालय लुम्बिनी अनि त्यस पछाडि पोखरा विश्वविद्यालय र गण्डकी विश्वविद्यालयबाट तीनजनाबाट हाम्रो शैक्षिक टिप्पणी हुन्छ, एकाडेमिक टिप्पणी हुन्छ। त्यसको साथसाथै अन्य त्यहाँ उपस्थित हाम्रा विषय विशेषज्ञहरूबाट पनि मन्तव्य राख्ने कार्यक्रम रहेको छ। यसकै साथसाथै अन्तमा हाम्रो संस्कृतविद डाक्टर जगमान गुरूङको सम्बोधनका साथ हाम्रो कार्यक्रम अन्त्य गर्ने हामीले कार्यक्रम बनाएको छौं। अब यसको यसले कार्यक्रमभित्र रहेर प्रस्तुतिकरणका विषयमा हामी जाँदाखेरि जन्म, नामाकरण, शिक्षा दीक्षा, विवाह, मृत्यु, अन्त्येष्टि जस्तो अर्गौं भन्छौं हामी, काजक्रिया भन्छौं र पुण्य स्मृतिको सम्बन्धमा हामीले के गर्छौं त कुन कुन समुदायले कसरी कामहरू गर्छ भन्ने सन्दर्भमा बौद्ध संस्कारभित्र फरक फरक समुदाय र रीतिरिवाजलाई हामीले एकै ठाउँमा ल्याएर त्यस पछाडि यसलाई अभिलेखीकरण गर्ने, प्रकाशन गर्ने, भावी पुस्तालाई त्यस पछाडि यस्तो हुन सक्छ पछिसम्म पनि यसको यो पठनयोग्य सामग्री तयार गरेर राख्ने भन्ने हाम्रो उद्देश्य छ। यो बौद्ध जीवन संस्कारका यसका धार्मिक पक्षहरू छन्, सामाजिक पक्षहरू छन्, सांस्कृतिक पक्षहरू छन्, ऐतिहासिक पक्षहरू छन्, मानवीय आस्थाहरू छन्। यी सबैलाई एक ठाउँमा ल्याएर त्यस पछाडि यसको अभिलेखीकरण गर्ने हाम्रो उद्देश्य रहनेछ। अब यसको विशेष गरी अब फोकस रूपमा हामीले कार्यक्रमको किन गरियो, यसको उद्देश्यहरू के छन् भन्ने सन्दर्भमा मैले थोरै समय लिने अनुमति चाहन्छु। बौद्ध समुदायमा हाम्रो प्रचलित जीवन संस्कारको हामीले पहिचान गर्ने हाम्रो उद्देश्य छ। यसमा यसको सामाजिक, सांस्कृतिक, दार्शनिक र यसका विविध पक्षहरू, मानवीय पक्षहरू, आस्थाका पक्षलाई कसरी अगाडि बढेको छ त भनेर त्यस पछाडि एकले अर्को समुदायमा बुझ्ने र बुझाउने र बौद्ध समुदायभित्र यो संस्कारको समानता छ, यसभित्र विविधताहरू पनि छन्, त्यसको पक्षमा हामीले त्यसको उजागर गर्ने, यसको अभिलेखीकरण गर्ने, अध्ययन अनुसन्धान गर्ने र भावी हाम्रो कार्यदिशा तय गर्ने उद्देश्यका साथ हामीले यो कार्यक्रम आयोजना गरेका छौं। र यसमा यो अलिकति लामो कार्यक्रम भए पनि यो सान्दर्भिक छ भन्ने हामीलाई लाग्छ।
1: यो सबैले आफ्नो आफ्नो जुन एउटा प्रेजेन्टेशन प्रेजेन्टरहरूले चाहिँ तपाईँको आधा घण्टासम्म उहाँहरूले आधा घण्टाभित्र आफ्नो कुराहरू राख्नुहुन्छ भनेपछि 10 मिनटसम्म चाहिँ नि टिप्पणीकारले टिप्पणी गर्नुहुन्छ। तर पनि त्यहाँ अडियन्सहरू हुन्छन् होइन, यहाँहरूले निमन्त्रणा गर्नुभएको विभिन्न जात जाति अथवा बौद्ध अध्ययनमा इच्छा राख्ने जुन अडियन्सहरू हुनुहुन्छ उहाँहरूको क्युरियोसिटीलाई चाहिँ कसरी सम्बोधन गर्नु?
0: हाम्रो यो जुन जुन टिप्पणीको समय छ त्योभित्र कुनै क्वेसन उठ्यो भने त्यस पछाडि त्यहाँबाट सम्बोधन हुन्छ।
1: भनेपछि जति जति कुराहरू जुन प्रेजेन्टरहरू त अब जे होस् विज्ञहरू हुनुहुन्छ उहाँहरूले राख्नुहुन्छ, उहाँहरूको त्यसमा भन्नुपर्दाखेरि जन्मदेखि मृत्युसम्म के गरिन्छ भन्ने कुरा त आधा घण्टा त यो त एकदमै थोरै समय भएन र?
0: विशेष आधा घण्टा समय छोटो हो, तर हामीले त्यो विषयहरूलाई छोटकरीमा प्रस्तुत गर्ने र त्यसलाई हामीले अब हामी प्रत्येक अवस्था हेरेर पछि हामीले त्यसलाई अभिलेखीकरण गर्ने सन्दर्भमा हामी त्यो समुदायसँग पुग्न सक्छौ र कतिपय कुराहरू अब समयको पाबन्दीले गर्दाखेरि हामीले कार्यक्रमहरू छोटाएका छौं, समय छोटाएका छौं।
1: भनेपछि उहाँहरूले सबै कुरा 30 मिनटभित्र समेटेर प्रेजेन्ट गर्नुहुन्छ र त्यसमा चाहिँ केही छुटेका छन् सच्याउनु छन् भने टिप्पणीकारले यसलाई टिप्पणी गर्नुहुन्छ,
0: त्यसमा प्रश्न गर्ने टिप्पणी गर्ने, त्यस पछाडि त्यसलाई कमी कमजोरी भन्दा पनि त्यसलाई थप अझ मजबुत बनाउन के गर्नुपर्छ भन्ने सम्बन्धमा टिप्पणी हुन्छ। अब त्यसमा कतिपय कुराहरू हामीलाई छुटेका कुराहरू अब यो अभिलेखीकरणको लागि उहाँले छुट्टै दिन पनि सक्नुहुन्छ।
1: भनेपछि प्रेजेन्टरले मजाले प्रेजेन्टेशन गर्नुहुन्छ, त्यो रेकर्डेड हुन्छ, टिप्पणीकारको टिप्पणी पनि रेकर्डेड हुन्छ र त्यसमा छुटेका फेरि पनि छुटेकाहरू त्यसलाई पनि रेकर्ड गरेर भोलिको दिनमा बौद्ध अध्ययन तथा अनुसन्धान केन्द्रले यसलाई चाहिँ नि यसको छुट्टै बुकहरू तयार गर्छ, समुदायमा यो चाहिँ नि तपाईँलाई दिन्छ भन्नु पर्यो सबैलाई भन्नाले यो चाहिँ उपलब्ध गराइन्छ। तपाईँलाई कस्तो लाग्छ? हुन त जे जस्तो गरिराख्नु भएको छ उहाँहरूको आफ्नो एउटा क्षेत्र अनुसार होइन, हिमाली क्षेत्रकाले एक थरी गरिराख्नु भएको होला, तराईका यी जातिले छुट्टै गरिराख्नु भएको होला भने पहाड़मा बस्नेले आफ्नै किसिमले गरिराख्नु भएको होला, उहाँहरूले जे जस्तो गर्नु भएको छ त्यहाँ चाहिँ अलिकता कति कुराहरू त मिल्न आउला होइन, त्यस सबै कुराको जेस्ट भन्ने कुरा एउटै हुनसक्छ सायद, तर पनि गर्ने प्रक्रियाहरू अनि उहाँहरूले त्यतिखेर गर्ने कुराहरू हुन्छ होइन, अब हिमालमा बस्ने बौद्धले पिठोको त्यो पूजा गर्दाखेरि बनाउनुहुन्छ भने पहाड़मा बस्ने नेवारले चिउराले बनाउनुहुन्छ होइन, अब तराईमा आफ्नै होला, यी जो सबै कुराहरूलाई गर्दाखेरि एउटा कार्यक्रम चाहिँ इफेक्टिभ अनि एक प्रकारको भन्नुपर्दा रमाइलो पनि हुने भयो,
0: रमाइलो पनि हुने भयो, एकले अर्कालाई बुझ्ने मौका पनि पाउने भयो। यो एउटा एकदम राम्रो कार्यक्रम हो, हामीले बौद्ध समुदायसँग सरकार राख्ने सबै सकेसम्म हामी सबै समुदायलाई हामी त्यहाँ इन्भल्भ गराएका छौं। अब यो त इन्ट्रोडक्सन मात्रै हो, अब यसको गहिराईमा जान त हामी यो यसको कार्यदिशा बनाउन बाँकी नै छ, त्यसले के कस्तो किसिम अगाडि बढ्छ, जस्तो हजुरले भने जस्तो त्यसमा यहाँ विविधता छन्, विविधताभित्र समानता छन्, समानताभित्र विविधता छन्, त्यसैको आधारमा नै अनि विविध हाम्रा फरक फरक समुदायहरू छन्, ती फरक फरक समुदायबाट आउने कुराहरूलाई फरक तरिकाले राखेर समानताभित्रका विविधताहरू उजागर गर्नु नै।
1: अब हाम्रो यति धेरै कुरा सुनिसकेपछि हामीलाई सुनिरहनुभएका हाम्रा अडियन्सहरूको पनि इच्छा जाग्ला, हामी पनि यसमा सहभागी हुन पाए हुन्थ्यो र यसका लागि हामी कसरी चाहिँ सहभागी हुन सक्छौ भन्ने खालका हाम्रा अडियन्सको जुन यो इच्छा चाहिँ नि तपाईँले कसरी सम्बोधन गर्नुहुन्छ त आजको दिनमा?
0: हाम्रो अडियन्सहरूलाई सबैलाई मैले नमस्कार भने, यसमा हाम्रो कार्यक्रममा को सम्बन्धमा सहभागी हुनको लागि हामीले 20 गते मंगलबारको दिन यो सिल्भर पार्टी प्यालेस वास्तुला थरमा कार्यक्रमको आयोजना गरेका छौं, त्यहाँ तपाईँहरू आउन सक्नुहुन्छ। अर्को कुरा, बौद्ध अध्ययन अनुसन्धान केन्द्रसँग जोडिनको लागि हाम्रो विधानले तोकेको एउटा सदस्यता वितरणको प्रक्रिया छ, त्यो सदस्यता वितरणको प्रक्रियाभित्र रहेर तपाईँहरू हामीसँग सदस्यता लिएर यो बौद्ध अध्ययन अनुसन्धानसँग जोडिन सक्नुहुन्छ, यो दुई तरिकाले गर्न सकिन्छ। र त्यसको साथसाथै अर्को महत्वपूर्ण पाटो हाम्रो अध्ययन अनुसन्धान हो, अध्ययन अनुसन्धानसँग गर्ने टीमसँग डाइरेक्टली जोडिएर अनुसन्धानको पाटोहरूमा पनि काम गर्न सकिन्छ, यी तीन तरिकाले हामी पछि हामी जोड्ने संस्थासँग जोड्ने कुराहरू भए र कार्यक्रममा तपाईँहरू उपस्थित भएर त्यसको हाम्रो यो जुन कार्यक्रम छ जन्मदेखि मृत्युसम्मको बौद्ध जीवन संस्कारको विभिन्न हाम्रा समुदायहरू छन्, समुदायले प्रस्तुत गर्ने प्रेजेन्टेशन कमेन्ट गर्ने कुराहरूदेखि लिएर त्यहाँ धेरै कुराहरू राम्रा कुराहरू आउन सक्छन्, ती कुराहरूको साक्षात्कार गर्नको लागि म सबैलाई अनुरोध गर्छु, त्यसको लागि हामीसँग सम्पर्क गर्नुहुन अनुरोध गर्दछु।
1: हजुर, हाम्रा श्रोताहरू जो कार्यक्रममा आउन इच्छुक हुनुहुन्छ, हाम्रो यस बौद्ध अध्ययन अनुसन्धान केन्द्रका अध्यक्ष डाक्टर मेघ बहादुर खत्रीज्यूसँग सम्पर्क गर्न सक्नुहुन्छ र कार्यक्रमको भरपूर मजाले कार्यक्रमबारे जानकारी र बौद्ध जात जाति बीच भएका विविधता बीच समानता, समानता भित्र पनि विविधताका कुरा चाहिँ नै जान्न बुझ्न, र किनभने अबको समय भनेको आफ्नो कुरा जे छ आफ्नो कुरा चाहिँ नै जानिरहेका हुन्छौ, तर पनि आफूभन्दा अरूको कुरा धेरै सुनिरहँदा जान्दा बुझ्दा चाहिँ नै त्यसको रमाइलो अनि इम्पोर्टेन्स चाहिँ नि अझ उजागर हुन्छ र रमाइलो पनि हुन्छ। र यो बौद्ध अध्ययन अनुसन्धान केन्द्रको यो पहिलो कार्यक्रम हो र पक्कै पनि यो सुन्दाखेरि पनि कार्यक्रमको एउटा उद्देश्य, एउटा असाध्यै राम्रो उद्देश्य पनि रहेको छ भने सबै बौद्ध जात जातिलाई समेटेर उहाँहरूको बारेमा धेरै अध्ययन यो अनुसन्धानको पाटो रहेको छ भने भोलिको दिनमा यो बौद्ध अध्ययन अनुसन्धान केन्द्रले जो बौद्ध हुनुहुन्छ, बौद्ध जात जातिका हुनुहुन्छ, उहाँहरूलाई मात्र समेटेर काम गर्छ कि यसमा इच्छा राख्नुहुनेहरूलाई पनि समेटेर काम गर्छ?
0: हामी सबैलाई समेट्छौं। बौद्ध अध्ययन अनुसन्धान केन्द्रले विशेष गरी बौद्ध साहित्य संस्कृति र सम्पदाको कुरामा फोकस गर्छ। योसँग सरोकार राख्ने विविध पक्षहरू हुनुहुन्छ, उहाँहरू कस्तो जस्तो अब बौद्ध धर्मसँग अध्येता दर्शनका अध्येता र विद्वानहरू भए, अब संस्कृतिविदहरू भए, अनुसन्धानकर्ताहरू भए, अब विशेष गरी हामीले त भन्नै पर्ने हुन्छ भिक्षु लामा र धर्मगुरूहरू त उहाँहरू भित्र पर्ने नै भयो, अब जस्तो बौद्ध समुदायका प्रतिनिधिहरू उहाँहरू भइहाल्नुभयो, अब विश्वविद्यालय तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरू अब उहाँहरू क्षेत्र भयो, अब यो सामाजिक तथा सांस्कृतिक क्षेत्रहरू भयो, युवा तथा विद्यार्थी, अब यी सबै अब पत्रकार संचारकर्मी लगायत सबैलाई हामीले उहाँहरूलाई यो यसरी जानुपर्छ भन्ने कुराहरू सँगसँगै उहाँहरूबाट नै एउटा फिडब्याक लिने र त्यस पछाडि हामीले पनि हाम्रो यो कार्यक्रम यसरी जान्छ भनेर त्यस पछाडि त्यसलाई अगाडि बढाउनलाई डिसिमिनेट गर्ने कामहरू हामी अगाडि बढाउँछौँ। यो एउटा सुरुको चरण भएको हुनाले हामी अहिलेको विशेष हाम्रो यसैमा फोकस हुनेछ, बौद्ध को साहित्य संस्कृति र सम्पदाको विषयमा नै हाम्रो अहिलेको फोकस हुनेछ।
1: जीवन सुन्दर छ तर पनि असाध्य, अहिलेको यो एक्काइसौं शताब्दी असाध्य, धेरैजना व्यक्तिहरू मानसिक रोगको पनि शिकार भइरहेको हामी देख्छौ, एन्जाइटी, डिप्रेसन र यी र यस्ता कुराहरूलाई अझ सम्बोधन गर्नका लागि साइकोलोजी चाहिँ नि बौद्ध फिलोसफीको सबभन्दा मेन अझ एउटा इम्पोर्टेन्ट पार्ट चाहिँ साइकोलोजी पनि छ र यो अनुसन्धान, यो अध्ययन अनुसन्धान केन्द्रमा जोडिनु भयो भने धेरैले आफ्नो जीवन, यो सुन्दर जीवनलाई अझ सुन्दर अनि शान्त बनाउन सक्नुहुन्छ भन्दै आजको यो विशेष कार्यक्रममा यो महत्वपूर्ण समय अनि संवादका लागि यस बौद्ध अध्ययन अनुसन्धान केन्द्रका अध्यक्ष डाक्टर मेघ बहादुर खत्रीज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: धन्यवाद एफएम परिवार, मलाई आफ्ना कुराहरू राख्न दिनुभयो, त्यसपछि बौद्ध अध्ययन अनुसन्धान केन्द्रको बारेमा केही कुराहरू राख्न दिनुभयो, अब आउने हाम्रो 20 गते आयोजना गर्न लागेको कार्यक्रमको बारेमा केही प्रश्न पार्ने हामीलाई यो अवसर दिनुभयो, यसको लागि हाम्रो यो एफएम परिवार लगायत सम्पूर्ण श्रोताहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
1: हजुर, धेरै धेरै धन्यवाद। यही असोज 20 गतेका दिन यो जुन कार्यक्रम हुँदैछ, जसका प्रमुख व्यक्तित्व भनेको संस्कृतिविद डाक्टर जगमान गुरुङ हुनुहुन्छ, उहाँका बाणीहरू सुन्नका लागि पनि यहाँहरू प्रत्यक्ष अनि अप्रत्यक्ष रूपमा पनि हामीसँग जोडिन सक्नुहुन्छ। यसका लागि आज अहिले हामीलाई जुन कुराहरू सुनेर यहाँले साथ दिनुभयो, यहाँले सुनेका कुरा आफ्ना साथीभाइ र छिमेकीलाई पनि सुनाइदिन हुनु भन्दै तपाईको आजको दिन शुभ रहोस् भन्दै आजको कार्यक्रमबाट म संगीता विदा हुने अनुमति चाहन्छु। हवस् त, नमस्ते।
2: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नआत्तिनुहोस्।
3: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
4: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्तनलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
3: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी, पोखरा 1 हरिचोक।
4: फोन 0615865536, मोबाइल 9856000536, 9856000536। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 0615917828, मोबाइल 9856007729।
7: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9796141905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881, 9251998190।
8: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
9: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख, डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग
10: लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
10: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
12: दुर्गाको किटाउको दुख्न चिन्मै दूर गर्ने झन्डु बाम, एक बाम तीन काम झन्डु बाम। दुर्गाको किटाउको दुख्ने चिन्मै आरा झन्डु बाम।
13: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
12: झन्डु बाम।
14: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचो पोखरा, फोन नम्बर 9802-85-1717 9802-85-1717।
15: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
16: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
15: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
16: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 9853-55928, विजिट www.landmarknepal.com।
17: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
16: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9853-01031, 9750-01031। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
18: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
19: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
18: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
19: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
20: दिव्य नयन आँखा घर क्लिनिक प्राली।
21: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
20: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
21: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भादवटिनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-0077-9763-36816।
22: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
23: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
24: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्यासकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
23: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
24: शिखर इन्स्योरेन्सको सहकार्यमा
23: अस्पताल खर्च सहाराले गर्छ।
24: ई सेवा सबै सधैँ सँगै।

0: বাতসালিয়া পোখরা ক্লিনিক, নিউ রোড পোখরা, ফার্টিলিটি হোপ লাইন 01-597-0611।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक
5: यति बेला पूर्वाह्नको 9 बजेको छ।
6: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने क्षमा।

0: रेडियो अन्नपूर्ण 93.4।
1: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंचको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार, समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नु हुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा। विस्तृत जानकारीका लागि फोन 061588716, 98560884, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: पिट्ठु हामीलाई मनपर्छ भने भगवानलाई पनि मनपर्छ।
1: मंगलदीप सेन्ट 3-in-1 परफ्युम लाइक फ्रेग्रेन्स।
2: रंग बहार रंग बहार
3: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ।
2: वर्जर पेन्स

0: ความจิ้มกับท่านดูฟาร์ม
1: ดูกะโคกี้เต้าโกตุกนี่ชิมไม่อารา
2: ท่านดูฟาร์ม
3: อ้าวบอกท่านดูฟาร์มเรกูเลอร์และอัลตร้าบาจาร์มาอุปลบ์ดะท่า
1: ท่านดูฟาร์ม
4: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
7: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
8: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
7: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
8: साँच्चै हो र?
7: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
8: हो त?
7: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0165881598251 9819091090।
1: सुवर्ण अवसर।
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
3: खुट्टाको रगतको नसा सम्बन्धी
2: भेरिकोस भेन्सको उपचार,
1: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 0165901662 5901663।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
7: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 9802851717 9802851717।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761800253।
0: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
9: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: उपलब्ध छ।
9: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
6: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
10: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि
6: मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै

0: यसलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
1: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।

0: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ, मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेसन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
4: हाट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेसन सेवा,
4: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
4: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
4: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
4: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
4: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
4: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
4: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
4: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
4: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
4: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
4: होल बडी चेकअप, हेल्थ प्याकेज।
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
4: फोन 061-572-648-572-849।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2।
6: शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ।
5: रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
8: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
7: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी लामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भातभटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-97-623-36-816।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-77।
3: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिज इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6989, 452-715।
2: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
6: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपालस नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
7: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब नआतिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चेनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
8: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्तनलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
7: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली सिनो फार्मेसी पोखरा 1 हरिचोक,
8: फोन 061-586-536, मोबाइल 98560053, 98560053, पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास 93.4

0: रेडियो अन्नपूर्ण 93.4।
1: हेलो
2: हजुर, नमस्कार।
1: हेलो
2: नमस्कार काका, सुन्नु भएन?
1: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
2: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
1: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
2: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
2: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला पूर्वाह्नको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। श्री नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, जुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार, समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा। विस्तृत जानकारीका लागि फोन 061588716, 98560884, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: मनपर्छ भने भगवानलाई पनि मनपर्छ।
1: मंगलदीप सेन्ट 3-in-1 परफ्युम लाइक फ्रेग्रेन्स।
2: रंग बहार रंग बहार
3: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
2: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्स

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061-588-115, 98251, 98190।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611।
1: हेलो
2: हजुर नमस्कार।
1: हेलो
2: नमस्कार काका, सुन्नु भएन?
1: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। को बोलेको हो? मैले केही भरे पाइन।
2: हजुर काका नमस्कार, म भतिज बोलेको। भतिज सुन्नु भएन?
1: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
2: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
2: हुन्छ काका हुन्छ। कान पाकेको?
1: खोइ को बोलेको हो? मैले केही भरे पाइन।
2: हजुर काका नमस्कार, म भतिज बोलेको। भतिज सुन्नु भएन?
1: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने

0: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
2: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
1: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-32-29, 98-028-59-321, 061-581-871।
3: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025817-17, 98025817-17।
4: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856001031, 9750010031। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: IME Life Insurance Company Limited. Bhavishya Sunishchit Kardai. Insuring Future.
1: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
5: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
4: 24 घण्टा इमर्जेन्सी सेवा,
5: सम्पूर्ण ओपिडी सेवा,
4: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
5: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
4: रेटिना सम्बन्धी जाँच एवं उपचार,
5: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
4: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
5: आँखा छर्केको सिधा पार्ने सर्जरी,
4: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
5: लेजर सर्जरी सम्बन्धी सेवा,
4: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
5: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
4: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
5: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
4: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
5: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा,
6: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
4: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219।
5: स्वस्थ आँखा स्वच्छ दृष्टि।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
9: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
8: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
8: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
9: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
8: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
7: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ।
11: विस्तृत जानकारी को लागी पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
12: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
13: ओहो छोरीको बिहेको कुरा पनि छिनियो, अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
14: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
13: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
14: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
13: ल तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
14: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
13: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
15: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।

संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061 578 161 578 162

0: लगाउने
1: स्वाद जस्तै सम्बन्ध गाँस्छ ज्ञान मसला
0: ज्ञान मसला
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास। आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब नआतिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चेनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
4: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदय घातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
3: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी पोखरा 1 हरिचोक।
4: फोन 0615865536। मोबाइल 9856000536। 9856000536। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

हेलो हाय नमस्ते गुड मर्निंग सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनको आजको यो अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार यो हो रेडियो अन्नपूर्ण 93.4 आवाजबाट सबिन तपाईँको साथमै उपस्थित भएको छु। मेरो नाम चाहिँ यहाँ थामै छ। आजको यो दिनमा कार्यक्रम पोखरा कलिनमा हामी तपाईँ समक्ष रहनेछौ करिब करिब 12 बजेसम्म। ओके रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा पोखरा अनि गण्डकी प्रदेशभरि प्रत्यक्ष र इन्टरनेटको माध्यम मार्फत www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाटी.com मार्फत एकैसाथ विश्वभरि सुनिरहनु भएको छ। नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुनिरहनु भएको छ र गण्डकी प्रदेशभरि लुम्बिनी प्रदेशका केही भाग र बागमती प्रदेशका केही भागमा हामी प्रत्यक्ष रूपमा नै रेडियो मार्फत सुनिन्छौं। आजभोलि रेडियो कसले सुन्छ र रेडियो कति रेडियो भन्दा होला भन्ने हुन्छ होइन। सामाजिक सञ्जाल मार्फत पनि सुन्न सकिन्छ। हाम्रो पात्रो छँदैछ होइन। हिजो म एक ठाउँमा बसिरहेको थिएँ होइन, तक त्यो एरियल तानेर रेडियो सुनेर चिया खाँदै बसिरहनु भएको रहेछ एकजना बाजे चाहिँ होइन। छ आफ्नो आफ्नो ठाउँमा सबै कुराको महत्व छ कि होइन, यो भनेर यस्तो भनेर उस्तो भनेर हेला गर्नु बेकार छ। सबैको ठाउँमा सबै महत्वपूर्ण हुन्छन् होइन त। आज मिति 2083 साल असोज महिनाको 18 गते आज आइतबार हो। अक्टोबर 4 तारीक 2026 रहेको छ। आज सूर्योदय 5:58 भयो भने भरि बेलुका सूर्यास्त 5:45 हुनेछ आज आइतबारको दिन। र आज नवमी श्राद्ध पनि रहेको छ, 16 श्राद्ध अन्तर्गत। आज विश्व प्राणी दिवस पनि हो र आजको दिनमा स्पेसल्ली सार्वजनिक बिदा पनि छ किनकि आज आइतबार हो होइन। आइतबार सरकारले 2 दिन नेपालमा सार्वजनिक बिदा दिएको छ। केही समय पहिला चाहिँ शनिबार मात्र बिदा हुन्थ्यो भने अहिले चाहिँ यो पछिल्लो सरकार जुन राष्ट्रपतिको 2/3 सरकार छ यसले चाहिँ अहिले आइतबार पनि बिदा दिएको छ। सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्थाहरू सबै बन्द छन्। केही केही स्कूलहरू चाहिँ अब पाठ्यक्रम नसकिएको कारणले गर्दाखेरि खुल्ला हुन सक्छन्। अब त्यो त तपाईँलाई थाहा नै छ, तपाईँले बुझ्नुहुन्छ होइन। ल सबैजना आफ्नै आफ्नै काममा आफ्नै आफ्नै धुनमा व्यस्त हुनुहुन्छ। यो व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ दिनुहोला, सहभागिता जनाउनुहोला। कोही घरमा खाना खाँदै खाना बनाउँदै अथवा कहीँ निस्कनु भएको छ टक्क गाडी लिएर आफ्नो काममा भने गाडीमा पनि हामीलाई सुनिरहनु भएको छ होइन। हामीलाई नगर माइक्रोमा पनि सुन्नुहुन्छ धेरैजनाले, अहिले पनि सुनिरहनु भएको छ होला होइन। एकजना दाजुले फोन गर्नुहुन्छ कि होइन, त्यो भएर भनेको। अनि ठिक छ ल, अब त्यही नै हो कार्यक्रममा हामी गीत सङ्गीत सुन्छौँ, यहाँहरूको सहभागिता लिन्छौँ। आज विशेष छ, आज फोन गर्ने साथीले यो नेपाल भूतपूर्व खेलाड़ी मञ्चको तर्फबाट अब नियमित रूपमा यहाँले प्राइज प्राप्त गर्न सक्नुहुनेछ, जुन आकर्षक गिफ्ट ह्याम्परको रूपमा यहाँलाई प्रदान गरिनेछ। त्यो पाउनको लागि तपाईँले आज मैले गाउँ खाने कथाका प्रश्नहरू सोध्छु र त्यो प्रश्नको सही जवाब दिनुभयो भने प्राप्त गर्न सक्नुहुनेछ। मैले केही थप इन्फर्मेसन र सँगसँगै केही कुराहरू एकैछिनमा जोड्नेछु होइन। तपाईँ कमेन्ट पनि गर्न सक्नुहुन्छ। अहिलेको लागि एउटा गीत राख्छु म, सुजन चापागाईले गाउनु भएको यो गीत यहाँहरूको लागि, त्यस पछाडि म आउँछु है त। ल सुन्दै गर्नुहोला, आज रमाइलो गर्नुपर्छ कार्यक्रम पोखरा कलिन मार्फत तपाईँको सहभागिता र यो के भन्छ प्रश्न उत्तर र प्राइज सँगसँगै हामी रहन्छौँ है त। सुन्दै गर्नुहोस्।

0: ओके सुजन चापागाईको यो आवाज यहाँहरूको लागि मैले प्रस्तुत गरे कार्यक्रम हो पोखरा कलिन स्टुडियो रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै हामीलाई हाम्रो अनलाइन माध्यम मार्फत एकैसाथ सुनिरहनु भएको छ कार्यक्रम हो पोखरा कल इन होइन त सुनिरहनु भएको छ हामीलाई धेरैजना श्रोता साथीहरूले र मैले थोरै जोडिहालेँ हाम्रो कृष्ण परियारले कमेन्ट गरिसक्नु भएको रहेछ र लेख्नु भएको छ नमस्कार हजुर म हरियो खर्क हस्पिटलमा जाँचको लागि आएको छु र पनि सुनिरहेको छु भनेर भन्नुभएको छ यो कमेन्ट देख्दा बित्तिकै मलाई पढ्न मन लागिहाल्यो किनकि कोही हस्पिटल जाँदा होस् कोही काममा जाँदा होस् रेडियो अन्नपूर्ण साथमै हुन्छ कि होइन जस्तो कृष्णले जसरी हामीलाई अहिले माया गरेर सुनिरहनु भएको छ त्यसै गर्ने हामीलाई धेरैजना साथीहरूले सुन्नुहुन्छ र तपाईँ जुन उपचारको लागि हस्पिटलमा पुग्नु भएको छ तपाईँलाई शीघ्र स्वास्थ्य लाभको कामना तपाईँ होइन को चाहिँ जुन स्वास्थ्य लाभ मैले गरेँ जोस् यो किन भन्नु पऱ्यो होइन जोस् अब आफै लागि हो अथवा अरूकै लागि हो जो भए पनि हस्पिटलमा कसैलाई पनि जानु नपरोस् भन्ने हुन्छ तर पनि जानुपर्ने हुन्छ चेकअपको लागि त्यो राम्रो पनि हो बेला बेलामा चेकअप चाहिँ गरिराख्नु पर्छ है त ल कृष्ण थ्याङ्क यू सो मच हरियो खर्क अस्पतालदेखि अहिले हामीलाई नयाँ गाउँबाट सुनिरहनु भएको छ अर्को घर चाहिँ नौडाँडा बजारमा रहेको छ र उहाँले शिला टेलर सञ्चालन गर्दै आउनुभएको छ रेडियो अन्नपूर्णको शुभचिन्तक पनि हुनुहुन्छ है त थ्याङ्क यू सो मच कृष्ण सम्झिँदै गर्नुहोला हामीलाई सुलोचना श्रेष्ठले नमस्कार सर म पनि सुन्दैछु है मियापाटनदेखि रेडियो त सुन्छु है रेडियो चाहिँ मनपर्छ रेडियो सुन्छु भन्नुभएको छ थ्याङ्क यू सुलोचना सम्झिँदै गर्नुहोला हामीलाई र तपाईँलाई पनि हामी कुराकानीको लागि जोड्नेछौ र हाम्रो शिवको पनि कमेन्ट आइसकेको रहेछ अब कमेन्ट हाइड भयो कि किन यस्तो हुन्छ ओके यो निकै फेरि कमेन्ट गर्नु शिव है तपाईँको कमेन्ट चाहिँ पढ्छु भन्दा भन्दै हाइड भइहाल्यो कि डिसएपियर भनेको लुक्यो कता गयो है ल ठिक छ म एकैछिन यो कुराहरूलाई सबैलाई रोकेर यो गीतलाई पनि म एकैछिन रोक्छु र यो ब्याकग्राउन्डमा पनि म धुन बजाउँदिनँ एउटा महत्वपूर्ण मैले जानकारी तपाईँलाई जोड्दैछु तपाईँ पनि भाग लिन सक्नुहुनेछ कि है ल सुन्नुहोस् एकदम महत्वपूर्ण छ यो जानकारी अब यो तपाईँले होइन सायद पहिलोपटक यो यसरी मिडिया मार्फत बाहिर आउँदैछ यो कुरा चाहिँ जुन रेडियो अन्नपूर्णलाई यो अवसर पनि प्राप्त भएको छ जो जो सुन्नुहुन्छ उहाँहरूलाई फाइदा नै पुग्छ होइन थाहा पाइरहनुहुन्छ एउटा कुरा यस्तो हुँदो रहेछ भन्ने कुरा र पोखरामा धेरै प्याटर्नहरू छन् होइन जस्तो कि माले पाटन मिया पाटन छोरे पाटन होइन डिङको पाटन यस्ता यस्ता पाटन छन् र पोखरामा अर्को एउटा कोटहरू पनि छन् कि धेरै होइन जस्तो कि सराङ कोट होइन पुम्दी कोट त्यस्तै काहुँ कोट झुप्राङ कोट अर्मला कोट होइन हो यिनै कोटहरूलाई समेटेर पोखराको पाँच कोटलाई समेटेर 50 किलोमिटरको अल्ट्रा रेस भनेको यो दौड़ प्रतियोगिता आयोजना हुँदैछ यो रेस हो दौड़ने भनेर पुरै दौड़ने त होइन तर पनि यो 50 किलोमिटरको अल्ट्रा ट्रेल रेस भन्छ यसलाई चाहिँ यो चाहिँ आयोजना हुँदैछ पोखराका पाँच कोटहरू जस्तो कि यो शुरूआत हुन्छ कास्की कोटबाट होइन कास्की कोट दरबारबाट यो शुरू हुन्छ त्यस पछाडि यो सराङकोट आइपुग्छ है कास्की कोटबाट सराङकोट आइपुग्छ त्यस पछाडि झरेर यो हेम्जाको जुन जौबारीमा छ पुल त्यो पुल तरेर यो चाहिँ झुप्राङकोट पुग्छ है यो झुप्राङकोट भन्ने ठाउँमा पुग्छ त्यस पछाडि यो झुप्राङकोटबाट सिधै अर्मलाकोट पुग्छ यो दौड़ चाहिँ है यो रेस चाहिँ त्यस पछाडि अर्मलाकोटबाट यो दौड़ कहाँ आइपुग्छ यो चाहिँ काहुँकोटमा आइपुग्छ काहुँ डाँडालाई काहुँकोट पनि भनिन्छ कि र त्यो काहुँकोटमा आइसके पछाडि त्यहाँबाट सिधै तल झरेर पोखराको फुलबारी ब्यारेकमा आएर यो चाहिँ समापन हुन्छ ल हेर्नुहोस् यो दौड़ 50 किलोमिटर दौड़नको लागि कति समय लाग्छ यो रूट तयार भइसकेको छ यो आयोजना गर्ने संस्था चाहिँ पश्चिम प्रितना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा चार गैराबाटन यी दुईवटा संस्थाहरूको आयोजनामा यो कार्यक्रम चाहिँ हुँदैछ अब कहिले हुँदैछ भन्ने कुरा पनि तपाईँलाई थाहा पाउनु पर्यो होइन त म यो डिटेल यहाँलाई अब आज मैले थोरै जानकारी दिएँ होइन तपाईँले नाम दर्ता पनि गराउन सक्नुहुनेछ अब यो चाहिँ असोजको 25 गते आइतबार घटस्थापनाको दिनमा हुँदैछ यो दौड़ शुरू हुने स्थान चाहिँ कास्कीकोटको कास्कीकोट दरबारबाट हो र प्रतियोगितामा 50 किलोमिटरको महिला पुरूष र 16 किलोमिटरको महिला पुरूषको दुईवटा विधाहरू राखिएको छ र दर्ता शुल्क चाहिँ 50 किलोमिटरको 500 र 300 किलोमिटरको ओके 16 किलोमिटरको 300 रुपियाँ राखिएको छ, सरी है, जसको लागि र यसमा अब 50 किलोमिटर पुरुष प्रथम पुरस्कार 1,50,000 होइन, यसरी चाहिँ 50 किलोमिटर द्वितीय पुरस्कार 1,00,000, 50 किलोमिटर पुरुष तृतीय पुरस्कार 75,000, 50 किलोमिटर महिला प्रथम पुरस्कार 1,50,000, 50 किलोमिटर महिला द्वितीय पुरस्कार 1,00,000, 50 किलोमिटर महिला तृतीय पुरस्कार 75,000 र अरू पनि छन्। म कर्मैसँग यहाँलाई जानकारी गराउँदै जानेछु। अब यसको लागि तपाईँ दर्ता गर्नु पर्यो है, दर्ता गर्नको लागि पोखरा म्याराथनको मेन पेज भन्ने सर्च गर्नुहोला, फेसबुकमा गएर सर्च गर्ने ठाउँ छ, त्यहाँ गएर तपाईँ पोखरा म्याराथनको मेन पेज भनेर सर्च गर्नुभयो भने भेट्न हुनुहुन्छ, अथवा तपाईँलाई त्यस्तो अप्ठ्यारो लाग्छ भने पोखरा उद्योग वाणिज्य संघको तेस्रो तलामा यो पोखरा म्याराथनको सचिवालय रहेको छ, त्यहाँ गएर पनि तपाईँले दर्ता गर्न सक्नुहुनेछ है। त थप जानकारी पर्यो भने रेडियो अन्नपूर्ण पनि सम्पर्क गर्नुहोला, हामी थप त्यहाँलाई अपडेट पनि दिने गर्छौँ है। त ल, पोखराका पाँच कोटको यो दौड़को विस्तृत जानकारी तपाईँलाई म आगामी दिनमा पनि गराउँदै जानेछु र अहिले एकछिन पछाडि पनि कार्यक्रममा कुरा त भइ नै हाल्छ। र आज पनि प्राइज जित्ने अवसर तपाईँकै लागि हो, 0165-43-0-40 खुला भइसकेको छ। र अब तपाईँ कतै यात्राको लागि निस्कँदै हुनुहुन्छ भने पोखरा काठमाडौँको पृथ्वी राजमार्ग खुला छ, त्यस्तै पोखरादेखि स्याङ्जा हुँदै बुटवल भैरवातिर जाने, पाल्पातिर जाने, गुल्मीतिर जाने यो सिद्धार्थ राजमार्ग भन्छ, यो पनि खुला छ। पोखरादेखि बागलुङसम्म पुग्ने पृथ्वी यो मध्य पहाड़ी पोखरा बागलुङ राजमार्ग चाहिँ बालडुङ्गा पुल मर्मत हुँदै गर्दाखेरि त्यता भट्टी भन्ने जान बागलुङतर्फ भने जान सकिरहेको छैन, बागलुङ बजारतिर र यता बेनीसम्म चाहिँ यो गाड़ीहरू सरासर चलिरहेका छन्। बेनीबाट बेनी जोमसुम सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध रहेको छ है। त यो मैले जानकारी गराएँ। अब यता लमजुङतिरबाट मनाङतिर जाने बाटो पनि के कस्तो छ यो अपडेट मैले पाएँ भने तपाईँलाई खबर गर्नेछु। र अब हिजो पनि हल्का पानी पर्यो, पोखराको मौसम अहिले चाहिँ ठिक्क छ, यस्तो गर्मी भने गर्मी पनि छैन, अब जाडो भन्दा जाडो पनि छैन, ठिक ठिकै छ होइन त। भन्दा भन्दै 11:17 गएछ, पोखराका पाँच कोटको दौड़ हुँदैछ, तपाईँलाई थाहा नै छ होइन त। ल, अहिलेको लागि भने एकजना साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरिहालौँ। नमस्ते। के छ सुमन हालखबर? के हुँदै रहेछ? ल भन्नुहोस् त, अब मैले भनेको कुरा तपाईँले भन्नुहोस्।
1: एकदम म फेरि तपाईँ मास्क गर्नुहोस् मलाई, तपाईँ भन्नु तपाईँ धेरै ट्यालेन्टेड
0: हुनुहुन्छ,
1: जहिले पनि ह्याप्पी हुनुपर्छ है, सक्छु गर्छु भन्नुपर्छ।
0: अनि दौड हुँदैछ
1: प्राणी दिवस भन्छ, कसले बसु बसु दिवस भन्छ, यो के हो?
0: के भन्नुभयो?
1: कसले प्राणी
0: दिवस भन्छ, वस्तु दिवस? ए, ठिक छ, त्यो त्यता कुरा अहिले यता कुरा गरौँ।
1: ल
0: ठिक छ, त्यो त छोडिदिनुहोस्। पोखरामा पाटन नै पाटन छन् होइन, पोखरामा कोट पनि रहेछन् भन्ने यहाँलाई थाहा भयो नि त होइन। ल ल ल, पाउनुहोस् पाउनुहोस्, मेरो कुरा नि सुन्नुहोस्। अब सुमन, मेरो कुरा नि सुन्नुहोस् त, पाटनको कुरा सकियो, अब यहाँ कोर्टको कुरा हुँदैछ कि। अब घटस्थापनाको दिन 25 गते अब पाँचवटा कोटलाई समेटेर दौड हुँदैछ है, थाहा पाउनु भयो नि होइन? तपाईँ पनि दर्ता गर्नु होला है, दौडाउनु पर्छ।
1: समयको पाबन्दी भन्नुहुन्छ नि।
0: ल ठिक छ, अब त्यसो भए कति नम्बर रोज्नुहुन्छ? अब मैले भनेको तपाईँले सुन्नुहुन्न, यस्तो भयो भने फोन काटिन्छ है। अब यता हाम्रो गाउँ खाने कथातिर लागौ। ओके, कृपया मैले भनेको पनि सुन्ने गर्नु होला है। अब यो एकवर आफू चाहिँ बोल्नु भयो भने हाम्रो नियम अनुसार अगाडि बढ्नुपर्छ, यस्तो तरिकाले फोन चाहिँ कृपया नगरिदिनु होला है, किनकि एकवरो म बोल्या बोले गर्ने, तपाईँ सुन्दै नसुन्ने हो भने, आफै मात्र बोल्ने हो भने किन दोहोरो कुराकानी हुनुपर्छ कि है। सुमन ल, गाह्रो नमान्नु होला, मैले तपाईँको फोन काट्न बाध्य भएँ कि, किनकि हाम्रो फर्म्याटमा तपाईँ जानै खोज्नु भएन है। ओके कार्यक्रम पोखरा कलिन सुनिरहनु भएको छ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज मार्फत सुनेलाई पनि त्यति मजा हुँदैन कि ठक्क मैले के बोल्छु तपाईँले के बोल्नुहुन्छ मैले बोलेको कुरा तपाईँले सुन्नु पर्यो होइन तपाईँ बोल्दाखेरि मैले सुन्नु पर्यो कि त्यस्तो हुनुपर्छ होइन हाम्रो फर्म्याट भनेको आज गाउँखाने कथा हो गाउँखाने कथाबाट तपाईँले प्राइज जित्नुहुन्छ होइन मैले यता अब कोर्टको कुरा गरिरहेको छु अब दौड़ हुँदैछ अब उहाँहरूले नै हामीलाई प्राइज स्पोन्सर गर्नुभएको छ भने हामीले उहाँहरूको त कुराहरू त गर्नै पर्यो होइन त त्यो हाम्रो लागि भन्दा नि प्राइज तपाईँको लागि हो कि होइन कार्यक्रम मार्फत ओके अहिलेको लागि एकजना साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ नमस्ते हेलो नमस्ते हजुर कोही साथी हुनुहुन्छ नमस्ते हजुर ओके कोही साथी टेलिफोन लाइन मार्फत आइसक्नु भएको थियो तर पनि उहाँको सम्पर्क विच्छेद भएको छ र अर्को कुरा मैले अघि जोड्दै पनि थिएँ होइन यहाँले थाहा पनि पाइसक्नु भएको छ पोखराका पाँच कोटहरू को यो रेस हुँदैछ भन्ने कुरा र अब म थोरै त्यही कुरालाई यसो यहाँलाई समक्ष जानकारी गराउँछु है त एकैछिन हाम्रो कम्प्युटरले पनि के धोका दिन्छ कि बेला बेलामा ओके पोखराका पाँच कोटको 50 किलोमिटर अल्ट्रा रेस केवल दौड़ मात्र होइन कि यो प्रकृति संस्कृति इतिहास र साहसिक पर्यटनको अनुपम संगम पनि हो आधुनिक नेपालका प्रेरणाताको रूपमा चिनिने राष्ट्रपिता पृथ्वीनारायण शाहको पूर्वज कुलमण्डल शाहले राज्य गरेका कास्कीकोट वर्तमान पोखरा महानगरपालिका नम्बर 24 पर्ने गर्छ आजभन्दा करिब 550 वर्ष पुरानो यो कास्कीकोट नेपालका शाहवंशीय इतिहासमा जोड़िएको महत्वपूर्ण ऐतिहासिक र धार्मिक स्थलको रूपमा समेत परिचित रहेको छ यही ऐतिहासिक पृष्ठभूमिमा आधारित रहेर कास्की जिल्लामा रहेका विभिन्न ऐतिहासिक किल्लाहरूको इतिहास पहिचान र यसको महत्वलाई उजागर गर्न कास्कीकोट सराङकोट झुप्राङकोट अर्मलाकोट र काहुकोट लगायतका पाँचवटा ऐतिहासिक कोटहरूलाई वा किल्लाहरूलाई समेटेर पोखरा पाँच कोट 50 किलोमिटर अल्ट्रा रेस 2083 आयोजना गरिएको हो थप प्रसंगहरू म उल्लेख गर्दै जानेछु क्यास प्राइजको पनि व्यवस्था छ तपाईँ छिटोभन्दा छिटो दर्ता गर्नुहोला पोखरा म्याराथनको मेन पेज मार्फत होइन ओके त्यहाँबाट तपाईँले थाहा पाइहाल्नुहुन्छ 061-543-0040 मार्फत तपाईँसँग कुराकानी गर्नुको लागि स्टुडियोको टेलिफोन नम्बर मैले खुला गरेको छु यहाँहरू आउन सक्नुहुन्छ है त ल अब अरू यसो हेरौँ के छ हालखबर यति बेला हामीलाई गोविन्द प्रसाद शर्मा हाम्रो नजिकै पर्वत दुर्लुङ खाजाघरदेखि हामीलाई उहाँले कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ हेलो सबिन सर म गैरापाटनबाट हुनुभएको छ हामीलाई दैनिक रूपमा मिठो खाजा खुवाउने दाई हुनुहुन्छ गोविन्द दाई भनेर मैले उहाँलाई चिनाए एकदमै मिठो खाजा खाना होइन दुर्लुङ खाजाघर भन्ने छ कि हाम्रो एफएम अगाडि होइन उहाँले अहिले कार्यक्रम सुनिरहनु भएको छ कि सुनिरहनु भएको रहेछ र कमेन्ट पनि गर्नुभएको छ र लेख्नु भएको छ सबिन सर म गैरापाटनबाट भन्नुभएको छ थ्याङ्क यू सो मच गोविन्द अहिले चिया खान आउँछु म है तपाईँको प्रचार पनि भइरहेको छ दुर्लुङ खाजाघरको दुर्लुङ खाजाघरमा के पाइन्छ भन्दा होइन मोमो चाउमिन अब तरकारी अन्डा त्यस पछाडि अरू के पाइन्छ खाजा सेट पनि पाइन्छ होइन त खाजा सेट भयो चिकन खाजा सेट मटन खाजा सेट के खाने अब होइन त त्यस पछाडि खाना पनि पाइन्छ एकदमै मिठो म दैनिक रूपमा खाजा खाना अब के हो खानेकुरा चाहिँ हाम्रो गोविन्द दाईको पर्वत दुलुङ खाजा घरमै खाने गरेको छु कि त्यही भएर पनि ठ्याक्कै यहाँ कार्यक्रम सुन्दै हुनुहुँदैछ र कमेन्ट गर्नुभयो थ्याङ्क यू सो मच है त गोविन्द दाई चिया खानुपर्छ अहिले ल ओके हामीलाई कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ यति बेला क्रममा ओके शिवकुमार विश्वकर्माको कमेन्ट आएको छ बल्ल बल्ल यहाँ हेर्न मिलिरहेछ र गोजीमा पैसा हातमा सफलता नहुँदासम्म यहाँ आफ्नो भन्नेहरूले पनि चिन्ह छोडिदिन्छन् शुभ प्रभात नमस्कार दाई म दैनिक रूपमा खाजा खाना अब के हो खानेकुरा चाहिँ हाम्रो गोविन्द दाईको पर्वत दुलुङ खाजाघरमै खाने गरेको छु कि त्यही भएर पनि ठ्याक्कै यहाँ कार्यक्रम सुन्दै हुनुहुँदैछ र कमेन्ट गर्नुभयो थ्याङ्क यू सो मच है

0: अर्को साथी हुनुहुन्छ हामीलाई कार्यक्रम सुनेर कमेन्ट गर्ने धीर बहादुर गुरुङ पोखराको यति बेला के भन्छ त्यसलाई मध्यम पथबाट धीर बहादुर गुरुङले चाहिँ कमेन्ट गर्नुभएको छ, लेख्नु भएको छ, हेलो सबिन भाइ आराम छु र सुन्दैछु है, मिलेमा सम्झना फिल्मको गीत गहिरो गहिरो सागर जस्तै सुनाइदिनु होला भनेर उहाँको सपरिवारले नै यो मेरो यो हाम्रो कार्यक्रम पोखरा गर्ने सुन्ने गर्नुहुन्छ कि खुशी लाग्छ। हाम्रो धीरबहादुर गुरुङलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। यति बेला क्रममा एकजना साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ? यहाँको शुभ नाम सुषमा श्रेष्ठ मिया बाटनबाट, के छ हाल खबर तपाईँको? एकदम ठिकठाक छ। अनि कता कता हुनुहुन्छ आज भोलि? धेरै लामो समय पछाडि कुराकानी गर्नु पाइयो। हजुर, ए बसी बसा हो होइन, कस्तो आनन्द, यस्तै बस्ने काम मलाई पनि खोजिदिनु न। कहाँ पाइन्छ होला? मिया पाटनतिर आयो भने पाइन्छ क्या? ए काम चलेको छैन है, ल ठिक छ त्यसो भए। अनि खाना खानुभयो? ए खाना, म पनि बिस्तारै खाँदैछु, अब एकछिन पछाडि खाने हो। ल ठिक छ त्यसो भए सुषमा, अब हामी प्रश्नतर्फै लागौँ। यहाँको लागि कति नम्बर राखौँ होला? आज गाउँ खाने कथा हो, कति भन्नुभयो? आवाज बुझिएन हजुर तपाईँको, छ नम्बर है? ल ओके, तपाईँको लागि यो गाउँ खाने कथाको प्रश्न यस प्रकार रहेको छ। पक्कै छ, नजिकै छ, छाम्दा छैन, समात्न सकिँदैन, के होला? छाया भन्नुहुन्छ हो, तपाईँलाई थाहा रहेछ क्या? ल हुन्छ, अन्त्यसम्म सुन्दै गर्नु होला है त। हस् नमस्ते, उहाँ हुनुहुन्थ्यो सुषमा श्रेष्ठ, हामीलाई मिया पाटनदेखि फोन गर्नुभएको थियो, उहाँसँगको कुराकानीलाई पनि मैले टुङ्गाइसकेको छु। कार्यक्रम हो पोखरा कलिन, आउने गर्छ पूर्वान्न 11 बजेबाट मध्याह बाह्र बजेसम्म। स्टुडियो रेडियो अन्नपूर्ण 93.4 MHz सँगसँगै हामी छौ। 11:26 गएको छ स्टुडियो घडीमा। कार्यक्रम पोखरा कलिन यहाँले सुनिरहनु भएको छ। एकछिन पछाडि कमर्सियल ब्रेकको पालो हुन्छ, ब्रेकभन्दा अगाडि एक दुईजना साथीसँग कुराकानी गरौं कि भन्ने मलाई लागिरहेको छ, भन्ने हामीलाई लागिरहेछ भन्ने थियो कि, त्यस्तै जस्तो मलाई त्यो लागिरहेछ। अब कुराकानीको क्रमलाई नै म दोहोऱ्याउँछु तपाईँसँग कुराकानी गर्ने। कार्यक्रम पोखरा कलिनमा छौं। पोखराका पाँच कोटको दौड कस्तो गजब हुनेवाला छ। शान्ति बराले नमस्कार सर भन्नुभएको छ, नमस्कार नमस्कार नमस्कार, त्यति मात्र छ मैले के भन्नु है, त्यहाँभन्दा धेरै केही पनि छैन कि। ल ठिक छ, अब अरू के छ त खोइ, यसो हेरौँ त। यति बेलाको क्रममा कालीगण्डकीले तहस नहस पार्यो यो फोर्से बजार भन्ने छ, त्यसका विभिन्न ठाउँमा पहिरो र अर्को कुरा, यो आज र भोलि केही ठाउँमा पानी पर्छ भन्ने कुरा पनि छ है, तपाईँ विचार पनि गर्नुहोला। कतै यात्रामा निस्कँदै हुनुहुन्छ भने त्यस्तो भारी वर्षा त होइन तर पनि पानी पर्छ है भन्ने कुरा चाहिँ मौसम पूर्वानुमान महाशाखाले भनेको छ। कता कता भन्ने कुरा चाहिँ पूर्वानुमान हो, मिल्न पनि सक्छ नमिल्न पनि सक्छ। कार्यक्रम पोखरा कलिनमा यति बेला क्रममा एकजना साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। नमस्ते,
1: नमस्ते,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? ए उपासना, के छ हाल खबर? अनि खाना खानुभयो? कति छिटो खानुभयो नि? हो जति छिटो खायो उति छिटो भोक लाग्छ अरे के
1: हो?
0: मैले साँचो भने नि, ए मैले साँच्चै भने कि झुटो भने? जति छिटो खायो उति छिटो भोक लाग्छ अरे के? फेरि भोक लाग्छ, खानु पाइयो नि त। आखिर के छ र जिन्दगीमा, खाने त हो नि, अरू केही छ र? खान पाएर शरीर धानिन पाए भइहाल्यो नि, अरू केही चाहिँदैन कि? ल ठिक छ, अनि कार्यक्रम सुन्दै हुनुहुन्छ होइन त? ए सुन्नु भएको छैन, लो गाह्रो पर्यो त्यसो भए त, के गर्ने त नसुनेको भयो, मैले भन्नु पर्यो
1: हजुर।

0: ल, आज हामी गाउँखाने कथाको प्रश्नमा छौ। तपाईँको लागि कति नम्बर राखौं? छ नम्बर गएको छ, एकदेखि दस नम्बरसम्म। ल, अब यो दस नम्बरमा रहेको तपाईँको लागि गाउँखाने कथाको प्रश्न यस प्रकार रहेको छ, होइन? ध्यान दिएर सुन्नुहोला। ओके, प्रश्न यस प्रकार रहेको छ। सानो नानीको हातभरि बाला के होला?
1: सानो नानीको हातभरि बाला
0: ओहो, नि हिन्स दिनु पर्यो। धेरै टाढादेखि आउनुभयो, हिन्स त दिउँ न। यो प्राय जसो बिहानमा युज हुन्छ। ल, के भन्नु उत्तर? हिन्स दिएपछि त मिलाइहाल्ने नि, होइन? ल, ठिक छ, बस्न एकदम खुसी लाग्यो। फेरि फेरि पनि सम्झिँदै गर्नु होला, अहिलेको लागि छोडौँ है। त मिल्यो है उत्तर? हस्, नमस्ते। वहाँ हुनुहुन्थ्यो उपासना घिसिङ, हामीलाई सरलाहीदेखि फोन गर्दै हुनुहुन्थ्यो। 11:30 भएको छ। मलाई एक किसिम मैले ब्रेक राखिनँ भने मलाई यहाँबाट फेरि लहेट्ने स्थिति आउन सक्छ। ब्रेक भनेको अक्सिजन हो, अक्सिजन भनेको अब अक्सिजन भएन भने हामी के गर्छौँ? फ्याट्टै हुन्छौँ नि त, होइन? त्यस्तै जस्तो अब ब्रेक राख्नुपर्ने बेला भएको छ। यति बेला क्रममा कार्यक्रम पोखरा कलिन तपाईँ सुनिरहनु भएको छ। कमर्सियल ब्रेक, ब्रेक पछाडि म आउँछु, सुन्दै गर्नुहोला।
2: This program is brought to you by Berger Rangbahar
3: Upahare Upahar
2: Lucky Draw Bumper Ma Yamaha Razor Berger Fans
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-8-34।
7: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
8: डोर टू डोर इन्टरनेशनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-10-31, 97150-10-31। पोखरा न्यू रोड, BND भवन, सानिमा बैंक रहेको भवन।
9: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर, महिला तथा पुरूष दौड़ र 16 किलोमीटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्की कोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे। दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनुहुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा। विस्तृत जानकारीका लागि फोन 061-588-716 98-560-88-44 वेबसाइट www.pokharamarathon.org फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: 밤, 띵감, 찬두밤.
1: 누가 커피 떠보듯 내 진마이 알아. 찬두밤.
2: 어버, 찬두밤 regular, 러 ultra, 바자르마, 우플럽더서. 찬두밤.
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
4: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
3: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ समयमै सही पहिचान गरौं स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9856-027-29
5: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161

0: टोन पॉइंट संग सधैं रिवार्डेड।
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, योनिक्षामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि
2: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगन खेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-0329।

0: कार्यक्रम पोखरा कलिन सुनिरहनु भएको छ। 11:40 भइसकेको छ स्टुडियो घडीमा। बाँकी समय कुराकानीको लागि मैले जोडिरहेको छु। तपाईँ टेलिफोन लाइन मार्फत आउन सक्नुहुनेछ। हामी केही श्रोता साथीहरूसँग कुराकानी गरिसकेका छौं। अबको पालो फेरि तपाईँसँग कुराकानी गर्ने हो। 061-5340-40 यहाँहरूको लागि खुला छ है त टेलिफोन लाइन। अबको क्रममा कोही साथी आउँदै हुनुहुन्छ, म उहाँलाई एकैछिन पछाडि स्वागत गर्नेछु। र अब मैले भन्ने कुरा त धेरै छ नि होइन, गीत पनि सुनिएकै छैन, तपाईँ आउनुभयो भने कुराकानी गर्न सकिन्छ है त। ल, अघि मैले भन्दै थिएँ अब यो जुन अब दौड़को कुराकानी कति गरेर आउँछ भन्ने हुन्छ कि हामी स्वस्थ बन्नको लागि हाम्रो शरीर ठिक हुन्छ स्वस्थ हुन्छौँ भने किन यो शारीरिक यो खेलहरू नगर्ने गेमहरू नखेल्ने भन्ने कुरा हुन्छ कि म थोरै प्रसङ्ग जोड्दै थिएँ। अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना साथी आइसक्नु भएको छ, म उहाँलाई हामी माझ भित्राउँदैछु है त। नमस्ते साथी, को बोल्दै हुनुहुन्छ? यहाँको शुभ नाम?
1: हजुर,
0: तपाईँको शुभ नाम भनिदिनुहोस्। कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: शान्ति बराल।
0: ओके, शान्ति बराल भन्नुभयो है।
1: हजुर सर।
0: के छ हाल खबर?
1: मेरो ठिक छ, काम गर्दै
0: ल ठिक छ। एकदम खुसी लाग्यो कार्यक्रम सुन्दै हुनुहुँदैछ। कति नम्बर रोज्नुहुन्छ? छ नम्बर र दस नम्बर गइसकेको छ।
1: ए, पाँच नम्बरको राखिदिनु न बाख्रो कथाको उत्तर।
0: प्रश्न भन्नुहोस् है।
1: हजुर,
0: पवित्र घरको धुरीमा सोली घोप्टिएको के होला?
1: हजुर,
0: पवित्र घरको धुरीमा सोली घोप्टिएको के होला?
1: मौरी हो, मौरीको घर।
0: हुन्छ, तपाईँको उत्तर मिलेन, यसको सही जवाफ रेडियो सुन्दै गर्नु होला है त, म भन्नेछु। हस् नमस्ते, उहाँ हुनुहुन्थ्यो हामीलाई शान्ति बरालले मासपारदेखि फोन गर्नुभएको थियो। पवित्र घरको धुरीमा सोली घोप्टिएको के होला भन्ने मैले प्रश्न राखेको थिएँ, जसको सही जवाफ हो उहाँले दिन सक्नु भएन, मौरीको घर भन्नुभयो। यसको मन्दिरको गजुर हो है त। ओके, मन्दिरको गजुर हो यसको सही जवाफ, तपाईँलाई पनि लाग्यो होला होइन, बुझ्नुभयो होला होइन। शान्ति सुन्दै हुनुहुन्छ भने तपाईँले भनेको उत्तर चाहिँ प्रश्न चाहिँ मैले उत्तर भनिसकेको छु। अहिलेको लागि अर्को एकजना साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। नमस्ते।
2: हेलो सविनजी, नमस्ते। गुड मर्निङ।
0: गुड मर्निङ, नमस्ते। के छ गणेश गुरुङको हाल खबर?
2: हजुर एकदम ठिक छ।
0: अनि माटे पानीतिर के हुँदैछ?
2: ठिकै छ, सबै राम्रै छ भनौँ, अहिलेसम्म
0: राम्रै छ, ठिकठाक छ होइन।
2: त्यो अघि त्यो पाँचवटा कोट पछि त मैले रेडियो सुनिरहेको थिएँ, फेरि एउटा कोट त बिर्स्यो कि।
0: ए अँ, तपाईँ यो नौलो कार्यक्रम हुँदै दौड हुँदैछ कि एउटा पोखरामा, अब पाटन त धेरै छन् होइन, अब कोटहरूलाई पनि समेटेर यो दौड हुँदैछ कि। सुरुमा कास्की कोट होइन, त्यस पछाडि सराङ कोट होइन, त्यस पछाडि झुप्राङ कोट।
2: झुप्राङ कोट भने कता हो?
0: यो झुप्राङ कोट भनेको ढिकी डाँडा भन्दा थोरै माथि कि, थाहा छ? ढिकी डाँडा जानुभएको छ?
2: लामो
0: चोर बाटो चोर माथि हो हजुर,
2: के भन्छ त्यो लास्ट अलिक कस्तो नामै
0: नआएको, घारमीको पानी ट्याङ्की छ त्यहाँबाट ढिकी डाँडा, त्यस पछाडि झुप्राङ कोट भन्ने ठाउँ छ कि, यो ढिकी डाँडाबाट नजिकै पर्छ, त्यही बाटो हुँदै जाने हो। अनि त्यस पछाडि झुप्राङ कोट, झुप्राङ कोटबाट सिधै आयो अर्मला कोट, अर्मला कोटबाट सिधै पुग्यो काहुकोट, काहु डाँडा माथि काहुकोट, याङ्जाकोटतिर, याङ्जाकोटतिर पुगेन छ, म भनिदिउँला है त्यसो भए, याङ्जाकोटतिर पुऱ्याउनु पर्यो भन्दा एउटा कोट छुट्यो नि त, अब मेन त अझ पुम्दीकोटै छुट्यो होइन,
2: पुम्दीकोट छ नजिकै हो झन् याङ्जाकोट,
0: त्यसो गर्दाखेरि त फेरि 100 किलोमिटर हुने होला होइन, दौडनु पनि दुई दिन लाग्ने होला,
2: थुप्रै होला, थाकेर
0: सात घन्टा जति लाग्छ अरे यो दौडन, दौड पुरा गर्न चाहिँ
2: कति किलोमिटर?
0: 50 किलोमिटर।
2: म्याराथन त
0: यो म्याराथन त अब 42 समथिङ हो होइन, त्यो भन्दा नि बढी भयो यो, अब यो रेस भन्छ होला, अल्ट्रा रेस भनेर नामकरण गरिएको छ, यो नेपाली सेना को विशेष आयोजना सँगसँगै नेपाल भूतपूर्व खेलाडी मञ्च सहकार्य आयोजना पनि गरेको हो कि
2: अनि यो अहिले यो हाम्रो यो भूतपूर्व खेलाडी मञ्चले नै होला नि के होइन है
0: अँ भूतपूर्व खेलाडी मञ्च पनि यसमा छ ऊ पनि आयोजकै हो
2: आयोजक नै हो
0: सँगसँगै नेपाली सेना पनि आयोजक नेपाली सेनाको जुन पश्चिम प्रेतना हेडक्वार्टर भन्ने छ विजयपुर त्यो सँगसँगै उहाँहरू पनि हुनुहुन्छ जे होस् यो नौलो कार्यक्रम म पनि सुन्दाखेरि सुरुमा सुन्दा मलाई पनि अचम्म लागेको थियो अब यो कोटहरू कोट कोट बीचको दौड भनेर अहिलेसम्मकै नौलो कार्यक्रम
2: व्यापक प्रचार प्रसार हुनु पर्यो
0: एकदमै
2: अनि हाम्रो साथीहरू यसो अब थाहा हुन्छ नि त बोलेको बेलामा है
0: हजुर
2: कस्तो अलि नर्मल जस्तो लागेन क्या कोही कोही साथीहरू
0: ए अँ तपाईँले ठिक भन्नुभयो अघि एकजना साथी आउनु भएको थियो नि सुमन
2: हजुर
0: मलाई पनि त्यस्तै त्यस्तै लागेर उहाँको फोन चाहिँ मैले काट्न बाध्य भएँ भन्नु त किन भन्नु अरू कुराहरू त होइन
2: हजुर त्यस्तो अलि माइन्ड फ्रेस भएर फोनमा कुरो गर्ने अब लाखौं श्रोताहरूले सुन्छ
0: तपाईँको यो कार्यक्रम त तपाईँले अबको दस वर्षपछि सुन्छु भन्ने पनि पाउनुहुन्छ कि यो त फेसबुकमा सामाजिक सञ्जालमा गइसक्यो भयो त
2: गइसकेको हुन्छ त्यही भएर अलि साथीहरू अलि त्यस्तो भन्न खोज्नु
0: होइन त्यो त त्यही त ठ्याक्कै अब यही भनेर भन्नु त पाइएन तर पनि त्यो ख्याल गरिदिनुहोस् भन्ने कुरा
2: ख्याल गरिदियो भने साथीहरू
0: ल ठिक छ
2: आठ नम्बरको राखिदिनु अब त्यति त आउँदैन कि यसको सहभागिता मात्रै
0: कति नम्बर आठ नम्बर हुनु है
2: आठ नम्बर हजुर
0: ओके ठिक छ आठ नम्बरमा रहेको प्रश्न तपाईँको लागि जुन अब गाउँ खाने कथाको प्रश्न हो आज अब तपाईँको लागि आठ नम्बरमा रहेको प्रश्न यस प्रकार रहेको छ है त प्रश्न यस प्रकार रहेको छ सुरिलो रुखको टुप्पोमा पोखरी के होला
2: सुरिलो रुखको टुप्पोमा पोखरी
0: के हिन्स दिउँ तपाईँलाई
2: अहिले
0: थोरै हिन्स दियो नि त अघि एकजना साथीलाई पनि हिन्स दिएको थियो अब आज हिन्स दियो नि त
2: सुरिलो रुखको टुप्पोमा पोखरी
0: यो चाहिँ अलि धेरै पहिला एकदमै युजमा थियो तर अहिले त अब यो युज हुने ठाउँ चाहिँ सायद कमै होला तर कोही कोही बेला फेरि युज पनि हुन सक्छ चाहे सहर होस् चाहे बजार होस् चाहे गाउँ होस् कोही कोही बेला आवश्यक पर्यो सुरिलो यसको त त्यो पानस के बल्ने बाल्ने बत्ती के थियो पानस एउटा मर्केल हाल्नु बाल्ने
2: सुरिलो रुखको टुप्पोमा
0: पोखरी त्यो पानस तपाईँले देख्नु भएको थियो नि त त्यस्तै खालको हुन्छ कि सर सिधा गएर अनि त्यसपछि माथि त्यो तेल अडाउने ठाउँ हुन्छ कि पानस यो तपाईँले देख्न के गर्नुभयो गाउँघरतिर पहिला
2: कालो
0: ल ठ्याक्कै थाहा भन्नु त्यो मट्टेलको खाएर आउँछ ल चिन्नु भएको रहेछ ल
2: धन्यवाद
0: एकदम खुसी लाग्यो सम्झिँदै गर्नु होला हस् नमस्ते युवा हुनुहुन्थ्यो गणेश गुरुङ हामीलाई माटे पानीदेखि फोन गर्नुभएको थियो कार्यक्रम पोखरा कलिङ यहाँले सुनिरहनु भएको छ 11 बजेर 49 मिनट यानि कि 50 मिनटै जान लागिसकेको छ हामीमा धेरैजना साथीहरूको सहभागिता भइसकेको छ अब फेरि अर्को साथी आउनु भएको छ टेलिफोन लाइन मार्फत आज गीत सुन्न पनि एकदमै कम कम भइरहेको छ अब कहाँदेखिको हुनुहुन्छ म उहाँलाई स्वागत गर्दैछु है त्यति बेला क्रममा नमस्ते हजुर यहाँलाई स्वागत छ कहाँदेखिको बोल्दै हुनुहुन्छ
3: धन्यवाद म शालिग्राम पौडेल लेफ्ट साइडदेखि
0: शालिग्रामको सहभागिता भइहाल्यो अब होइन
3: हजुर होइन म गरेको थिएँ अघि नै पनि किन राम्रोसँग लागेन कुन
0: होइन तपाईँको सहभागिता अब आजबाट हुन्छ भन्ने मलाई अघि नै थियो कि के छ हालको
3: ठिकै छ सर
0: अनि के छ लेफ्ट साइडतिर
3: लेफ्ट साइडतिर ठिकै छ सर म त बिहान र बेलुका आइने हो क्या त्यति खासै दिउँसो त हिँडेको छैन अहिले यो बेला चाहिँ त्यो रेस्टको समय पनि हो बिरामी भए म त्यही भएर आज उता खपाउँदैसम्म पुगेर फर्केको थिएँ बिहानै
0: के छ हिँड्दाखेरिको अवस्था के छ बताउनु।
3: हिँड्दा अब ठिकै छ, धेरै मान्छेहरू बिहान दौडिएकै हुन्छन्, खस्याङ फस्याङ गर्दै चाहिँ युवा बुढाबुढी चाहिँ महिलाहरू सबै चाहिँ आफ्नो तालमा हिँडिरहेका थिए बाटोमा।
0: ल ठिक छ त्यसो भए, अब एउटा दौड पनि हुँदैछ कि, दौड भन्दा बित्तिकै तपाईँलाई थाहा नै छ होला धेरै।
3: हाम्रो पाउँदुरकोट छुटेछ,
0: पाउँदुरकोट चाहिँ लाने हो भने त दुई दिन लाग्छ होइन, अब यतातिर यतातिर जाउँ। कति नम्बर रोज्नुहुन्छ?
3: बिचमा अब खाली ठाउँ भर्नु पर्यो, सात नम्बर।
0: ल सात नम्बरमा रहेको प्रश्न तपाईँको लागि है त,
3: सर।
0: अध्ययारोमा बस्ने झुत्री बुढी बिहान सबेरै उठ्ने गर्छ के होला?
3: कुचो नै होला सर।
0: अलिक मिलेन, यसको सही जवाफ हो पोतो। पोतो है त, पछि भनेर के हेर्ने। ल छुट्टो मैलेको लागि हस्। उहाँ हुनुहुन्थ्यो शालिग्राम पौडेल, हामीलाई लेक साइडबाट फोन गर्नुभएको थियो। अब भन्नुभयो, मैले भने भन्दा यत्तिकै उहाँले नै भन्नुभयो कि, त्यही भएर विचार गरेर उत्तर दिनुहोस्, विचार पुर्याउनुहोस् भन्ने कुरा थियो हो कि। 11:51 स्टुडियो घडीमा गोकुल सापकोटाले हेलो नमस्ते दाजु, सन्चै हुनुहुन्छ, खाना खानुभयो, के छ हाल खबर, मनी सुन्दैछु है प्रोग्राम पोखराको अधीन, राम्रो लाग्छ, के छ त त्यतातिरको माहौल सुनाउनु भन्नुभएको छ, एकदम ठिकठाक छ गोकुल, के छ तपाईँको हाल खबर, बरु गाउँसँगै जानुपर्छ है यो पालि चाहिँ। ल ओके, गोकुल सापकोटा हुनुहुन्छ, हुन त तपाईँ फेरि अलिक छिटो जानुहुन्छ होला, म छिटो जान भ्याउँदिनँ होइन, म केही दिन अगाडि, एक दिन दुई दिन अगाडि मात्र म जान्छु, त्यो भएर पनि सबै कुरा उतै छ मेरो होइन, हामी त यता काम गर्ने ठाउँमा छौँ, काम गर्नुको लागि आफ्नो जीवन चलाउनुको लागि पो यता आएको त होइन, अब के गर्ने, आउनु सबै कुराहरू उतै हुन्छ। अन्तिम अन्तिममा छौँ, अब एउटा गीत छोड्दै कार्यक्रमबाट बिदा हुनुपर्ने बेला भएको छ। आजको लागि विजेता को बोल्नुभयो उहाँलाई पनि फेरि अगाडि सार्नै पर्यो होइन त, होइन त अन्त त्यस्तै जस्तो होइन होइन त ओके। कार्यक्रम पोखरा कलिनमा अहिलेको लागि एउटा आवाज तपाईँको लागि राख्दै म विजेता श्रोता साथी, मैले एउटा डान्सिङ नम्बर राख्छु भनेको थिएँ होइन, सिमरोन उठाउँदिन फोन भन्ने छ हरिरञ्जनको यो गीत, यहाँहरू माझ राख्दै आजको लागि कार्यक्रमबाट विजेता श्रोता साथीको नाम लिएर आउँछु एकैछिनमा, यो थोरै सिमरोन उठाउँदिन फोन।

ल सिमरोन भन्ने को हुनुहुन्छ, उहाँले फोन उठाइदिनु पर्यो है। सिमरोनले फोन उठाउनु भएन भन्ने गुनासो निकै आयो कि। पोखराका पाँच कोटलाई समेटेर पोखरा पञ्चकोट 50 किलोमिटर अल्ट्रा रेस आगामी असोजको 25 गते घटस्थापनाको दिन हुँदैछ। दर्ता गर्नको लागि अन्तिम मिति केही दिन मात्र बाँकी छ। प्राइजको व्यवस्था पनि छ है, विचार गर्नुहोस्। अब यो 24 गतेसम्म दर्ता गर्ने अन्तिम मिति छ, यहाँलाई थाहा नै छ, जिङ्गल मार्फत पनि यहाँले सुनिरहनु भएको छ। थप जानकारी भोलिका श्रृङ्खलाहरूमा पनि मैले जोड्दै जानेछु, यसको पृष्ठभूमि के छ कस्तो छ भन्ने कुरा पनि आयोजकसँग पनि हामी कुराकानी गरौंला। आजको लागि फोन गर्नुभयो साथीहरू सुमन गुरूङ रामबजारबाट, सुषमा श्रेष्ठ मिया बाटन, उपासना घिसिङ सरलाहीबाट, शान्ति बराल मासपारबाट, गणेश गुरूङ माटेपानीबाट, सालिग्राम पौडेल लेकसाइडबाट, धेरैजना साथीहरूको सहभागिता रह्यो। अझै पनि साथीहरू आउने क्रम जारी नै छ, तैपनि हाम्रो यो कार्यक्रमको अवधि चाहिँ सकिसकेको छ। समय त सकिएको होइन, समयको यो कार्यक्रमको अवधि चाहिँ आजको लागि सकिएको हो, भोलि फेरि आइ नै हाल्छौँ भन्दै आजको लागि उपासनालाई धेरै धेरै बधाई छ, सरलाई देखि हुनुहुन्थ्यो। आफ्नो प्राइज लिनको लागि रेडियो अन्नपूर्णमा सम्पर्क गर्नुहोला भन्दै यहाँहरू माझबाट नेपाल भूतपूर्व खेलाड़ी मञ्चलाई विशेष आभार, प्राइजको व्यवस्था गरिदिएको। भोलि पनि हामी यस्तै गरी नै रमाइलो कुराकानीको साथमा उपस्थित हुनेछौ। यहाँहरूको दिन शुभ रहोस्, जय होस्।

साह्रो नि छुरीको मन सबै बढाइदियो मेरो मुटुको धडकन ए झन झन झन झन झन झन झन झन झन।

0: This program is brought to you by Berger Rang Bahar.
1: Upahare Upahar.
0: Lucky Draw Bumper Ma Yamaha Razor. Berger Fans.
2: बाजे देखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको
3: टाइम चेक
4: यति बेला मध्याह्नको 12 बजेको छ
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
7: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
9: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2663 र 553 8 34

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ज पेंट
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण MRI होइन फ्री टेस्टलाई MRI गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
3: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु MRI होल बडी MRI होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ साधारण MRI होइन 3T MRI नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9850-027-29
4: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी
5: दिव्य नयन आँखा घर क्लिनिक प्राली
2: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
5: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भागवटनी पारी एभरेस बैंक नजिक फोन 577-007-97-623-36-816
6: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने राति निन्द्रा नलाग्ने लगातार डर लागिरहने आत्तिने छटपटाउने टोलाउने लगातार बोलिरहने छारे रोग मृगी रोग लगातार बेहोश हुने अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन योनिक्षामा कमी आउने बेचेन भइराख्ने बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ यदि छ भने
7: नसा तथा तथा मनोरोग विशेषज्ञ, मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-8-71, मोबाइल नम्बर 98-434-32-29।
8: नेपालीको गौरव,
9: नेपालीको पहिचान,
8: पालिखे ढाका टोपी,
9: जसले शिरको शोभा बढाउँछ।
8: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
10: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
8: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
9: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
8: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-595-728, मोबाइल 9560-27-29।
2: फिस्टेल आइबेब केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबेब केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइभीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आइबेब केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0615274253752
3: होम केयर सेवा होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
3: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
3: सुत्केरी नवजात शिशुको हेरचाह
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
1: डाक्टर ल्याब सेवा
3: औषधि डेलिभरी सेवा
1: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2 77
4: यसपालि चाहिँ म लामो छुट्टीमा आउँदैछु फर्केर बस है त
5: कस्तो छ तपाईँलाई अहिले मेरो मोबाइल खोइ तपाईँको मोबाइल त एक्सिडेन्टमै हराएछ अरे अनि मेरो ब्याग 3 हप्तापछि बल्ल तपाईँको होस्

0: होइन हो सोल तिमी तिम्रो लौरे अब फर्केर आउँदैन म 15 दिनलाई माया गर्छु बच्चैदेखि
1: खोइ त छोरी तिम्रो लाहुरी अझै आएन अब त आशै मरिसक्यो

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपालस नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: तपाई हाम्रै शहर पोखरा नयाँ गाउँमा रहेको आईएमएफ नेपाल हरियो खर्क अस्पतालले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
1: हाम्रा उपलब्ध सेवाहरू
0: 24 घण्टा आकस्मिक सेवा,
1: बहिरङ सेवाहरू, ओपीडी,
0: बाल रोग सेवा,
1: छाला रोग सेवा,
0: सर्जरी सेवा, जनरल तथा प्लास्टिक सर्जरी,
1: जनरल मेडिसिन तथा मधुमेह सेवा,
0: नाक कान घाँटी ENT सम्बन्धी सेवा,
1: हार्ट जोड्नी तथा नसा सम्बन्धी सेवा,
0: पुनस्थापना सेवा जस्तै मेरुदण्डमा चोट, मस्तिष्क पक्षघात, मस्तिष्कमा चोट,
1: ICU सेवा,
0: डायग्नोस्टिक सेवाहरू जस्तै डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, सिटी स्क्यान सेवा, प्रयोगशाला सेवा, अडियोलोजी तथा श्रवण यन्त्र सेवा,
1: थेरापी सेवाहरू जस्तै फिजियोथेरापी सेवा, अकुपेसनल थेरापी सेवा, बोली तथा भाषा थेरापी सेवा,
0: कृत्रिम अङ्ग सेवा,
1: 24 घण्टा फार्मेसी सेवा।
0: INF नेपाल हरियो खर्क अस्पताल पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342 433-640।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: रंग बहार
3: वर्जर संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
2: वर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: वर्जर पेन्स
4: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी
5: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
6: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
5: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
6: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति स अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061587266 र 5 54834।

0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेंस के घर रंगा उनुहोस्ता लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनुहोस्
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाओ खुशी बढाओ उपहार जितने अवसर पाओ
0: वर्जर पेंस
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
3: संस्कृति चिनाउन दौडौ इतिहास सम्झाउन दौडौ साहस जगाउन दौडौ प्रकृति जोगाउन दौडौ श्री नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्की कोट सराङकोट जुप्राङ कोट अर्मला कोट र काहुँ कोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान इतिहासको विरासत साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़ मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्की कोटको कास्की दरबार समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक रिपोर्टिङ समय बिहान 6 बजे दौड़ शुरू बिहान ठिक 7 बजे उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा विस्तृत जानकारीका लागि फोन 061588716 98560884 वेबसाइट www.pokharamarathon.org फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: सर्वाधिक बिक्री होने ह्युंडई गाड़ी को शोरूम पोखरा में अंतरराष्ट्रीय स्तर तथा पोखरा को प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्विस स्पेयर पार्ट्स सभी को सेवा सहित एलआई मोटर्स विस्तृत जानकारी को लागी एलआई मोटर्स बुद्ध चौक पोखरा फोन नंबर 0161-527-426-537-526
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
2: फिर्ता फिर्ता 20% समस्या फिर्ता जहिले पनि जहाँ पनि
3: क्याश फिर्ता लिनु भए त
4: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: फ्रिस्टल आईबीएफ केन्द्रमा जाउ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौं।
1: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईबीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: हेलो।
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न

0: यो कुरा टोल छिमेकतिर म नि भनिहाल्छु।
1: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061433424

0: साथ जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251 9890190।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: റേഡിയോ അന്നപൂർണ 93.4.
1: दुर्गा को कीटाओं को दुखना थी मैं दुर्गा ने ठंडू बाम
2: एक बाम तीन काम ठंडू बाम
1: दुर्गा को कीटाओं को दुखनी थी मैं आरा ठंडू बाम
3: अब ठंडू बाम रेगुलर र अल्ट्रा बाजार में उपलब्ध छ ठंडू बाम
4: घर होस या ऑफिस होटल होस या रेस्टोरेंट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
5: सावधान जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण MRI होइन फ्री टेस्टलाई MRI गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
5: यहाँ अत्याधुनिक 3 TESA मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु MRI होल बडी MRI होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ साधारण MRI होइन 3T MRI नै गराऊ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-027-29

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: घर होस या ऑफिस, होटल होस या रेस्टोरेंट, छिटो र भरपर्दो इंटरनेट सेवा पोखरा इंटरनेट, पोखरा को ब्रांड 25 वर्ष को विश्वास गति से अपार 1 GBPS सम्म का पैकेज को बहार स्ट्रीमिंग गेमिंग काम होस या रमाइलो जहाँ सुके जाओ कनेक्शन में कुने गड़बड़ी छैन ढिलो पोखरा इंटरनेट सदै तपाईको साथमा हिजो आज भोलि हामी छौ तपाईको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजाइ
2: सुवर्ण अवसर
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ.
2: उपचार हुने रोगहरू
1: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो.
2: अपरेशन पश्चात दुखाई कम हुने
1: उपचार गरेपछि छिटो निको हुने
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
1: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा.
3: फोन 061-590-162-590-163.
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2. सर्वजीको परिवार सबैले हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा. श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो, आज, भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो, आज, भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: होम केयर सेवा, होम केयर सेवा,
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्दी र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2077।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-262 र 553-834।
8: रंग बहार रंग बहार
9: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
8: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
8: बर्जर पेंट।
6: TNT Express
10: अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
6: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
10: TNT एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061-538-369। TNT एक्सप्रेस, द पिपुल नेटवर्क।
11: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
12: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
11: उपचार हुने रोगहरू
12: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
13: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
11: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
13: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
11: अपरेसन पश्चात दुखाई कम हुने,
13: उपचार गरेपछि छिटो निको हुने,
11: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
13: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा,
14: फोन 061-590-162 590-163।
15: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
16: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
15: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
16: साँच्चै हो र?
15: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली
1: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
0: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भादवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-0077-9763-36-816
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा
3: बाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
3: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न आईसीयू सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी ईसीजी इईजी पीटीए
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
2: फोन 061-572-648-549
4: रेडियो अन्नपूर्ण 93.4

0: फिरता फिरता 20% सम कैश फिरता
1: सही पनी चाहा पनी
2: कैश फिरता लिनु भए त
3: एनसेल पैक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल पैक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

संस्कृति चिनाउन दौड़ौं, इतिहास सम्झाउन दौड़ौं, साहस जगाउन दौड़ौं, प्रकृति जोगाउन दौड़ौं। श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंचको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, जुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनुहुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा। विस्तृत जानकारीका लागि फोन 061-588-716, 98-560-88-44, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274235 3752 छ।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी। के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण MRI होइन, फ्री टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा।

0: नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850607729।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9714-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: छोरा नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु। साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेख साइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-689, 452-715।
4: होम केयर सेवा, होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिमलीढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-77।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
7: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-574-044।
8: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
9: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल, नेपालकै लागि।

0: पाठ जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
2: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
8: रंग बहार रंग बहार
9: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
8: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
8: वर्ज पेंट।
1: Ninety-3.4.

0: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली
2: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
1: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-0077-9763-36-816।
3: फ्रिस्टाइल आईवेभ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आईवेभ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आईवेभ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9804-46525।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम। सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
6: कुनै कुनैको जिन्दगीमा कुनै कुनै घटना बडो विचित्र तरिकाले घट्ने गर्छ। कसैसँगको गहिरो प्रेम वियोगपछि पागल जस्तै बनेको, यही पीड़ा भुलाउनकै लागि भए पनि परदेश बसेको हुन्छ अनि परिवार र परिस्थितिसँग हारेर अरूलाई अङ्गाल्न पुगेको पनि, सिन्दूरसँगै सुनौलो भविष्यको बहानामा मानव तस्करको दलदलमा परेको हुन्छ, एउटा घिनलाग्दो नरकमा बाँचेकी हुन्छ, एउटा नराम्रो समय भनौँ या दुर्भाग्य। त्यही समय पश्चात केटा पनि आफ्नो अपाङ्ग शरीर लिएर परदेशबाट घरदेश फर्केको हुन्छ अनि केटीलाई पनि कुनै सामाजिक संस्थाले उद्धार गरेर घरसम्म पुर्याइदिएको हुन्छ।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक 3TESA मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला। गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061 590 162 590 163।

0: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी? यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
1: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
2: सुवर्ण अवसर
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
3: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेसन पश्चात दुखाई कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061-590-162 590-163।
5: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। श्री नेपाली सेना पश्चिम पृतना हेड क्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंचको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, जुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार, समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनुहुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृतना हेड क्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा। विस्तृत जानकारीका लागि फोन 061-588-716, 98-560-88-44, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: रंग बहार रंग बहार
9: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
8: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
8: बर्जर पेन्स।
10: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
11: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
12: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
11: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
12: यहाँ अत्याधुनिक 3 टेसा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
11: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
13: त्यो विदेशबाट आउँदाखेरि पाउँछ अरे नि एयरपोर्टमा महँगो रक्सी के ब्युटी फ्री हो, त्यो रक्सी ल्याइदिनुहोस् मलाई।
14: ब्युटी फ्री होइन हो, त्यो ड्युटी फ्री हो।
13: ए हो हो, ड्युटी फ्री ल्याइदिएछस् नि।
14: ए पक पक रोक त।
13: ल
15: के भयो
16: हाम्रो याङ्गी कहाँ छ याङ्गी
15: अन्तलाई किन चाहियो याङ्गी छोडिदियो
16: अनि किन चाहिने यत्रो वर्षपछि आएको आफ्नो मान्छेलाई हेर्न मन लाग्दैन कहाँ छ याङ्गी
15: त्यो त अहिले भट्टी खोलेर बसिरहेछ
16: भट्टी खोलेर बसेछ भट्टी पहिला हिँड्ने स्टार्ट गर्छ

0: मेरो दाई ढोगे है ढोगे
1: आशीर्वाद
0: सन्जे हुनुहुन्छ दाई
1: त घर जान छोडेर बाबाआमाको आशीर्वाद लिन छोडेर यी लोग्नी स्वास्नीको के चटक हेर्दैछस्
0: लोग्नी स्वास्नी
1: हो यिनीहरू लोग्नी स्वास्नी हो यो भट्टी पनि यिनीहरूकै हो अरे घर जानु परेन
0: माया

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सहपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सहपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
4: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
3: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म, स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक, फोन 577-007-9763-36816।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513559928, विजिट www.landmarknepal.com।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: नसा तथा मनोरोग विशेषज्ञ, मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 0165188071, मोबाइल नम्बर 98434329।
4: रंग बहार रंग बहार
5: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
4: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ। वर्ज पेंट।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611 आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ
2: होम केयर सेवा, होम केयर सेवा,
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-277।
4: रंग बहार, रंग बहार,
5: बर्जर संगे उपहारे उपहार, बम्पर मा यामाहा रेजियार,
4: बर्जर पेन्स ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्स

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: हेलो
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: ओ, यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
8: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनुहुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा। विस्तृत जानकारीका लागि फोन 061-588-716, 98-560-088-44, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
3: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98084-46525।

0: हो।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
5: सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-32-29।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251.

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
4: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856799277।

0: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स नेपाल नम्बर 1 ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025717, 98025717।

छोटियो डिनारी हुँदै उसँग टाढा हुनु मेरो चाहना होइन बाध्यता हो। जीवनमा कहिले काहीँ नचाहँदा नचाहँदै पनि अरूको खुसीको लागि टाढा हुनु पर्दो रहेछ। अब यो कुरामा हजुरले मात्रै मलाई सहयोग गर्न सक्नुहुन्छ दाई।

संस्कृति चिनाउन दौड़ौं, इतिहास सम्झाउन दौड़ौं, साहस जगाउन दौड़ौं, प्रकृति जोगाउन दौड़ौं। श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंचको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनुहुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा। विस्तृत जानकारीका लागि फोन 061-588-716, 98-560-88-44, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको छ बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। कांग्रेसको 15 राष्ट्रिय महाधिवेशन शुरू, प्रजातन्त्र स्थापनाको लागि कांग्रेसले खेलेको भूमिका महत्वपूर्ण रहेको विभिन्न दलका नेताको भनाई। गगन थापाको राजनैतिक प्रतिवेदन तयार, गठबन्धन नगर्ने प्रधानमन्त्रीको कार्यकाल दुई पटक मात्र बनाउने प्रस्ताव। नेकपाले महाधिवेशनको नयाँ कार्यतालिका ल्याउँदै आन्दोलनका लागि तयार रहन प्रचण्डको निर्देशन। पोखरा सत्रमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न, फेवा ड्यामको दिगो संरक्षण र ढल निर्माणलाई प्राथमिकता दिन वडावासीको माग। सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याउँछ भन्ने मानिसको संख्या बढ़दै, साउदी अरबको तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरेको उथी विद्रोहीको दावी र राष्ट्रिय खेलकुद प्रतियोगिता हुने कुरामा कुनै दुविधा नभएको मन्त्री पोखरेलको भनाई। 10 राष्ट्रिय खेलकुदमा एनआरएनए सहित 11 टोली गल्फ नहुने। श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले हल्लाको भरमा नभई लामो संघर्ष, त्याग र बलिदानबाट नेपाली कांग्रेस स्थापना भएको बताउनु भएको छ। पार्टीको आजदेखि शुरू भएको 15 राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै महासचिव राईले नेपालमा संघीय लोकतान्त्रिक शासन व्यवस्था स्थापनाको लागि कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभयो। कांग्रेसको इतिहास धेरै पढ़यौं र हेर्यौं, वास्तवमा यो हल्लाद्वारा स्थापित भएको पार्टी होइन। महासचिव राईले भन्नुभयो, कांग्रेसको इतिहासमा धेरै नेता तथा कार्यकर्ताले व्यक्तिगत सपना त्यागेर राष्ट्र निर्माणका लागि योगदान गरेको उहाँको भनाइ थियो। महासचिव राईले कांग्रेसले आगामी दिनमा सत्तामा कति समय रहने भन्दा पनि जनताको पक्षमा कति राम्रो काम गर्न सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो। राष्ट्रिय उन्मुक्ति पार्टीका नेपालका संस्थापक रेशमलाल चौधरीले राणा शासन र पञ्चायती व्यवस्थाको अन्त्य तथा विद्यमान संविधान निर्माणमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनुभयो। मुलुकको परिवर्तित राजनैतिक घटनाक्रम तथा बदलिँदो परिवेशबीच कांग्रेस अझै सशक्त र जिम्मेवार ढंगबाट अघि बढ़नुपर्ने बताउँदै जारी महाधिवेशन सफलताको कामना गर्नुभयो। राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम न्यौपानेले कांग्रेसको 15 महाधिवेशन ऐतिहासिक स्थलमा महाधिवेशन हुन लागेकोमा खुशी व्यक्त गर्दै मुलुकको समग्र भविष्यको दिशा निर्धारण गर्न महाधिवेशन सफल होस् भनी शुभकामना दिनुभयो। देशको विशिष्ट राजनीतिक घटनाक्रम र परिस्थितिबीच हुन लागेको यस महाधिवेशनबाट कांग्रेसको आन्तरिक जीवनमा मात्र नभई मुलुकको लोकतान्त्रिक प्रणालीबाट सुदृढीकरणको लागि समेत योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार स्वेच्छाचारी शासनतर्फ उन्मुख भएको आरोप लगाउनु भएको छ। कांग्रेसको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दललाई एक ठाउँमा ल्याउनको लागि निरन्तर प्रयत्न गरे पनि सरकार संवादबाट भागेको टिप्पणी गर्नुभयो। उहाँले सरकार राजनीतिक दलसँग संवाद गर्दैन, सरकार संसदसँग संवाद गर्दैन, सरकार नागरिकसँग संवाद गर्दैन, सरकार चुनौतीको सामना गरेर जाने कुरामा संकल्प गर्न सक्दैन। त्यो अवस्थामा भविष्यका प्राकृतिक विपत्तिलाई संकटलाई हामी कसरी सामना गर्न सक्दछौं भन्ने कुरा अत्यन्त चिन्ताको विषय बनेको छ उहाँले भन्नुभएको छ। उहाँले सरकारका गतिविधिले लोकतन्त्रको भविष्यमाथि पनि चिन्ता उत्पन्न भएको बताउनु भएको छ। राष्ट्रियताको सवालमा नेपालका वामपन्थी र लोकतन्त्रवादी शक्ति मिलेर जानुपर्ने पोखरेलले बताउनुभयो। उहाँले कंग्रेसलाई बदलिएको समय अनुसार चल्न शुभकामना समेत दिनुभएको छ। यता नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका सभापति गगन थापाले देशको नेतृत्व गर्ने अवस्था आएको बताउनु भएको छ। महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले गगन थापा आफ्नो क्याबिनेटमा स्वास्थ्य मन्त्री भएको स्मरण पनि गर्नुभएको छ। उहाँले बाँकी रहेका सबैलाई समेटेर अगाडि बढ़न सुझाव पनि दिनुभएको छ। नयाँ भन्नेहरूले बुढापाकालाई अपमान गर्ने प्रवृत्ति देखिएको भन्दै गगनलाई त्यस्तो व्यवहार नदेखाउनको लागि आग्रह पनि गर्नुभएको छ। यता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रमा कुनै खतरा नभएको बताउनु भएको छ। कांग्रेसको महाधिवेशनलाई सम्बोधन गर्दै पुराना दललाई लक्षित गर्दै लोकतन्त्रको धेरै दुहाई नगर्न आग्रह गर्नुभयो। उहाँले सरकार ढाल्छु भनेर आन्दोलनको चेतावनी नदिन पनि आग्रह गर्नुभयो। सरकार नढल्ने प्रश्न पार्दै ढल्छ ढल्छ भन्ने मान्छे चाहिँ नढलेर बेहोस भएर ढल्न सक्ने टिप्पणी गर्नुभयो। पछिल्लो समय एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक प्रचण्डले सरकार विरूद्ध आन्दोलन गर्ने बताइरहनु भएको छ। लोकतन्त्रलाई निर्वाचनको माध्यमबाट निर्वाचनको अभ्यासबाट मात्रै समृद्ध बनाउन सकिने उहाँले बताउनुभयो। उहाँले जनताले दिएको अपार मतलाई अपमान नगर्न चेतावनी समेत दिनुभएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले 15 महाधिवेशनमा पेश गर्नको लागि राजनैतिक प्रतिवेदन तयार पार्नु भएको छ। आउँदो 4 वर्षका लागि कांग्रेसको वैचारिक संगठनात्मक र आर्थिक कार्यदिशा प्रस्तुत गरिएको यो प्रतिवेदनमा विगतका कमी कमजोरीको निष्पक्ष आत्मसमीक्षा गरिएको छ। प्रतिवेदनमा पछिल्ला 2 दशकमा पार्टी उद्देश्यभन्दा पद र सत्तामा केन्द्रित भएको भागभण्डा र गुटबन्दीले नैतिक धरातल कमजोर बनाएको तथा युवा पुस्तासँगको दूरी बढ़ेको यथार्थ स्वीकार गरिएको छ। नागरिकसँग औपचारिक रूपमा क्षमायाचना गर्दै पार्टीलाई पूर्ण रूपमा पुनर्संरचना गर्ने प्रतिवेदनमा उल्लेख छ। मुख्य प्रस्तावहरूमा आउँदो चुनावदेखि कुनै पनि दलसँग गठबन्धन नगर्ने, आफ्नै एजेण्डा र उम्मेद्वारसहित मतदातामा जाने नीति लिएको छ। उम्मेद्वार छनौटमा प्राथमिक चुनाव प्रणाली अप्नाउने र प्रधानमन्त्रीको कार्यकाल 2 कार्यकालमा सीमित गर्न संवैधानिक पहल गर्ने प्रस्ताव छ। त्यस्तै संसदमा 38 सीटसहित सरकारका काम कार्यवाहीमाथि कड़ा निगरानी राख्न छाया सरकारको अभ्यास गर्ने, न्यायपालिका र संवैधानिक निकायमा दलीय भागभण्डा नगर्ने सार्वजनिक प्रतिबद्धता जनाइएको छ। अर्थतन्त्रतर्फ निजी क्षेत्रलाई सहयात्रीको रूपमा लिँदै उत्पादन उद्यम र रोजगारी सृजनालाई प्राथमिकता दिएको छ। भ्रष्टाचार न्यूनीकरणको लागि आन्तरिक रूपमा स्वतन्त्र निकाय गठन गर्ने र पार्टी पदाधिकारीको लागि उच्च नैतिक मापदण्ड लागू गर्ने प्रस्ताव गरिएको छ। समुन्नत नेपाल सम्मानित नेपालीको अवधारणासहित प्रस्तुत यो प्रतिवेदनले कांग्रेसलाई चुनावको बेला मात्र सक्रिय हुने दलबाट निरन्तर नागरिकसँग जोड़िने राजनैतिक संस्थाको रूपमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाको लागि संघर्षको तयारीमा जुट्न निर्देशन दिनुभएको छ। पार्टी कार्यालय च्यासलमा आज बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाको लागि शान्तिपूर्ण संघर्षका 2 मोर्चा सड़क र सदन रहेको भन्दै सशक्त आन्दोलन र संघर्षको तयारी गर्न निर्देशन दिनुभयो। संसदमा एमाले संख्यात्मक रूपमा सानो प्रतिपक्ष भए पनि लोकतन्त्र र संविधान निर्माणमा खेलेको ऐतिहासिक भूमिकाको कारण यसको रक्षा गर्ने मुख्य दायित्व एमालेकै काँधमा रहेको ओलीको भनाइ थियो। साथै आगामी दिनमा हरेक सांसदले विषयवस्तुको गहन तयारी, विज्ञहरूसँग छलफल र जनताका मुद्दाहरू सशक्त रूपमा उठाएर संसदमा गुणात्मक र प्रभावकारी उपस्थिति जनाउन समेत निर्देशन दिएको प्रमुख सचेतक ऐन महरले बताउनुभयो। बैठकले वर्तमान सरकार लोकतन्त्र, संविधानको रक्षा र जनजीविकाका सवालहरूलाई सुदृढ़ गर्न पूर्ण रूपमा चुकेको र निरन्तर फाँसीवादी, स्वेच्छाचारी एवं तानाशाही बाटोमा उद्धत रहेको निष्कर्ष निकालेको प्रमुख सचेतक महरको भनाइ छ। सरकारले संसदलाई उत्तरदायी बनाउन नसकेको, सत्ताको छायामा संसदलाई पारेको र जनमतको उपेक्षा गर्दै संसदलाई एक प्रकारको कठपुतली बनाउन खोजेको उहाँले आरोप लगाउनु भएको छ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मक्सिरमा महाधिवेशन हुने सम्भावना नरहेको बताउनुभएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्राविधिक र तयारीको लागि तीव्र गतिमा काम नहुँदा महाधिवेशन तोकिएको समयमा गर्न असम्भव भएको बताउनुभयो। उहाँले भन्नुभयो सदस्यता वितरण लगायतका काम महाधिवेशनकै तयारीका लागि हो, ती शुरू भइसकेको छ। यही हप्ता नै बैठक राखेर वडा भेला पालिका सम्मेलन लगायतको निर्णय गर्नेछौं। सदस्यता नवीकरणलाई केन्द्रित गरेर दुई महिना अभियान शुरू गर्न लागेको उहाँले बताउनुभयो। उहाँले वामपन्थी शक्तिहरूसँग सहकार्य गरेर जानेबारे छलफल भइरहेको बताउनुभयो। उहाँले दशैं तिहारपछि सरकारको जनविरोध काम विरूद्ध विपक्षी दल एकजुट भएर सड़क आन्दोलनमा पनि जानुपर्ने हुन सक्ने बताउनु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर 17 वडावासीले फेवातालमा बनेको फेवा ड्यामको दिगो संरक्षणमा पहल कदमी लिन र सड़कमा बग्ने पानीको निकासको लागि ढल निर्माणलाई प्राथमिकता दिएर काम गर्न जनप्रतिनिधिको ध्यान आकर्षण गराएका छन्। पोखरा महानगरपालिका वडा नम्बर 17 आयोजना तथा पोखरा टेलिभिजनको सहजीकरणमा आज भएको सार्वजनिक सुनवाई कार्यक्रममा वडावासीले खानेपानी र यातायात समस्याको समाधान सीसीटीभी जडान गरी वडालाई प्रविधिबाट निगरानी गर्न सिंचाईको कुलको उचित व्यवस्थापन दिगो विकास र सुशासन लगायतका विषय उठाएका छन्। सहभागीहरूले वडाको सेवा प्रवाहलाई अझ बढ़ी नागरिक मैत्री र पारदर्शी बनाउन सुझाव दिएका छन्। फेवा ड्यामको संरक्षणमा अब पनि ध्यान नदिने हो भने ड्यामभन्दा तलका बस्तीहरू जोखिममा रहेको उनीहरूले औल्याएका छन्। फेवा ड्याम बनेको 4 दशक बितिसकेको छ भने करिब 6 वर्ष अघि मरमत गरिएको थियो। वडावासीले राखेको जिज्ञासाको जवाब दिँदै वडाध्यक्ष राधिका साई योगीले जनताले उठाएका विषय र समस्याहरूलाई वडा कार्यालयले उच्च प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अध्यक्ष साईले वडाको बजेटले मात्र ठूला योजनाहरू सम्पन्न गर्न नसकिने स्पष्ट पार्नुहुँदै फेवा ड्यामको दिगो संरक्षण र वडाभित्रको ढल निकासको दीर्घकालीन व्यवस्थापनको लागि पोखरा महानगरपालिका प्रदेश सरकार केन्द्र सरकार र सरोकारवाला सम्बन्धित निकायहरूसँग आवश्यक सहयोग समन्वय र समझदारीमा काम अगाडि बढ़ाउने बताउनुभयो। नागरिकहरूले उठाएको आवाज नै वडा विकासको मुख्य मार्गचित्र हो उहाँले भन्नुभएको छ। फेवा ड्याम र ढल निकासको विषयमा सम्बन्धित निकायहरूसँग निरन्तर संवादमा छौं, साझेदारी मार्फत यसको स्थायी समाधान खोज्न वडा कार्यालय प्रतिबद्ध छ उहाँले भन्नुभएको छ। वडा कार्यालयका सचिव सुरेन्द्र प्रसाद शर्माले सेवाग्राहीलाई सहज र छिटो छरितो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले चालू आर्थिक वर्षको कार्य प्रगति विवरण प्रस्तुत गर्नुहुँदै वडावासीका गुनासा र सुझावहरूलाई आत्मसात गर्दै आगामी दिनमा प्रशासनिक सेवालाई थप प्रविधि मैत्री पारदर्शी र जनमुखी बनाइने उल्लेख गर्नुभयो। कार्यक्रममा वडा सदस्य विक्रम गुरूङले वडा कार्यालयले गरेका काम विकास निर्माणको साथै सेवाबारे वडावासीलाई सूचित गर्न र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सार्वजनिक सुनवाई गरिएको बताउनुभयो। कार्यक्रममा वडाका जनप्रतिनिधि, स्थानीय संघ संस्थाका प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्षहरू, आमा समूह लगायत वडावासीहरूको सहभागिता रहेको थियो। वडा अध्यक्ष साईको अध्यक्षतामा भएको कार्यक्रमलाई पोखरा टेलिभिजनले सहजीकरण गरेको थियो। बाढ़ी पहिरोले अवरूद्ध रसुवा र मुस्ताङ जोड्ने बाहेक अरू सबैजसो सड़क खुलेका छन्। गएको भदौ 10 गते भोटेघोसी र त्रिशुली नदीमा आएको बाढ़ीको कारण रसुवा जोड्ने गल्छी, बेत्रावती, स्याफ्रुबेसी, रसुवागढ़ी, टिमुरे सड़क बन्द भएको थियो। अस्ति शुक्रबारदेखि गल्छीदेखि बेत्रावतीसम्म गाड़ी चल्न थालेका छन्। रसुवातर्फ स्याफ्रुबेसी, रसुवागढ़ी तथा टिमुरे तत्काल केन्द्रीय सड़कमा जोड्न समस्या छ। गएको भदौ 10 गतेको बाढ़ीले 82 किलोमिटर लामो गल्छी, बेत्रावती, स्याफ्रुबेसी, रसुवागढ़ी, टिमुरे सड़क खण्डको झण्डै 40 किलोमिटर सड़क बगाएको छ। त्यस्तै म्यागदीको बेनी, मुस्ताङको जोमसम सड़क खण्ड पनि पूर्ण रूपमा बन्द छ। यही असोज 9 देखि 10 गतेसम्मको ठूलो वर्षासँगै बाढ़ी पहिरो र नदी कटानबाट अवरूद्ध बेनी जोमसम सड़क सञ्चालनको लागि अझै 1 हप्ता लाग्ने अनुमान छ। लमजुङको बेसी शहर हुँदै खनसारसम्म जाने सड़क एकतर्फी खुलेको छ। नवलपरासी पूर्व बुलिङटार छ घुमाउरी घाटमा कालीगण्डकी करिडोर एकतर्फी खुलेको छ। यो करिडोरको बौद्धिकाली गाउँपालिका 3 जन्ती पहिरोमा सड़क एकतर्फी भए पनि ठूला गाड़ी चल्न सक्ने अवस्था नरहेको नेपाल प्रहरीले जनाएको छ।

0: सरकारले सड़कमा जथाभावी पार्किङ गर्ने र सड़क पेटीमा अनाधिकृत रूपमा सामान थुपार्ने प्रवृत्तिलाई कानूनी दायरमा ल्याउने गरी संसदमा राष्ट्रिय सड़क सुरक्षा विधेयक 2083 दर्ता गरेको छ। प्रस्तावित विधेयकको दफा 31 गाड़ी गुड्ने भाग वा पार्किङ निषेधित क्षेत्रमा गाड़ी राखेर दुर्घटना भएमा त्यसको क्षतिपूर्ति सम्बन्धित गाड़ी धनी चालक वा सामान राख्ने व्यक्ति वा संस्थाबाट असूल गरिने व्यवस्था छ। यदि दुर्घटना गराउने गाड़ीको पहिचान नभएमा राष्ट्रिय सड़क सुरक्षा परिषदको कोषबाट पीड़ितलाई राहत दिने व्यवस्था छ। सड़क दुर्घटना न्यूनीकरण गर्न सड़क पूर्वाधार मन्त्रीको अध्यक्षतामा राष्ट्रिय सड़क सुरक्षा परिषद गठन गर्ने प्रस्ताव समेत विधेयकमा छ। साथै प्रदेश र पालिकामा समेत समन्वय समिति गठन गरी तीन तहको सरकारबीच सहकार्य गर्ने संरचना तयार गरिएको छ। त्यसै गरी दुर्घटनाका घाइतेलाई असल मनसायले अस्पताल पुर्याउने वा प्राथमिक उपचार गर्ने असल उद्धारकर्ताहरूलाई देवानी तथा फौजदारी कानूनी झमेलाबाट सुरक्षा दिने व्यवस्था पनि विधेयकमा समेटिएको छ। नयाँ कानून बनेपछि सड़कको अवस्था गाड़ीको वर्गको आधारमा गति सीमा निर्धारण गर्ने तथा दुर्घटनाको डिजिटल अभिलेख राख्ने व्यवस्थाले सड़क यात्रालाई अझ सुरक्षित बनाउने अपेक्षा गरिएको छ। बाढ़ी पहिरोले अवरूद्ध रसुवा र मुस्ताङ जोड्ने बाहेक अरू सबै सड़क खुलेका छन्। गएको भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीको कारण रसुवा जोड्ने सड़क बन्द भएको थियो भने अन्य सड़कहरू पनि विभिन्न ठाउँमा बन्द भएका थिए। नवलपरासी पूर्व बुलिङटार र घुमौरी घाटमा कालीगण्डकी करिडोर एकतर्फी रूपमा खुलेको छ भने बौद्धिकाली गाउँपालिका 3 जन्ती पहिरोमा सड़क एकतर्फी भए पनि ठूला गाड़ी भने चल्न सक्ने अवस्था नरहेको बताइएको छ। तनहुँको भानु नगरपालिका 10 तल्लो मैदानमा भएको मोटरसाइकल दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने 45 वर्षीय शंकर पाण्डे र 65 वर्षीय टंक नीति पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आइतबार हटियाबाट छिछावनतर्फ जाँदै गरेको GO 19P 8065 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सड़कबाट 10 मिटर तल खस्ता दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई उपचारको लागि अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोज पाण्डेले जानकारी दिनुभएको छ। उहाँका अनुसार मोटरसाइकल चालक शंकरको पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको भने टंक नीतिको प्रदेश अस्पताल लमजुङमा मृत्यु भएको हो। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अनुपूर्ण हाइलाइट्स। अनुपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्। तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, यूएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560131, 97150031। पोखरा न्यू रोड BND भवन, सानेमा बैंक रहेको भवन।
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-8-34।
1: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
6: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
6: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
8: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोस हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
5: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98-434-32-29।
9: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग अन्तत त्रिभुवन विश्वविद्यालय त्रिविसभा बैठकमा असन्तुष्ट सदस्यहरूलाई बोलाइएको छ। विश्वविद्यालयको नीति तथा कार्यक्रम स्वीकृत गर्ने दीर्घकालीन योजना र नियमहरू तथा बजेट पारित गर्ने सबैभन्दा माथिल्लो निकाय त्रिविसभा हो। त्रिविसभा बैठकमा केही सदस्यलाई नबोलाइएपछि पदाधिकारीले छुटिएका सदस्यको लागि शुक्रबार दिउँसो 3 बजे अर्को बैठक तोकेका छन्। बैठक आगामी असोज 22 गते तय भएको छ। स्वतन्त्र विद्यार्थी युनियन सभापति मध्ये 2 जना, नेपाल प्राध्यापक संघका अध्यक्ष, नेपाल कर्मचारी संघका अध्यक्ष, त्रिवि प्राध्यापक संघका अध्यक्ष, नेपाल पब्लिक क्याम्पस संघबाट 2 जना र 5 जना त्रिभुवन विश्वविद्यालय सभाका लागि निर्वाचित प्राध्यापकहरूलाई आमन्त्रण गरिएको त्रिवि सभा सदस्य समेत रहनुभएका त्रिवि केन्द्रीय क्याम्पसका सुबियु सभापति दीपक राज जोशीले जानकारी दिनुभएको छ। प्राध्यापक, कर्मचारी र सुबियु प्रतिनिधिहरूको अनिवार्य सहभागितालाई पाखा पन्छाएर प्रक्रिया मिच्न खोजिएको भन्दै उनीहरूले नेतृत्वको शैलीप्रति असन्तोष व्यक्त गरेका थिए। सभा सदस्यलाई 15 दिन अगावै बैठक सम्बन्धी सूचना तथा कार्यसूची उपलब्ध गराइनुपर्ने व्यवस्था भए पनि केही सदस्यलाई कुनै औपचारिक जानकारी समेत गराइएको थिएन। त्रिभुवन विश्वविद्यालय ऐन 2049 संशोधन 2082 अनुसार विश्वविद्यालयमा सर्वोच्च निकायका रूपमा विश्वविद्यालय सभा रहने व्यवस्था गरिएको छ। सभाको नेतृत्व अध्यक्ष कुलपतिले गर्नुहुनेछ भने सहकुलपति, उपाध्यक्ष र उपकुलपति सदस्य रहनुहुनेछ। सभाको सदस्य सचिवको जिम्मेवारी शिक्षा अध्यक्षलाई दिइएको छ। यसका साथै रजिस्ट्रार, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य, भूतपूर्व उपकुलपति मध्येबाट 1 जना र नेपाल प्रज्ञा प्रतिष्ठान तथा नास्टका पदाधिकारीहरू सहित अन्य विश्वविद्यालयका उपकुलपति मध्येबाट 2 जना सदस्य रहने व्यवस्था छ। सभाको संरचनालाई समावेशी र प्रांगिक बनाउन विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गरिएको छ। यस अन्तर्गत अध्ययन संस्थान तथा संकायका डिनहरू, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशकहरू, विभागका प्रमुखहरू मध्येबाट 5 जना, आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसका प्रमुखहरू र कम्तीमा 15 वर्ष स्थायी सेवा गरेका शिक्षकहरू मध्येबाट समानुपातिक एकल संक्रमणीय मतका आधारमा निर्वाचित 5 जना शिक्षकहरू समावेश हुनेछन्। विश्वविद्यालय सभामा पदेन र निर्वाचित सदस्य बाहेकका अन्य सदस्यहरूको मनोनयन प्रक्रियालाई पनि स्पष्ट पारिएको छ। ऐन अनुसार निर्वाचित तथा पदेन सदस्य बाहेकका अन्य सदस्यहरूको मनोनयन कार्यकारी परिषदको सिफारिशमा कुलपतिबाट हुनेछ। यसरी विश्वविद्यालयको नीति निर्माण, शैक्षिक तथा प्रशासनिक दिशा निर्देश गर्नको लागि विभिन्न सरकारवाला निकाय, प्राध्यापक, विद्यार्थी, कर्मचारी तथा विशेषज्ञहरूको प्रतिनिधित्व रहने गरी उच्च स्तरीय सभा गठन हुने कानूनी प्रावधान रहेको छ। सभाको बैठक सामान्यतया वर्षको 2 पटक बस्ने प्रावधान छ। अन्नपूर्ण हाइलाइट्समा अन्तर्राष्ट्रिय प्रसंग। सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याउँछ भन्ने मानिसहरूको संख्या बढ़दै गइरहेको एक सर्वेक्षणले देखाएको छ। विश्वभर बढ़दो चिन्ता र कड़ा निगरानीका बीच सामाजिक सञ्जालले मानिसहरूलाई प्रभावित पार्ने, विभाजित गर्ने र लोकतन्त्रलाई हानि पुर्याउने ठान्नेहरूको संख्या बढ़दै गएको प्यू रिसर्च सेन्टरले जनाएको छ। मेटा, स्न्याप र टिकटक लगायत लोकप्रिय सामाजिक प्लेटफर्महरू सञ्चालन गर्ने कम्पनीहरूले हजारौं मुद्दाहरूको सामना गरेका र प्रयोगकर्ताहरूलाई हानि पुर्याएको आरोप सम्बन्धी दावीहरू सुल्झाउन ठूलो रकम भुक्तानी गरेको समाचार संस्था रोइटर्सले जनाएको छ। यसैबीच सरकारहरूले आफ्ना नागरिकको गोपनीयताको रक्षा गर्ने त्रुटिरहित उपायहरू खोजेका छन्। प्रतिवेदन अनुसार धेरैजसो उत्तरदाताले सामाजिक सञ्जालले मानिसहरूलाई जानकारी दिने र राजनीतिमा उनीहरूलाई आफ्नो कुरा राख्ने अवसर प्रदान गर्ने बताएका छन्। यद्यपि सन् 2022 तुलनामा अहिले सामाजिक सञ्जाललाई नराम्रो कुरा मान्नेहरूको संख्यामा भने व्यापक वृद्धि देखिएको छ। अमेरिका, क्यानाडा र बेलायत जस्तो धनी देशका मानिसहरूमा सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याइरहेको छ भन्ने धारणा राख्ने प्रवृत्ति घाना, केन्या र नाइजेरिया जस्ता प्रति व्यक्ति कुल ग्राहस्थ उत्पादन जीडीपी कम भएका अर्थतन्त्रका मानिसहरूको तुलनामा धेरै पाइएको छ। प्यू रिसर्चले 37 देशका 45,000 भन्दा धेरै मानिसमाझ सर्वेक्षण गरेको तथा अमेरिकीमाझ सामाजिक सञ्जालको प्रयोगबारे थप 5,511 जना वयस्कसँग सर्वेक्षण गरेको जनाएको छ। यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादमा रहेको अरामको तेल प्रशोधन केन्द्रमाथि गरिएको आक्रमणको जिम्मेवार लिएको छ। बीबीसीका अनुसार हुथीहरूले क्षेत्रास्त्र तथा ड्रोन मार्फत आक्रमण गरेका थिए। साउदी अरबले यमनको राजधानी साना र अरू क्षेत्रहरूमा आक्रमण गरेको र त्यसैको जवाब स्वरूप आफूहरूले पनि आक्रमण गरेको हुथी विद्रोहीले बताएका छन्। हिजो आरामको तेल प्रशोधन केन्द्र नजिकै धुवाँ र आगोको मुस्लो देखिएको थियो तर साउदी अरबका अधिकारीहरूले यो तेल प्रशोधन केन्द्रमाथि आक्रमण भएको अहिलेसम्म आधिकारिक रूपमा बताएका छैनन्। साउदी सरकार स्वामित्वको आरामको विश्वका ठूला ऊर्जा तथा रसायन कम्पनीहरूमध्ये एक रहेको छ।
शिक्षा तथा खेलकूद मन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकूद प्रतियोगिता हुने कुरामा कुनै दुविधा नभएको बताउनु भएको छ। राष्ट्रिय खेलकूद परिषदको आयोजना तथा कर्णाली खेलकूद विकास परिषदको सहआयोजनामा आसन्न मक्सिर 16-27 गतेसम्म सञ्चालन हुने दशौं राष्ट्रिय खेलकूद प्रतियोगिता 2083 लागि सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न मूल आयोजक समितिको बैठकमा बोल्दै उहाँले प्रतियोगिता निर्धारित मितिमै हुने कुरामा कुनै सन्देह नभएको बताउनु भएको हो। यसमा प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको अझ महत्वपूर्ण भूमिका र जिम्मेवारी रहेको मन्त्री पोखरेलले बताउनु भएको छ। स्वस्थ व्यक्ति र समृद्ध देशका लागि खेल आवश्यक भएको बताउँदै उहाँले आजैबाट देशभर कर्णाली प्रदेश दशौं राष्ट्रिय खेलकूद प्रतियोगिता हुँदैछ भन्ने सन्देश प्रवाह गर्न र आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्न सरकारवालालाई अपील गर्नुभयो। नेपालका गाउँ र विकट क्षेत्रमा बसेका खेलाड़ीलाई सबैले उत्साह प्रदान गर्नुपर्नेमा जोड़ दिँदै उहाँले मुलुकलाई विश्वमा चिनाउने गरी आफ्नो प्रतिभा प्रदर्शन गर्नको लागि प्रतियोगीहरूलाई अनुरोध गर्नुभयो। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णाली प्रदेश रंगशालाको लागि 9 करोड़, खेल पूर्वाधारका लागि 5 करोड़ र दशौं राष्ट्रिय खेलकूद प्रतियोगिताको सञ्चालनको लागि 3 करोड़ बजेट प्रदेश सरकारले विनियोजन गरेको बताउनुभयो। कर्णाली प्रदेशमा आयोजन हुने दशौं राष्ट्रिय खेलकूद प्रतियोगितामा 7 प्रदेश, 3 विभागीय टोली र गैरावासी नेपाली संघ एनआरएनए गरी 11 टोली सहभागी हुने भएका छन्। शिक्षा तथा खेलकूद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आज सुर्खेतमा बसेको मूल आयोजक समितिको बैठकले 11 टोलीको सहभागिता सुनिश्चित गरेको हो। राखेपको आयोजना तथा कर्णाली खेलकूद विकास परिषदको सहआयोजनामा प्रतियोगिता मक्सिर 16-27 गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका टोली सहभागी हुनेछन्। त्यस्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका 3 विभागीय टोली तथा गैरावासी नेपाली संघको टोली पनि सहभागी हुनेछ। दशौं राष्ट्रिय खेलकूदमा 32 खेल विधामा प्रतिस्पर्धा गराउने तयारी गरिएको छ, तर यसपल्ट भने गल्फलाई समावेश गरिएको छैन। यस्तै ई स्पोर्ट्सलाई पहिलोपल्ट राष्ट्रिय प्रतियोगितामा स्थान दिएको छ। यसपटक दशौं राष्ट्रिय खेलकूदसँगै प्रथम पारा राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनको लागि समेत आवश्यक तयारी अघि बढ़ाइने भएको छ। साँझ 6 बजेको अनुपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। कांग्रेसको 15 राष्ट्रिय महाधिवेशन शुरू, प्रजातन्त्र स्थापनाको लागि कांग्रेसले खेलेको भूमिका महत्वपूर्ण रहेको विभिन्न दलका नेताको भनाए। गगन थापाको राजनीतिक प्रतिवेदन तयार, गठबन्धन नगर्ने, प्रधानमन्त्रीको कार्यकाल 2 पटक मात्रै बनाउने प्रस्ताव। नेकपाले महाधिवेशनको नयाँ कार्यतालिका ल्याउँदै आन्दोलनको लागि तयार रहन प्रचण्डको निर्देशन। पोखरा सत्रमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न, फेवा ड्यामको दिगो संरक्षण र ढल निर्माणलाई प्राथमिकता दिन वडावासीको माग। सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याउँछ भन्ने मानिसको संख्या बढ़दै, साउदी अरबको तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरेको उथी विद्रोहीको दावी। कांग्रेसको 15 राष्ट्रिय महाधिवेशन शुरू, प्रजातन्त्र स्थापनाको लागि कांग्रेसले खेलेको भूमिका महत्वपूर्ण रहेको विभिन्न दलका नेताको भनाए। गगन थापाको राजनीतिक प्रतिवेदन तयार, गठबन्धन नगर्ने, प्रधानमन्त्रीको कार्यकाल 2 पटक मात्रै बनाउने प्रस्ताव।

संस्कृति चिनाउन दौड़ौ, इतिहास सम्झाउन दौड़ौ, साहस जगाउन दौड़ौ, प्रकृति जोगाउन दौड़ौ। श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंचको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सरांगकोट, जुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा। विस्तृत जानकारीका लागि फोन 061-588-716, 98-560-88-44, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहार उपहार बम्पर माल यामाहा रेजियार
2: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
2: वर्ज पेंट

0: bám tin cảm chân đu bám luka khó khi tao có đục nề chín mai ara
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा

0: लक्ष्मीहरू,
1: न्यूरो सर्जरी सेवा,
0: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
0: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
0: छाला यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
0: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
0: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
0: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
0: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, इसीजी, इईजी, पीटीए,
0: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
0: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
0: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की,
1: फोन 061-572-648-579.
2: हेलो
3: हजुर, नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
6: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा, फोन 061-450-424-9084-46-525।
7: के तपाईँ यूके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817-17, 98025817-17।
8: दिव्यनयन आँखा घर क्लिनिक प्राली,
4: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्यनयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
8: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी नामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भादभटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-9763-36816।
9: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764111905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
10: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड बीएनडी भवन, सानेमा बैंक रहेको भवन। के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ, तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
11: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
11: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट, रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 0615917828, मोबाइल 9560207929।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98-560-33-405 98-560-33-405
2: होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
1: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
1: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-9972-77
3: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
4: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
5: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
4: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जामिर भन, मेरो ब्यागमा गएर आइहालम।
1: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 98-560-48-082 98-461-48-082।
6: रंग बहार रंग बहार
7: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
6: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
6: बर्जर पेंट।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-42-6537-52।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162।
5: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
11: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
12: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
11: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
12: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
11: 24 घण्टा इमर्जेन्सी सेवा,
12: सम्पूर्ण ओपीडी सेवा,
11: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
12: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
11: रेटिना सम्बन्धी जाँच एवं उपचार,
12: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
11: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
12: आँखा छर्केको सिधा पार्ने सर्जरी,
11: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
12: लेजर सर्जरी सम्बन्धी सेवा,
11: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
12: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
11: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
12: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
11: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
12: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
13: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
11: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
12: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: प्राणशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। श्री नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार, समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भने विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा। विस्तृत जानकारीका लागि फोन 061-588-716, 98-560-88-44, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
4: रङ बहार रङ बहार,
5: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
4: बर्जर पेन्टले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुसी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्ट।
6: सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
7: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाइ कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061-590-162, 590-163।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426, 537-526।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-0611.
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिक्षामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-32-29।
3: रेडियो अन्नपूर्ण 93.4।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
5: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
5: त्यसको लागि त चिन्तै छैन। बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वरी ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
6: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
5: ल, तिमीलाई थाहै छैन, दिव्येश्वरी ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
6: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
5: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
4: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
8: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: रेडियो अन्नपूर्ण 93.4।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो

0: सुरक्षित्र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई गराउँ, समयमै सही पहिचान गराउँ, स्वास्थ्य जोगाउँ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-0279।
2: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-010-31, 97150-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
3: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817, 98025817।
1: हजुर, सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल

0: छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
1: खुट्टाको रगतको नसा सम्बन्धी
2: भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061-590-162-590-163।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
8: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
9: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
10: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन, तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ।
9: नेपाल आदिवासी जनजाति महासंघ।
11: रंग बहार रंग बहार
12: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
11: बर्जर पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
12: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
11: घर रंगाउ, खुशी बनाउ, उपहार जित्ने अवसर पाउ। बर्जर पेन।
13: हेलो,
14: हजुर नमस्कार।
13: हेलो
14: नमस्कार काका, सुन्नु भएन?
13: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खो
4: आफै को बोलेको हो? मैले केही भरे पाइन।
14: हजुर काका नमस्कार, म भतिज बोलेको हो। भतिज सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
14: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
14: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
1: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640। संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, बेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
13: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
15: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
13: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
15: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। दिव्य नयन आँखा घर क्लिनिक प्राली
1: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
15: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भादवटनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 577-0077-9763-36-816।
15: होम केयर सेवा, होम केयर सेवा,
16: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
15: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
16: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
15: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
16: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
15: सुत्केरी नवजात शिशुको हेरचाह,
16: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
15: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
16: डाक्टर ल्याब सेवा,
15: औषधि डेलिभरी सेवा,
16: उपकरण बहाल सेवा,
1: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-77।
17: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपालको नम्बर वन ब्रान्ड, नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंचको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा। विस्तृत जानकारीका लागि फोन 061588716, 98560884, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: मंगलदीप सेठ 3-in-1 के साथ।
1: आई
0: लव इट टू। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मंगलदीप सेन्ट 3-in-1 परफ्युम लाइक फ्रेग्रेन्स।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558597। मौकाको फाइदा उठाउनुहोस्।
3: रंग बहार रंग बहार
4: बर्जर सँगै उपहार उपहार बम्परमा यामाहा रेजियर।
3: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्स।
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
6: हेलो।
7: हजुर नमस्कार।
6: हेलो
7: नमस्कार काका, सुन्नु भएन?
6: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
7: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
6: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
7: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
7: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
8: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
9: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
10: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
9: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-32-29, 98-028-59-321, 061-581-871।
11: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
11: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
11: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
8: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटे पानी पोखरा फोन 061-588-115 98251-98190।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली
8: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
2: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भातभटनी पारी एभरेस ब्याङ्क नजिक फोन 577-007-97-623-36-816।
12: च्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके यूएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
8: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट, सेफ सेक्युर रिलायबल। फोन 98560-1031 97150-1031 पोखरा न्यू रोड बीएनडी भवन सानेमा ब्याङ्क रहेको भवन।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: कैंसर को संपूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9781002530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 9853555928, विजिट www.landmarknepal.com।
4: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नआतिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुभएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
5: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्तनलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
4: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप, विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी, पोखरा 1 हरिचोक।
5: फोन 0615865536, मोबाइल 9856000536, 9856000536। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
6: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
8: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
9: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
8: नेपाल आदिवासी जनजाति महासंघ
10: रंगबहार रंगबहार
11: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
10: बर्जर पेन्सले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
11: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
10: बर्जर पेन्स।
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-42 छ 537-52 छ।
13: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
14: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
13: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044
14: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियतको व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: ओ सुरेश बिहान बिहान कता जान लागिस
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार आजको पास त उतै होला होस् यार
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड बरु मेरो ब्यागमा गएर आइहालम
7: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सिसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोपराइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 9855-48082 9841-48082
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
9: रेडियो अन्नपूर्ण 93.4

0: रेडियो अन्नपूर्णा 93.4।
1: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। श्री नेपाली सेना पश्चिम पीर्तना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्की कोट, सराङकोट, झुप्राङ कोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्की कोटको कास्की दरबार, समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनुहुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पीर्तना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा। विस्तृत जानकारीका लागि फोन 061-588-716, 98-560-88-44, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: coffee ready.
1: Wow, thank you. You sound like a chisugandit banauchu. Mangaldeep scent, 3-in-1 ka saath.
0: I love the scent.
1: I love it too. Hamila man parcha bhane, bhagwan lai pani man parcha.
0: Mangaldeep scent, 3-in-1. Perfume like fragrance.
2: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 0615674558597 मौकाको फाइदा उठाउनुहोस्
3: रंग बहार रंग बहार
4: वर्जर सँगै उपहार उपहार बम्परमा यामाहा रेजियर
3: वर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
4: साथै 65-inch स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुसी बनाउ उपहार जित्ने अवसर पाउ
3: वर्जर पेन्स
5: Goyal Metal Industries ko utkrishta utpadan Jindal SS Pipes Nepal's number one brand Nakkali dekhi savadhan Jindal ko lokpriyata le garda Nakkali Jindal bazar ma aayeko hunale plastic ma matra na bhai pipe ma pani Jindal lekheko pipe matra kharid garnu hola Tikav ra gunastariya kaam Jindal pipe ho yesko naam
6: Hello
7: Hazur namaskar
6: Hello.
7: Namaskar kaka, sunnu bhayo na?
6: Hello. Hello. Hello. Ali thulo swarle bolnus na. Khoi ko boleko? Maile kehi bhare paina.
7: Hajur kaka, namaskar. Ma Bhatij boleko, Bhatij. Sunnu bhayo na?
6: E Ramu ho. Herna, mero ta kan ma samasya bhayera titi ramro sanga sunne mesai paudina.
7: Oh, yehi kura bhannalai phone gareko kaka. Aile INF Hariyo Kharka Aspatal ma kan ko upachar kendra khuleko cha. Kam mulyamai uchcha star ko sewa pauna sakinchha. त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
7: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
8: INF Nepal, Hariyo Kharka Aspatal Tatha Punasthapana Kendra, Pokhara 15, Naya Gaon. Phone 061-433-342-433-640.
9: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434-032-29 98028-59321 061-581-871
10: को की टाउको दुख्न छिम्मै दूर गर्ने झन्डू बाम एक बाम तीन काम झन्डू बाम
11: अब झन्डू बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
12: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
13: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
14: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
13: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
15: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।
12: दिव्य नयन आँखा घर क्लिनिक प्राली
15: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
12: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
15: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको मेसिन द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-9763-36-816।
16: च्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
15: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ सेक्योर रिलायबल। फोन 98560-10-31 97150-10-31। पोखरा न्यू रोड बीएनडी भवन, सानिमा बैंक रहेको भवन। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
16: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
17: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
15: टाइम चेक।
18: यति बेला रातिको 9 बजेको छ।
19: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
20: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। कांग्रेसको 15 राष्ट्रिय महाधिवेशन शुरू। कांग्रेस महाधिवेशनमा एकता र सुधारको स्वर। गगनलाई राष्ट्रिय नेतृत्वको बाटोमा अगाडि बढ़न प्रचण्डको सुझाव। नेकपाले महाधिवेशनको नयाँ कार्यतालिका ल्याउँदै आन्दोलनको लागि तयार रहन प्रचण्डको निर्देशन। पोखरा सत्रमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न। फेवा ड्यामको दिगो संरक्षण र ढल निर्माणलाई प्राथमिकता दिन वडावासीको माग। फिर्के खोला अतिक्रमण हटाउने पछिल्लो अभियान चौथो दिनमा 26 संरचना हटाइयो। सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याउँछ भन्ने मानिसको संख्या बढ़दै साउदी अरबको तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरेको हुती विद्रोहीको दावी र राष्ट्रिय खेलकुद प्रतियोगिता हुने कुरामा कुनै दुविधा नभएको मन्त्री पोखरेलको भनाई। 10 राष्ट्रिय खेलकुदमा एनआरएनए सहित 11 टोली गल्फ नहुने। कांग्रेस महाधिवेशनमा एकता र सुधारको स्वर सुनिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेसको आन्तरिक सुधार, पार्टी एकता पुस्तान्तरणसँगै मुलुकको समग्र राजनीतिक दिशा बारेमा बहस केन्द्रित भएको हो। काठमाडौँमा शुरू भएको महाधिवेशनलाई सम्बोधन गर्दै विभिन्न दलका नेताहरूले कांग्रेसलाई इतिहासको विरासतमा मात्र सीमित नराखी बदलिन्दो राजनैतिक परिस्थिति अनुसार अघि बढ़न सुझाव दिएका छन्। कांग्रेस सभापति गगन कुमार थापाले कांग्रेसले विगतको गौरवमा मात्र रमाएर नपुग्ने भन्दै नागरिकको वर्तमान प्रश्नको जवाफ दिन सक्ने पार्टीका रूपमा आफूलाई रूपान्तरण गर्नुपर्ने बताउनुभयो। उहाँले कांग्रेसले लोकतन्त्र, समृद्धि, न्याय र नागरिकको विश्वासबीच पुलको काम गर्नुपर्ने धारणा राख्नुभयो। थापाले पार्टीको नेतृत्व र कार्यशैलीमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै बीपी कोइराला र गणेशमान सिंहको राजनैतिक मूल्यलाई आत्मसात गर्दै शैली, भाषा, सोच र राजनैतिक संस्कार भने बदल्नुपर्ने बताउनुभयो। पटक पटक सत्तामा फर्किने पुरानै राजनैतिक प्रवृत्तिले नागरिकमा निराशा बढ़ाएको स्वीकार गर्दै उहाँले कांग्रेसले नागरिकको असन्तुष्टिलाई गम्भीर रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले गत वर्षको आन्दोलनमा राज्यबाट भएको दमन र त्यसपछिको हिंसा दुवै गलत भएको उल्लेख गर्दै नागरिकका आकांक्षा पूरा गर्न नसकेको जिम्मेवारी राजनैतिक दलहरूले लिनुपर्ने बताउनुभयो। थापाले कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा महाधिवेशनमा उपस्थित नभए पनि कांग्रेसले उहाँलाई सम्मानका साथ पार्टीभित्र पुनः जोड्ने प्रयास गर्ने संकेत गर्नुभयो। उहाँले सम्मान व्यक्त गर्ने कुरा औपचारिक भेटघाट र अभिवादनमा मात्र नभई पार्टीलाई कति बलियो र व्यापक बनाउन सकियो भन्नेबाट मापन हुनुपर्ने बताउनुभयो। यसैगरी कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले 15 महाधिवेशन कांग्रेसको नयाँ यात्राको शुरूआत भएको बताउनुभयो। लोकतान्त्रिक आन्दोलनदेखि मुलुकका विभिन्न संकटमा कांग्रेसले खेलेको भूमिकालाई नयाँ पुस्तासँग जोडेर अगाडि बढ़ाउनुपर्ने उहाँको भनाई थियो। शर्माले महाधिवेशनपछि कांग्रेस अझ बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर अघि बढ़ने दावी गर्नुभयो। परम्पराको सम्मान गर्दै नयाँ दृष्टिकोण र ऊर्जाको साथ पार्टीलाई अघि बढ़ाउनुपर्ने उहाँको जोड़ थियो। उद्घाटन सत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति थापालाई पार्टी नेतृत्वमा मात्र सीमित नरही राष्ट्रिय नेतृत्वतर्फ अघि बढ़न सुझाव दिनुभयो। उहाँले आफूले विगतमा राजनीतिक क्रमभंगता गर्दै आएको प्रसंग जोड़दै थापाले पनि परम्परागत राजनीतिक शैलीभन्दा बाहिर निस्किएर नयाँ राजनैतिक बाटो निर्माण गर्नुपर्ने बताउनुभयो। प्रचण्डले कांग्रेसबाट बाहिर रहेका नेता तथा समूहलाई पनि मूलधारमा ल्याएर पार्टीलाई थप एकताबद्ध र समावेशी बनाउन आग्रह गर्नुभयो। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको लागि प्रमुख राजनैतिक शक्तिबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो। साथै शान्ति प्रक्रियाका बाँकी काम तत्काल टुंग्याउनुपर्ने भन्दै त्यसो नगरी पुनः द्वन्द्वको जोखिम बढ़न सक्ने चेतावनी दिनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले बदलिन्दो अन्तर्राष्ट्रिय परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै भू राजनैतिक द्वन्द्वका कारण नेपालको भविष्यबारे प्रश्न उठिरहेको बताउनुभयो। उहाँले लोकतन्त्रको रक्षा र मुलुकको रूपान्तरणको लागि प्रमुख राजनैतिक दलहरूबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। कांग्रेस र एमाले विगतमा लोकतान्त्रिक संघर्षबाट विभिन्न चरणमा सहकार्य गर्दै आएको स्मरण गर्दै उहाँले पुनः सहकार्यको आवश्यकता ल्याउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेसको सबैभन्दा ठूलो शक्ति उसको लामो राजनैतिक इतिहास भएको बताउनुभयो। तर त्यही इतिहास कमजोरीको कारण पनि बन्न सक्ने भन्दै विगतबाट सिकेर अघि बढ़नुपर्ने उहाँको भनाइ थियो। लामिछानेले लोकतन्त्र कुनै एक दलको स्वामित्वमा नरहेको स्पष्ट पार्दै लोकतन्त्र संकटमा पर्दा राजनैतिक दलका झण्डाभन्दा राष्ट्र महत्वपूर्ण हुने बताउनुभयो। जनताले निर्वाचन मार्फत राजनैतिक शक्तिलाई हटाउने वा विस्थापित गर्ने अधिकार राख्ने उहाँको भनाइ थियो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले मुलुकमा विद्यमान राजनीतिक असन्तुष्टिका कारण व्यक्तिमा मात्र नभई शासन व्यवस्था र संविधानका कमजोरीमा समेत खोज्नुपर्ने बताउनुभयो। उहाँले निषेधको राजनीतिले देशलाई थप जटिल अवस्थामा पुर्याएको भन्दै संविधानलाई अपरिवर्तनीय दस्तावेजका रूपमा हेर्न नहुने धारणा राख्नुभयो। राजतन्त्रवादीदेखि नयाँ पुस्तासम्मका सबै पक्षलाई संवादमा ल्याएर राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्नुपर्ने उहाँको प्रस्ताव थियो। जनता समाजवादी पार्टी नेपालका सहअध्यक्ष शरसिंह भण्डारीले प्राकृतिक विपद, आर्थिक समस्या, बेरोजगारी, युवा पलायन, उत्पादनमा आएको गिरावट र सामाजिक असमानता जस्ता चुनौती सामना गर्न प्रमुख राजनैतिक दलबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्दै बदलिदो आवश्यकता सम्बोधन गर्न संविधान संशोधन र सुधारको लागि कांग्रेसले भूमिका खेल्नुपर्ने उहाँको भनाई थियो। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले कांग्रेस सभापति गगन थापामाथि आफूलाई विश्वास रहेको बताउनुभयो। गणतन्त्र स्थापनाको आन्दोलनमा भूमिका खेल्नुभएका थापाले अब मुलुक निर्माणको नेतृत्व गर्न सक्ने उहाँको विश्वास थियो। गगनले देशको नेतृत्व गर्न सक्छन् मलाई विश्वास छ भन्दै चौधरीले थापाको राजनीतिक यात्रालाई नयाँ चरणमा अघि बढ़ाउन शुभकामना दिनुभयो। उद्घाटन सत्रका अभिव्यक्तिहरूलाई समग्रमा हेर्दा कांग्रेसको 15 महाधिवेशन केवल नयाँ नेतृत्व चयन गर्ने नियमित प्रक्रिया मात्र नभई पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा प्रस्तुत भएको छ। कांग्रेसभित्र एकता र पुस्तान्तरणको बहससँगै बाहिरबाट आएका नेताहरूले समेत सुधार, सहकारी, राष्ट्रिय सहमति र नयाँ नेतृत्वको आवश्यकता उल्याएका छन्। अब महाधिवेशनको बन्द सत्रमा प्रस्तुत हुने राजनीतिक तथा सांगठनिक प्रतिवेदन र त्यसपछि हुने नेतृत्व चयनले उद्घाटन सत्रमा उठेका यी प्रश्नहरूलाई कतिको सम्बोधन गर्छ भन्ने चासो बढ़ेको छ। कांग्रेसको निर्वाचन प्रक्रिया असोज 21 र 22 गतेका लागि तय गरिएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मक्सिरमा महाधिवेशन हुने सम्भावना नरहेको बताउनु भएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्राविधिक र तयारीका लागि तीव्र गतिमा काम नहुँदा महाधिवेशन तोकिएको समयमा गर्न असम्भव भएको बताउनुभयो। उहाँले भन्नुभयो सदस्यता वितरण लगायतका काम महाधिवेशनकै तयारीका लागि हो, ती शुरू भइसकेको छैन। यही हप्ता नै बैठक राखेर वडा भेला, पालिका सम्मेलन लगायतको निर्णय गर्दैछौं। सदस्यता नवीकरणलाई केन्द्रित गरेर दुई महिने अभियान शुरू गर्न लागि उहाँले बताउनु भएको छ। उहाँले वामपन्थी शक्तिहरूसँग सहकार्य गरेर जानेबारे छलफल भइरहेको बताउनु भएको छ। उहाँले दशैं तिहारपछि सरकारको जनविरोधी काम विरूद्ध विपक्षी दल एकजुट भएर सड़क आन्दोलनमा जानुपर्ने हुन सक्ने बताउनु भएको छ। पोखराको फिर्के खोलाको खोलाघर खाली तथा संरचना हटाउने पछिल्लो अभियान अन्तर्गत हालसम्म 26 संरचना हटाइएको छ। पोखरा महानगरपालिकाले सञ्चालन गरिरहेको अभियान अन्तर्गत 12 स्थायी र 14 अस्थायी संरचना हटाइएको हो। गत जेठ महिनादेखि शुरू गरिएको खोलाघर खाली गर्ने अभियानमा सम्बन्धित घरधनी तथा संरचना निर्माणकर्तालाई आफ्ना संरचना आफै हटाउन तथा खाली गर्न पटक पटक आग्रह गर्दै अन्तिम अवसर समेत प्रदान गरिएको थियो। त्यसक्रममा पनि खाली नभएका वा स्वयं हटाउन नसकिएका संरचना महानगरपालिकाले हटाउन थालेको हो। महानगरपालिकाका अनुसार पछिल्लो चरणमा शुरू गरिएको संरचना हटाउने अभियान अहिले चौथो दिनमा पुगेको छ। अभियानका क्रममा खोलाघरभित्र रहेका बाँकी संरचनाहरू समेत क्रमशः हटाउँदै गाईघाटसम्म पुगेर अभियान सम्पन्न गर्ने तयारी गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फिर्के खोलाको जलप्रवाह क्षेत्र संरक्षण तथा व्यवस्थित शहरी विकासको लागि अभियानलाई निरन्तरता दिएको जानकारी दिनुभयो। प्रमुख आचार्यका अनुसार फिर्के खोलाको खोलाघर खाली गर्ने कार्य पोखराको दीर्घकालीनसँग जोड़िएको विषय हो। खोलाको प्राकृतिक बहाव क्षेत्र संरक्षणसँगै भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरण र व्यवस्थित शहरी विकासको लागि अभियान महत्वपूर्ण रहेको महानगरको भनाइ छ। महानगरपालिकाले अभियानलाई सफल बनाउन नगरवासी, सरकारवाला तथा सम्बन्धित पक्षबाट आवश्यक सहयोग, समन्वय र सहजीकरणको अपेक्षा गरेको छ। महानगरपालिकाले अभियानमा सहयोग तथा समन्वय गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै खोलाघरभित्र रहेका बाँकी संरचना हटाउने कार्य समेत निरन्तर अगाडि बढ़ाउने जनाएको छ। पोखरा महानगरपालिका वडा नम्बर 17 वडावासीले फेवादालमा बनेको फेवा ड्यामको दिगो संरक्षणमा पहल कदमी लिन र सड़कमा बग्ने पानीको निकासको लागि ढल निर्माणलाई प्राथमिकता दिएर काम गर्न जनप्रतिनिधिको ध्यान आकर्षण गराएका छन्। पोखरा महानगरपालिका वडा नम्बर 17 आयोजना तथा पोखरा टेलिभिजनको सहजीकरणमा आइतबार भएको सार्वजनिक सुनवाई कार्यक्रममा वडावासीले खानेपानी र यातायात समस्याको समाधान, सीसीटीभी जडान गरी वडालाई प्रविधिबाट निगरानी गर्न, सिंचाईको कुलोको उचित व्यवस्थापन, दिगो विकास र सुशासन लगायतका विषय उठाएका छन्। सहभागीहरूले वडाको सेवा प्रवाहलाई अझ बढ़ी नागरिक मैत्री र पारदर्शी बनाउन सुझाव दिएका छन्। फेवा ड्यामको संरक्षणमा अब पनि ध्यान नदिने हो भने ड्याम भन्दा तलका बस्तीहरू जोखिममा रहेको उनीहरूले औल्याएका छन्। फेवा ड्याम बनेको 4 दशक बितिसकेको छ भने करिब 6 वर्ष अघि मात्र मरमत गरिएको थियो। वडावासीले राखेका जिज्ञासाको जवाफ दिँदै वडाध्यक्ष राधिका साई योगीले जनताले उठाएको विषय र समस्याहरूलाई वडा कार्यालयले उच्च प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अध्यक्ष साईले वडाको बजेटले मात्र ठूला योजनाहरू सम्पन्न गर्न नसकिने स्पष्ट पार्नुहुँदै फेवा ड्यामको दिगो संरक्षण र वडाभित्रको ढल निकासको दीर्घकालीन व्यवस्थापनको लागि पोखरा महानगरपालिका प्रदेश सरकार केन्द्र सरकार र सरोकारवाला सम्बन्धित निकायहरूसँग आवश्यक सहयोग समन्वय र साझेदारीमा काम अगाडि बढाइने बताउनुभयो। नागरिकहरूले उठाएको आवाज नै वडा विकासको मुख्य मार्गचित्र हो। उहाँले भन्नुभएको छ फेवा ड्याम र ढल निकासको विषयमा सम्बन्धित निकायहरूसँग निरन्तर संवादमा भएको र साझेदारी मार्फत यसको स्थायी समाधान खोज्न वडा कार्यालय प्रतिबद्ध रहेको बताइएको छ। वडा कार्यालयका सचिव सुरेन्द्र प्रसाद शर्माले सेवाग्राहीलाई सहज र छिटो छरितो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले चालू आर्थिक वर्षको कार्य प्रगति विवरण प्रस्तुत गर्नुहुँदै वडावासीका गुनासा र सुझावहरूलाई आत्मसात गर्दै आगामी दिनमा प्रशासनिक सेवालाई थप प्रविधि मैत्री पारदर्शी र जनमुखी बनाइने उल्लेख गर्नुभयो। कार्यक्रममा वडा सदस्य विक्रम गुरूङले वडा कार्यालयले गरेका काम विकास निर्माणको साथै सेवाबारे वडावासीलाई सूचित गर्न र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सार्वजनिक सुनवाई गरिएको बताउनुभयो। कार्यक्रममा वडाका जनप्रतिनिधि स्थानीय संघ संस्थाका प्रतिनिधि टोल विकास संस्थाका अध्यक्षहरू आमा समूह लगायत वडावासीहरूको उपस्थिति रहेको थियो। वडा अध्यक्ष साईको अध्यक्षतामा भएको कार्यक्रमलाई पोखरा टेलिभिजनले सहजीकरण गरेको थियो। भाडी पहिरोले अवरूद्ध रसुवा र मुस्ताङ जोड्ने बाहेक अरू सबै जसो सड़क खुलेका छन्। गएको भदौ 10 गते भोटेघुसी र त्रिशुली नदीमा आएको बाढ़ीको कारण रसुवा जोड्ने गल्छी बेत्रावती स्याफ्रुबेसी रसुवागढ़ी टिमुरे सड़क बन्द भएको थियो। अस्ति शुक्रबारदेखि गल्छीदेखि बेत्रावतीसम्म गाड़ी चल्न थालेका छन्। रसुवातर्फ स्याफ्रुबेसी रसुवागढ़ी तथा टिमुरे तत्काल केन्द्रीय सड़कमा जोड्न समस्या छ। गएको भदौ 10 गतेको बाढ़ीले 82 किलोमिटर लामो गल्छी बेत्रावती स्याफ्रुबेसी रसुवागढ़ी टिमुरे सड़क खण्डको झण्डै 40 किलोमिटर सड़क बगाएको छ। त्यस्तै म्याग्दीको बेनी मुस्ताङको जोमसुम सड़क खण्ड पनि पूर्ण रूपमा बन्द छ। यही असोज 9-11 ठूलो वर्षासँगै बाढ़ी पहिरो र नदी कटानबाट अवरूद्ध बेनी जोमसुम सड़क सञ्चालनको लागि अझै एक हप्ता लाग्ने अनुमान छ। लमजुङको बेसीचर हुँदै खाङसारसम्म जाने सड़क एकतर्फी खुलेको छ। नवलपरासी पूर्व बुलिङटार सह घुमाउरी घाटमा कालीगण्डकी करिडोर एकतर्फी खुलेको छ। यो करिडोरको बौद्धिकाली गाउँपालिका 3 जन्ती पहिरोमा सड़क एकतर्फी भए पनि ठूला गाड़ी चल्न सक्ने अवस्था नरहेको नेपाल प्रहरीले जनाएको छ। अन्तर्गत त्रिभुवन विश्वविद्यालय त्रिवी सभा बैठकमा असन्तुष्ट सदस्यहरूलाई बोलाइएको छ। विश्वविद्यालयको नीति तथा कार्यक्रम स्वीकृत गर्ने दीर्घकालीन योजना र नियमहरू तथा बजेट पारित गर्ने सबैभन्दा माथिल्लो निकाय त्रिवी सभा हो। त्रिवी सभा बैठकमा केही सदस्यलाई नबोलाइएपछि पदाधिकारीहरूले छुटेका सदस्यको लागि शुक्रबार दिउँसो 3 बजे अर्कै बैठक तोकेका छन्। बैठक आगामी असोज 22 गते तय भएको छ। स्वतन्त्र विद्यार्थी युनियन सभापति मध्ये 2 जना नेपाल प्राध्यापक संघका अध्यक्ष नेपाल कर्मचारी संघका अध्यक्ष त्रिवी प्राध्यापक संघका अध्यक्ष नेपाल पब्लिक क्याम्पस संघबाट 2 जना र 5 जना त्रिभुवन विश्वविद्यालय सभाका लागि निर्वाचित प्राध्यापकहरूलाई आमन्त्रण गरिएको त्रिवी सभा सदस्य समेत रहनुभएका त्रिवी केन्द्रीय क्याम्पसका सोभियू सभापति दिवराज जोशीले जानकारी दिनुभएको छ। प्राध्यापक कर्मचारी र सोभियू प्रतिनिधिहरूको अनिवार्य सहभागितालाई पाखा लगाएर प्रक्रिया मिच्न खोजिएको भन्दै उनीहरूले नेतृत्वको शैलीप्रति असन्तोष व्यक्त गरेका छन्। सभा सदस्यलाई 15 दिन अगावै बैठक सम्बन्धी सूचना तथा कार्यसूची उपलब्ध गराइनुपर्ने व्यवस्था भए पनि केही सदस्यलाई कुनै औपचारिक जानकारी समेत गराइएको थिएन। त्रिभुवन विश्वविद्यालय ऐन 2049 संशोधन 2082 अनुसार विश्वविद्यालयमा सर्वोच्च निकायका रूपमा विश्वविद्यालय सभा रहने व्यवस्था गरिएको छ। सभाको नेतृत्व अध्यक्ष कुलपतिले गर्नुहुनेछ भने सहकुलपति उपाध्यक्ष र उपकुलपति सदस्य रहनुहुनेछ। सभाको सदस्य सचिवको जिम्मेवारी शिक्षा अध्यक्षलाई दिइएको छ। यसका साथै रजिस्ट्रार शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव अर्थ मन्त्रालयका सचिव राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य भूतपूर्व उपकुलपति मध्येबाट 1 जना र नेपाल प्रज्ञा प्रतिष्ठान तथा नास्टका पदाधिकारी सहित अन्य विश्वविद्यालयका उपकुलपति मध्येबाट 2 जना सदस्य रहने व्यवस्था छ। सभाको संरचनालाई समावेशी र प्रांगिक बनाउन विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गरिएको छ। यस अन्तर्गत अध्ययन संस्थान तथा संकायका डिनहरू अनुसन्धान केन्द्रका कार्यकारी निर्देशकहरू विभागका प्रमुखहरू मध्येबाट 5 जना आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसका प्रमुखहरू र कम्तीमा 15 वर्ष स्थायी सेवा गरेका शिक्षकहरू मध्येबाट समानुपातिक एकल संक्रमणीय मतको आधारमा निर्वाचित 5 जना शिक्षकहरू समावेश हुनेछन्। विश्वविद्यालय सभामा पदेन र निर्वाचित सदस्य बाहेक अन्य सदस्यहरूको मनोनयन प्रक्रियालाई पनि स्पष्ट पारिएको छ। ऐन अनुसार निर्वाचित तथा पर्दैन सदस्य बाहेकका अन्य सदस्यहरूको मनोनयन कार्यकारी परिषदको सिफारिशमा कुलपतिबाट हुनेछ। विश्वविद्यालयको नीति निर्माण शैक्षिक तथा प्रशासनिक दिशानिर्देश गर्नको लागि विभिन्न सरकारवाला निकाय प्राध्यापक विद्यार्थी कर्मचारी तथा विशेषज्ञहरूको प्रतिनिधित्व रहने गरी उच्चस्तरीय सभा गठन हुने कानूनी प्रावधान रहेको छ। सभाको बैठक सामान्यतया वर्षको दुईपटक बस्ने प्रावधान रहेको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587266 र 553834।
6: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
7: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 9894-46-525।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
9: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
10: नसा
5: तथा मनोरोग विशेषज्ञ, मानसिक अस्पताल लगनखेल का पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनु होला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

राति 9 बजेको अनुभव नहाई ल्याइड्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। कास्कीमा ब्रोइलर कुखुरा पालन गर्ने किसानहरूको आइतबार भएको एक भेलाले पोखरा 25 हेमजाका ईश्वर सापकोटाको अध्यक्षतामा कास्की जिल्ला ब्रोइलर किसान संगठन गरेको छ। उक्त तदर्थ समितिको उपाध्यक्षमा चिरञ्जीवी ढुङ्गाना, सचिवमा प्रेम जोशी, सहसचिवमा वसुन्धरा लम्साल, कोषाध्यक्षमा प्रकाश थापा तथा सदस्यहरूमा निराज बराल छेत्री, गणेश गौतम, दुर्गा सुनार, सुशील भण्डारी, लीलाधर पौडेल र ध्रुवराज गौतम रहेका छन्। ब्रोइलर कुखुरा किसानहरूले भोगिआएका विभिन्न समस्या समाधानको लागि नयाँ समिति गठन गरिएको छ। किसानको हकित संरक्षण गर्दै कुखुरा व्यवसायलाई व्यवस्थित, व्यावसायिक र दिगो बनाउने उद्देश्यले समिति गठन गरिएको तदर्थ समितिका अध्यक्ष सापकोटाले जानकारी दिनुभएको छ। ब्रोइलर कुखुरा किसानहरूले पछिल्लो समय दाना तथा चल्लाको बढ़दो मूल्य, औषधि तथा अन्य उत्पादन लागतमा वृद्धि, बजारमा कुखुराको मूल्यमा हुने उतार चढ़ाव, बिचौलियाको प्रभाव, रोगको जोखिम तथा उत्पादित कुखुराले उचित मूल्य नपाउने जस्ता समस्या समाधान गर्न समिति गठन गरिएको उहाँले जानकारी दिनुभएको छ। उत्पादन लागत बढ़दै जाने तर बजार मूल्य स्थिर वा घट्ने अवस्थाले किसानहरूलाई आर्थिक रूपमा ठूलो दबाव परेको बताउँदै उहाँले यो समस्या हल्का लागि किसानहरू एकजुट हुनुपर्ने बताउनुभयो। नवनिर्वाचित समितिले किसानका यस्ता समस्या सामूहिक रूपमा उठाउने, सम्बन्धित निकाय तथा सरकारवालासँग समन्वय गर्ने र किसानले उत्पादन गरेको कुखुराको उचित तथा स्थिर बजार मूल्य सुनिश्चित गर्न पहल गर्ने जनाएको छ। साथै दाना, चल्ला र औषधिको मूल्य तथा गुणस्तरमा देखिएका समस्या, रोग नियन्त्रण, बजार व्यवस्थापन र किसानलाई आवश्यक प्राविधिक सहयोगका विषयमा पनि समितिले आवाज उठाउनेछ। पोखरा 27 तालचोकमा अवस्थित त्रिवेणी इन्टरनेशनल कलेजले विद्यार्थी कल्याणकारी समितिको 9 अधिवेशन तथा 10 वार्षिक साधारण सभा सम्पन्न गरेको छ। अधिवेशनले स्वच्छन्द आत्रेयको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरिएको छ। समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्र भुजेल, उपाध्यक्षमा प्रताप विक, सचिवमा सागर तिवारी, कोषाध्यक्षमा सुजाता कार्की, सहसचिवमा बाबुक पौडेल चयन हुनुभएको छ। पोखरा 27 ऋषिभाइ मानीमा रहेको राइजिङ स्टार युथ क्लबले राखिएको खुल्ला रक्तदानमा 46 युनिट रगत संकलन भएको छ। क्लबको वार्षिक कार्यक्रम अन्तर्गत राखिएको खुल्ला रक्तदानमा समाजसेवी मेजर श्री गुरूङले पहिलो रक्तदाता राजन गुरूङलाई ब्लड ब्याग हस्तान्तरण गर्दै युवाहरूको समाज विकासमा ठूलो भूमिका रहने बताउनुभयो। पोखरा 27 वडा सदस्य जितेन्द्र बहादुर छेत्रीले क्लबको सक्रियताको प्रशंसा गर्दै समाज परिवर्तनको लागि अझै खटेर काम गर्न सुझाव दिनुभयो। क्लबका अध्यक्ष अनिल गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा रक्त संचार केन्द्र पोखराका प्राविधिक टोलीको सहयोग रहेको थियो। सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याउँछ भन्ने मानिसहरूको संख्या बढ़दै गइरहेको एक सर्वेक्षणले देखाएको छ। विश्वभर बढ़दो चिन्ता र कड़ा निगरानीका बीच सामाजिक सञ्जालले मानिसहरूलाई प्रभावित पार्ने, विभाजित गर्ने र लोकतन्त्रलाई हानि पुर्याउने ठानिएहरूको संख्या बढ़दै गएको प्यू रिसर्च सेन्टरले जनाएको छ। मेटा, स्न्याप र टिकटक लगायत लोकप्रिय सामाजिक प्लेटफर्महरू सञ्चालन गर्ने कम्पनीहरूले हजारौं मुद्दाहरूको सामना गरेका र प्रयोगकर्ताहरूलाई हानि पुर्याएको आरोप सम्बन्धी दावीहरू सुल्झाउन ठूलो रकम भुक्तानी गरेका समाचार संस्था रोयटर्सले जनाएको छ। यसैबीच सरकारहरूले आफ्ना नागरिकको गोपनीयताको रक्षा गर्ने त्रुटिरहित उपायहरू खोजेका छन्। प्रतिवेदन अनुसार धेरैजसो उत्तरदाताले सामाजिक सञ्जालले मानिसहरूलाई जानकारी दिने र राजनीतिमा उनीहरूलाई आफ्ना कुरा राख्ने अवसर प्रदान गर्ने बताएका छन्। यद्यपि सन् 2022 तुलनामा अहिले सामाजिक सञ्जाललाई नराम्रो कुरा मान्नेहरूको संख्यामा भने व्यापक वृद्धि भएको देखिएको छ। यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादमा रहेको अरामको तेल प्रशोधन केन्द्रमाथि गरिएको आक्रमणको जिम्मेवारी लिएको छ। बीबीसीका अनुसार हुथीहरूले क्षेत्रास्त्र तथा ड्रोन मार्फत आक्रमण गरेका थिए। साउदी अरबले यमनको राजधानी साना र अरू क्षेत्रहरूमा आक्रमण गरेको र त्यसैको जवाबस्वरूप आफूहरूले पनि आक्रमण गरेको हुथी विद्रोहीले बताएका छन्। हिजो आरामको तेल प्रशोधन केन्द्र नजिकै धुवा र आगोको मुस्लो देखिएको थियो, तर साउदी अरबका अधिकारीहरूले यो तेल प्रशोधन केन्द्रमाथि आक्रमण भएको अहिलेसम्म आधिकारिक रूपमा बताएका छैनन्। साउदी सरकार स्वामित्वको अरामको विश्वका ठूला ऊर्जा तथा रसायन कम्पनीहरू मध्ये एक हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले 10 राष्ट्रिय खेलकुद प्रतियोगिता हुने कुरामा कुनै दुविधा नभएको बताउनुभएको छ। राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा कर्णाली खेलकुद विकास परिषदको सहआयोजनामा आसन्न मक्सिर 26 देखि 27 गतिसम्म सञ्चालन हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिता 2083 लागि सुर्खेतको वीरेन्द्रगर नगरमा सम्पन्न मूलायोजक समितिको बैठकमा बोल्दै उहाँले प्रतियोगिता निर्धारित मितिमै हुने कुरामा कुनै सन्देह नभएको बताउनु भएको हो। 10 राष्ट्रिय खेलकुद प्रतियोगिता 16 देखि 27 मक्सिरसम्म सञ्चालन हुँदैछ उहाँले भन्नुभएको छ। यसमा प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको अझ महत्वपूर्ण भूमिका र जिम्मेवारी रहेको मन्त्री पोखरेलले बताउनुभएको छ। स्वस्थ व्यक्ति र समृद्ध देशका लागि खेल आवश्यक भएको बताउँदै उहाँले आजैबाट देशभर कर्णाली प्रदेश
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ भन्ने सन्देश प्रवाह गर्न र आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्न सरकारवालालाई अपील गर्नुभयो। नेपालका गाउँ र विकट क्षेत्रमा बसेका खेलाड़ीलाई सबैले उत्साह प्रदान गर्नुपर्नेमा जोड़ दिँदै उहाँले मुलुकलाई विश्वमा चिनाउने गरी आफ्नो प्रतिभा प्रदर्शन गर्न प्रतियोगीहरूलाई अनुरोध गर्नुभयो। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीले कर्णाली प्रदेश रंगशालाका लागि 9 करोड़, खेल पूर्वाधारको लागि 5 करोड़ र 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको सञ्चालनको लागि 3 करोड़ बजेट प्रदेश सरकारले विनियोजन गरेको बताउनुभयो। कर्णाली प्रदेशमा आयोजना हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगितामा 7 प्रदेश, 3 विभागीय टोली र गैर आवासीय नेपाली संघ एनआरएनए गरी 11 टोली सहभागी हुने भएका छन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आइतबार सुर्खेत वीरेन्द्र नगरमा बसेको मूल आयोजक समितिको बैठकले 11 टोलीको सहभागिता सुनिश्चित गरेको हो। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजना तथा कर्णाली खेलकुद विकास परिषदको सहआयोजनामा प्रतियोगिता मक्सिर 16 देखि 27 गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका टोली सहभागी हुनेछन्। त्यस्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका 3 विभागीय टोली तथा गैर आवासीय नेपाली संघको टोलीले पनि प्रतिस्पर्धा गर्नेछ। 10 राष्ट्रिय खेलकुदमा 32 खेल विधामा प्रतिस्पर्धा गराउने निर्णय गरिएको छ, तर यसपल्ट गल्फलाई समावेश गरिएको छैन। यस्तै ई स्पोर्ट्सलाई पहिलोपल्ट राष्ट्रिय प्रतियोगितामा स्थान दिइएको छ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। कांग्रेसको 15 राष्ट्रिय महाधिवेशन शुरू। कांग्रेस महाधिवेशनमा एकता र सुधारको स्वर, गगनलाई राष्ट्रिय नेतृत्वको बाटोमा अघि बढ़न प्रचण्डको सुझाव। नेकपाले महाधिवेशनको नयाँ कार्यतालिका ल्याउँदै आन्दोलनको लागि तयार रहन प्रचण्डको निर्देशन। पोखरा सत्रमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न। फेवा ड्यामको दिगो संरक्षण र ढल निर्माणलाई प्राथमिकता दिन वडावासीको माग। फिर्के खोला अतिक्रमण हटाउने पछिल्लो अभियान चौथो दिनमा 26 संरचना हटाइयो। सामाजिक सञ्जालले लोकतन्त्रलाई हानि पुर्याउँछ भन्ने मानिसहरूको संख्या बढ़दै साउदी अरबको तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरेको हुथी विद्रोहीको दावी र राष्ट्रिय खेलकुद प्रतियोगिता हुने कुरामा कुनै दुविधा नभएको मन्त्री पोखरेलको भनाई। 10 राष्ट्रिय खेलकुदमा एनआरएनए सहित 11 टोली, गल्फ नहुने। अवस्तु यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

संस्कृति चिनाउन दौडौ, इतिहास सम्झाउन दौडौ, साहस जगाउन दौडौ, प्रकृति जोगाउन दौडौ। श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंचको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्की कोट, सरांगकोट, जुप्राङ कोट, अर्मला कोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्की कोटको कास्की दरबार, समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा। विस्तृत जानकारीका लागि फोन 061588 धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ष पेंट से घर रंगाउनु होस् त लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्ष पेंट
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा
3: बाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
3: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न आईसीयू सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
2: फोन 061-572-648-572-849
4: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
7: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
9: नेपालीको गौरव
10: नेपालीको पहिचान
9: पालिखे ढाका टोपी
10: जसले शिरको शोभा

0: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्।
1: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल,
0: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
2: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
0: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
3: दिव्यनयन आँखा घर क्लिनिक प्राली
4: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्यनयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर। टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
3: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-9623-36-816।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-1598-2-51-98-190।
7: किन्नुस अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता।
8: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
7: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
8: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
7: यी गरगहना बिक्री वा स्वाद फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
8: फोन
7: 538-15-538-15,
8: मोबाइल नम्बर 98-65-22-871। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
9: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
10: भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
9: जल जमिन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
10: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
9: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
10: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
9: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
10: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
9: नेपाल आदिवासी जनजाति महासंघ।
11: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
12: हेलो,
13: हजुर नमस्कार।
12: हेलो
13: नमस्कार काका, सुन्नु भएन?
12: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
13: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
12: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
13: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
12: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
13: हुन्छ काका हुन्छ, कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
12: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
14: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड, नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
15: रंग बहार रंग बहार,
16: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
15: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
16: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
15: बर्जर पेन्ट

0: यसरी
1: तिम्रो गालाको तिल जहाँ छ मेरो तिल
0: Well, everyone, final rehearsal. 1, 2, 3, start.

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।